हुनेछ। भाई बहिनी वा साथीको साथले उत्साह जगाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक सात रहेको छ। सिंह राशि। चन्द्रमाको प्रभावले भावनात्मक पक्ष निकै संवेदनशील रहनेछ। घर परिवारसँग जोडिएको विषयमा तपाईँको भूमिका महत्वपूर्ण बन्नेछ। मनमा राखेको कुरा सही व्यक्तिसँग राख्दा हलुका महसुस हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक पाँच रहेको छ। कन्या राशि। अचानक आएको जिम्मेवारीले तपाईँको क्षमता परीक्षण गर्नेछ। कठिन देखिएको कामलाई टुक्राएर अघि बढ्दा राम्रो परिणाम निकाल्न सकिनेछ। आर्थिक लाभभन्दा प्रतिष्ठा जोगाउने निर्णय महत्वपूर्ण बन्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक एक रहेको छ। तुला राशि। कसैलाई दिएको वचन पूरा गर्ने प्रसंग आउन सक्छ। पढाई वा तालिममा छुटेको कुरा समेट्ने अवसर मिल्नेछ। साथीको उपलब्धिमा सहभागी हुँदा तपाईँलाई पनि प्रसन्नता मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक छ रहेको छ। वृश्चिक राशि। घरभन्दा बाहिरको कामले दिनको तालिका व्यस्त बनाउनु पर्नेछ। कुनै संस्थागत वा सामाजिक काममा तपाईँको सहभागिता आवश्यक पर्न सक्छ। पैसाको हिसाबमा अरूको भनाई भन्दा प्रमाणलाई महत्व दिनुहोस्। प्रिय व्यक्तिले गरेको प्रशंसाले आत्मविश्वास बढाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक दुई रहेको छ। धनु राशि। काममा अधिकार खोज्नुभन्दा परिणाम देखाउनु प्रभावकारी हुनेछ। लेनदेनमा सानो सावधानीले भविष्यको झन्झट रोक्नेछ। घरका साना सदस्यसँग बिताएको समय रमाइलो रहनेछ। आजको शुभ रंग गाढा खैरो हो भने शुभ अंक नौ रहेको छ। मकर राशि। आफ्नो ठाउँबाट बाहिर निस्केर नयाँ वातावरण हेर्ने इच्छा हुनेछ। टाढाको व्यक्तिसँग महत्वपूर्ण कुराकानी हुन सक्छ। व्यवसायमा बजारको अवस्था बुझेर कदम चाल्नु उपयुक्त हुनेछ। मन परेको व्यक्तिबाट अप्रत्याशित रूपमा राम्रो प्रतिक्रिया पाउन सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक चार रहेको छ। कुम्भ राशि। बढ़ी बोल्नुभन्दा आवश्यक कुरा मात्र राख्दा दिन तपाईँको पक्षमा रहनेछ। कार्यालय वा व्यवसायमा एउटा नियम परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। घरको आर्थिक व्यवस्थामा तपाईँले गरेको सुधार देखिन थाल्नेछ। आजको शुभ रंग माटो रंग हो भने शुभ अंक सात रहेको छ। अन्तिममा मीन राशि। साथीको जीवनसँग जोड़िएको विषयमा तपाईँको सल्लाह खोजिनेछ। आमदानीको नयाँ बाटो खोज्नुभन्दा हालको स्रोत व्यवस्थित गर्नु उपयोगी हुनेछ। मन मिल्ने व्यक्तिसँग भएको छोटो भेट पनि अर्थपूर्ण बन्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक पाँच रहेको छ।

आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईलाई तपाईको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0654141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबा राही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दिरै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852340073।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9852340033878, प्रशान्त नेउपाने 9860026925।
5: होइन हौ, कसरी पर्यो?
6: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
5: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10,00,000 स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
6: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
5: शर्तहरू लागू हुनेछन्।
3: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0658902969 र 9856061900।
5: हिरो सिजी मोटर्स।
7: जाम न, ढिला भइसक्यो।
8: एकैछिन पख न, केको भिडियो सुनौ।
9: घर बनाउँदै हुनुहुन्छ?
10: पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्गल खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
11: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
12: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
8: नबोल न, सुन त,
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
8: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज। प्रोपाइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9801412888।
13: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507। कविता श्रेष्ठ। सम्पर्क 0654140055 र 9846618817।
15: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
2: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
15: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
16: दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
17: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसिं उपहार रू 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइज में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला भोटेकोशी त्रिशुली हिमबाडी र असोज दोस्रो हप्ताको अविरल वर्षाका कारण क्षतिग्रस्त धेरै राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउनै लागेका ठूला चाड़ पर्वलाई लक्षित गर्दै सरकारले युद्ध स्तरमा मर्मतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आएका हुन्। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त धेरै सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्तिपथ अरणीको राजमार्ग त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यसै गरी भोटेकोशी त्रिशुली हिमबाड़ीकै कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबाड़ीले मुख्य पासाङ लामो राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाडौँ टोखा छहरे गंखार पुल आप्रदर्जा लच्याङ सरमथली पाटी खर्काउँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड मर्मत गरेर चार चक्के साना गाड़ीका लागि खुला गरिएको छ। हिमबाड़ीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्र्याक खोलेर रसुवालाई पुनः सड़क सञ्जालमा जोड़िएको छ। यस खण्डमा बेली ब्रिज राख्ने काम चलिरहेको छ। सड़क विभागका अनुसार सड़क पूर्ण रूपमा पूर्ववत अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू काठमाडौँ उपत्यका वा मुख्य शहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन। बाढ़ी पहिरो प्रभावित रसुवा सहित नुवाकोट धादिङ चितौन र गोर्खाका ग्रामीण सड़कहरूमा समेत प्राविधिक टोली हेभी इक्विपमेन्ट सहित परिचालित छन्। तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त तथा हिलामे सड़कहरूमा यात्रा गर्दा उच्च सतर्कता अप्नाउन र चालकहरूलाई सुरक्षित रूपमा गाड़ी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। गोर्खापत्रमा खबर छ।
3: भदौ र असोजमा भोटेकोशी र कालीगण्डकी नदीमा आएको बाढ़ी पहिरोको प्रभाव दशैं बजारमा समेत परेको छ। यी दुवै बाढ़ी पहिरोका कारण नेपाल र चीन बीचका प्रमुख व्यापारिक मार्ग डेढ़ महिनादेखि अवरूद्ध छन्। व्यापारीहरूले चीनबाट सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित बनेको छ। गएको भदौ 10 भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले केरोङसम्म पुग्ने सड़क मार्ग र भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाएको थियो। यसको एक महिनापछि असोज 10/11 कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरको धेरै सड़क अवरूद्ध भएको छ। यसले कोरोला नाकाबाट पनि सामान ल्याउन बन्द छ। लामो समयदेखि तातोपानी नाका बन्द भएका बेला यी दुई नाका पनि बन्द भएपछि दशैंका लागि व्यापारीले चीनबाट सामान ल्याउन पाएका छैनन्। आयात गरेका धेरै सामान बाटोमै अलपत्र परेका छन्। केही व्यापारीले विभिन्न नाका हुँदै सामान ल्याएका छन्, तर त्यसरी सामान ल्याउँदा ढुवानी भाड़ा धेरै गुणा बढ़ेको छ। यसले पनि मूल्य बढ़न पुगेको छ। आजको गोर्खा कारोबार दैनिकमा खबर छ।
2: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बिएको छ। असोज 18 उद्घाटन भएको 15 महाधिवेशन अन्तर्गत हिजो बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको कार्यतालिका थियो, तर उम्मेद्वारी दर्ता प्रक्रिया र उम्मेद्वारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान 10 बजे दिउँसो 1 बजे र दिउँसो 2 बजे मतदान शुरू गर्ने भनेर समय धकेल्दै लगिएकोमा मतपत्र छपाई नसकेपछि अन्तत आज बिहानका लागि मतदान सारिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले 2,00,000 भन्दा बढ़ी मतपत्र छापिएको बताउनुभयो। मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान कांग्रेस महाधिवेशन लम्बिएको छ। असोज 18 उद्घाटन भएको 15 महाधिवेशन अन्तर्गत हिजो बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको कार्यतालिका थियो, तर उम्मेद्वारी दर्ता प्रक्रिया र उम्मेद्वारको नाम

0: सकिएको छ तर साँझ समय लाग्ने आकलन गरिएको छ। हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म 23 मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ। एक प्रतिनिधिलाई मतदान गर्न 30 मिनट लाग्न सक्ने निर्वाचन समितिको अनुमान छ। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरेर आवश्यक प्रक्रिया पूरा गरी मतगणना अघि बढ़ाउने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित पार्टी राजनीतिमा सक्रिय हुनुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको छ। देशको सर्वोच्च पद राष्ट्रपतिमा झण्डै 7 वर्ष बहाल हुनुभएकी भण्डारीको वरियता एमालेमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि रहेको छ। दलको आबद्धता त्यागेर राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने नपाउने बारे संविधानले केही बोलेको छैन, तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनुहुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति हुनुभएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यसले बहस सृजना गरेको थियो। पूर्व राष्ट्रपति रामवरण यादवका सल्लाहकार हरीश शर्मा संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक नलगाए पनि नैतिक प्रश्नको विषय भएको बताउनुहुन्छ। राष्ट्रपतिमा बहाल रहँदा निष्पक्ष ढंगले गरेका काममाथि पनि सक्रिय राजनीतिमा आएपछि प्रश्न उठ्न सक्ने उहाँको भनाई छ। पूर्व प्रधानमन्त्री मातहत पूर्व राष्ट्रपति कान्तिपुरमा खबर छ।
0: सशस्त्रका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहालले पदीय आचरण विपरीत गतिविधि गरेको निष्कर्ष जाँचबुझ समितिले निकालेको छ। समितिले हिजो गृहमन्त्री सुधन गुरूङलाई जाँचबुझ प्रतिवेदन बुझाउँदै सशस्त्र प्रहरी नियमावली 2072 अनुसार बर्खास्तसम्मको कार्यवाहीको सिफारिश गरेको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा निकट बिचौलिया इनाम सारकोटालाई राज्यका केही संवेदनशील सूचना चुवाउट गरेको अभियोग दालमाथि छ, जसमा गृह मन्त्रालयले उनलाई गएको सोमबार निलम्बन गरी जाँचबुझ थालेको हो। नयाँ पत्रिकामा खबर छ।
1: प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट 21 किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको विशेष टोलीले सुन बरामद गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। केही दिनदेखि सुन लुकाएर राखेको सूचनाका आधारमा एउटा घरमा रेकी गरिरहेको टोलीले हिजोकै व्यक्तिसहित सुन बरामद गरेको हो। बरामद भए लगत्तै परीक्षण र नापतौल लिने काम समेत प्रहरीले गरिसकेको छ। बरामद सुन मध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो अप्रशोधित सुन भेटेको प्रहरीको भनाई छ। प्रहरी स्रोतका अनुसार सुन ल्याएर भण्डारण गरेर राखेको विषयमा गृहमन्त्री सुदन गुरूङसँग समेत सूचना पुगेको थियो। बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको प्रारम्भिक आशंका छ। बरामद सुनमा 3 चिनिया नागरिकको संलग्नता रहेको प्रहरी अधिकृतहरूले बताएका छन्। एक नेपाली नागरिकको सहयोगमा उनीहरूले सुन भण्डारण गरेर राखेको प्रहरीको भनाई छ। कान्तिपुरमा खबर।
0: काया कैरनमा दशैंमा पशुपंक्षीको कारोबार र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज।

0: थेरापी
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: लागत व्यवस्थापन माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज, नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित, मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो, नयाँ नेतृत्वका लागि आज मतदान, पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई, सशस्त्रका एआईजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष, बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, दशैंको चहल पहल शुरू भइसकेको छ। पशु पंक्षीजन्य अर्थतन्त्रको प्रभावका हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, हाँस, कुखुराको मासु अत्यधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्र यसपटक 40,000 संख्यामा खसी, बोका र च्याङ्ग्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माघ धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। यस्तै लेकमा पालिएका भेडा च्याङ्ग्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशुपक्षी ओसार पसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। यस्तो बेला सावधानी अपनाउन र भएका मापदण्डको पालना गर्न किसान र व्यवसायीलाई पशु सेवा विभागको आग्रह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
6: दशैंमा पशु चौपाया तथा पशुपक्षीको कारोबार धेरै हुने हुँदा यसले कृषि अर्थतन्त्रलाई चलायमान बनाउने गर्छ। यो बेला मासुको उपभोग अरू बेला भन्दा अत्यधिक हुने गर्छ। किसानले दशैंका लागि भनेर पहिलादेखि नै खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस कुखुरा पाल्ने गर्छन्। आफूले पालेका पशुपक्षी बेचेर कतिपयले मुख्य चाडपर्व दशैं तिहार मनाउने अनि घर खर्च धान्ने पनि गरेका छन्। यो हाम्रो कृषि अर्थतन्त्र को विगतदेखिकै अभ्यास हो भन्नुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: यो अर्थसँग पनि जोडिएको छ होइन, र धेरैजनाको दशैंमा म यो यतिवटा खसी बोका काट्छु, यसरी म चाहिँ म यो दशैं टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त महत्वपूर्ण विषय नै।
6: काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने अनुमान छ। यो खपत धान्न व्यवसायीले गाउँ गाउँ गएर किसानसँग खरिद गरी पशु चौपाया ल्याएर बिक्री गर्छन्। यो बेला सबैभन्दा ठूलो आर्थिक कारोबार पशुजन्य क्षेत्र खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस कुखुरामा हुने गर्छ। पशुपक्षीको ओसार पसार र ढुवानीमा आवश्यक सावधानी नअपनाउँदा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्ने, जनस्वास्थ्यमा पनि असर पर्ने तथा नोक्सानीको जोखिम पनि उत्तिकै हुन्छ।
7: प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुन सक्छ, बंगुर हुन सक्छ, खसी बोका हुन सक्छ, त्यसरी उठाएर पनि लिएर आउन सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस् उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
6: सुरक्षित ढुवानी नहुँदा पशुहरू बिरामी पर्ने वा मर्ने हुनाले ढुवानीकर्ता र व्यापारीले पनि ध्यान पुर्याउनु पर्छ। गाडीको छत वा डिक्कीमा ढुवानी निषेध छ। त्यस्तै पीपीआर, खोरेज जस्ता रोग लागेको भए ओसार पसार गर्नुहुँदैन। सकेसम्म धेरैको संख्यामा एकै ठाउँमा पशुपक्षी राख्नु पनि हुँदैन अनि ढुवानीका बेला स्वास्थ्य परीक्षण अर्थात भेटेरिनरी जाँच गर्नु महत्वपूर्ण हुन्छ। फेरि पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: जस्तो पशु जहाँबाट ढुवानी शुरू हुन्छ त्यहाँ नै पशु चिकित्सकले त्यसको निरीक्षण गरेर पशुस्वास्थ्य प्रमाणपत्र जारी गर्नुहुन्छ र त्यो कागज सहित उहाँहरूले चाहिँ चेकपोस्टहरूमा निरीक्षण गराउनुहुन्छ। उहाँले कागजपत्र हेर्नुहुन्छ, उहाँले त्यो मापदण्ड अनुसारको पशु ढुवानी भइरहेको छ कि छैन चेक जाँच गर्नुहुन्छ र त्यहाँबाट पशु ढुवानी अथवा अगाडि बढ्नको लागि उहाँहरूले चाहिँ दिनुहुन्छ।
6: दशैंका बेला हुने पशुजन्य कारोबारले पशुपालन व्यवसाय र उद्यमी किसानलाई कमाईको अवसर बन्छ, तर ढुवानीमा हुने असावधानीले फैलन सक्ने रोग र संक्रमण अनि यसबाट भोलिका दिनमा व्यवसायमा पुग्न सक्ने क्षतितर्फ पनि बेलैमा सचेत बन्नुपर्ने खाँचो छ।
4: दशैंमा हुने पशुपन्छीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारको महत्व बारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्रै लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा, संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाएपछि आउने सकारात्मक कदम भए पनि यसमा समावेश गरिएका कतिपय प्रावधानहरूले सिङ्गो कर्मचारी वृत्तमा गम्भीर संशय र अन्योल पैदा गरेको बताउनुहुन्छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
9: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
5: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। नेपालमा विद्युतीय कारोबारको संख्या र आकार बढ़दै गइरहेको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम अविश्वसनीय रूपमा वृद्धि भइरहेको छ। तर देशको झण्डै 99% जनसंख्याले प्रयोग गर्ने बिजुलीको बिल डिजिटल प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या भने अनुमान को तुलनामा अत्यन्त न्यून देखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिजुली उपभोग गर्ने 100 ग्राहक मध्ये 27 जनाले मात्र डिजिटल प्रणालीको प्रयोग गरेर भुक्तानी गर्ने गरेका छन्। यसको अर्थ 100 मध्ये 73 जना ग्राहकले अझै पनि भौतिक रूपमा काउन्टरमा उपस्थित भएर नै महसुल तिर्ने गरेका छन्। डिजिटल भुक्तानीले नागरिकको समय र आवजावतको खर्च बचत गर्छ, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा स्वाभाविक रूपमा बढ्छ। तर डिजिटल भुक्तानी अपेक्षा अनुसार न्यून हुनु आश्चर्यजनक रहेको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। प्राधिकरणले काउन्टरको संख्या र त्यसमा हुने निर्भरता घटाउँदै डिजिटल प्रणालीलाई प्राथमिकता दिन सके प्रशासनिक खर्च घटाउन सकिने निष्कर्ष समेत निकालेको छ। यसैबीच विद्युत प्राधिकरणले डिजिटल भुक्तानीमा ग्राहक आकर्षित गर्न स्मार्ट पे रिवार्ड कार्यक्रम ल्याएको छ। प्राधिकरण संचालक समिति सदस्य अंशु किरण साईका अनुसार डिजिटल माध्यमबाट विद्युत महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय समेत भएको छ। कारोबार दैनिकमा खबर छ।
6: अब विदेशको खबर। मध्यपूर्व द्वन्द, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षा भन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढ़ेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ। सेमीकन्डक्टर सर्भर तथा अरू उपकरणको व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीओकी प्रमुख एनगोजी ओगन्जो इवेआवालाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि सबै देशले एआईबाट सृजना भएका अवसरको समान लाभ लिन नसक्ने निष्कर्ष समेत संगठनको छ।
7: अब खेल खबर। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट, 24 एकदिवसीय र 14 टी20 खेलेका छन्। अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किंग्स, क्याण्डी बोर्ड्स र क्याण्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगरले विदेशी खेलाड़ीमा चरित असलंका, शुभम रंजनलय लगायतलाई यसअघि अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का पानी परेको छ। साथै पश्चिम एक दुई ठाउँमा पनि छिटफुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक दुई ठाउँमा छिटफुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
7: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रेट टुङ्गो लागेपछि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। चालू आर्थिक वर्ष 83-84 को बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेला सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेपछि प्रदेश सरकारले बजेट प्रस्तुति रोकेको हो।
6: देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रका लागि 30,87,11,00,000 रूपियाँको बजेट ल्याएको छ। असारमै ल्याउनुपर्ने नीति तथा कार्यक्रम र बजेट त्रिवीले हिजो मात्रै 67 वार्षिक दिवसको बैठकबाट पारित गरेको हो।
7: उपभोक्ताले अब जुनसुकै ब्राण्डका ग्यास सिलिण्डर साट्न पाउने भएका छन्। लामो समयदेखि सहज रूपमा ग्यास नपाएर शास्ति भोग्दै आएका उपभोक्तालाई चाडपर्वको समयमा सहज आपूर्ति गर्न उद्योगीहरूले यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन्।
6: सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री तथा निबन्धकार एन कार्सनलाई प्रदान गर्ने निर्णय गरिएको छ। द स्वीडिस एकाडेमीले हिजो उहाँलाई साहसिक र मौलिक सृजनाका लागि जसले शास्त्रीय परम्परासँगको जीवन्त सम्वाद मार्फत समकालीन साहित्यमा नयाँ रूपहरूको निर्माण गरेको भन्दै यस वर्षको प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
7: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागमा कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएकाले विभागले हिजो विज्ञप्ति मार्फत यस्तो निर्देशन दिएको हो।
6: झापा दमको बेलडाँगी र मोरङको पथरी सनितसरेमा बसोबास गर्ने भूटानी शरणार्थीले दिगो समाधान खोजेका छन्। 3.5 दशक अघि भूटानबाट लखिएका नेपाली भाषी भूटानी शरणार्थीले दिगो समाधानका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका हुन्।
7: अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलेमेतो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो।
6: र नेकपा एमाले आउँदो मंगिरको पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। काया कैरनमा अब पालो उखानको
7: पढेर कहिल्यै सकिँदैन।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
6: मतपत्र छपाईमा ढिलो हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई।
7: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशु पक्षी ओसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
6: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने। डब्ल्यूटीओको प्रक्षेपण, एशियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
7: र श्रीलंका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना युवाहरू भन्दैछन्, एकजनाले भन्दैछ कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दियो, यति भएपछि गाउँघरतिर नेता पल्टेर हिँड्न कसले सेक्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हेलो
2: बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681। सधैँ यही आउँदो असोज 24 गते शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक गुलेगौडामा।
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
8: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
9: प्रत्येक दिन ईसीजी, यूएसजी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142333
6: र 9678168787।
11: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
5: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
14: च्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
15: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
16: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
15: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
17: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9864608302।
2: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
18: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
20: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
21: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
20: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
22: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
23: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
22: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
23: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
24: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
25: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
24: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
26: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
24: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
26: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
24: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
26: फोन नम्बर 0564143321
24: मोबाइल 9865078634 र 9701105090
27: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
28: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
29: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
28: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
30: ए सबिना यस्तो हतारमा कता हो
31: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो घर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
30: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
28: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा बन्केवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास मोबाइल 9864078528 र 9908216142
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: माइग्रेन भएपछि टाउको आधा कपाल दुख्ने रोग भन्छौ। टाउको दुखाइ सँगसँगै रुगा लाग्यो जस्तो सिम्टम्सहरू हुन्छ, आँखाबाट आँसु आयो हुने जस्तो सिम्टम्सहरू हो भनेदेखि त्यो चाहिँ क्लस्टर टाइफाइडहरू। तर लेस देन 5% मैले भनेको त्यसमा चाहिँ अब दिमागभित्रको समस्या, स्पेसली चाहिँ ब्रेन ट्युमरहरू नै हो। ब्रेन ट्युमरहरू भएछ भनेदेखि त्यसले चाहिँ टाउको दुखाइ हुनसक्छ या दिमागको अरूै केही समस्या, टाउकोमा पानी जमेर पनि हुन्छ देखि लिएर जे पनि हुनसक्छ होइन। पहिला भनौँ न हप्तामा एक दिन दुख्थ्यो, अब हप्तामा 3 दिन दुख्न थालेछ, महिनामा पहिला 4 चोटि दुख्थ्यो, अहिले महिनामा 8 चोटि दुख्न थालेछ। सो टाउको दुखाइ बढ्दै गइरहेको छ, दिनहुँ बढ्दै गइरहेको छ। सबैभन्दा बढी टाउको दुख्ने कारण चाहिँ सो लेडिजहरूमा चाहिँ यो एकदमै फेरि बढी देखिएको छ। टाउको नदुख्ने मान्छे यो संसारमा छैन, संसारमा बिरलै होला जसलाई कि टाउको दुख्दैन। भनेपछि यो मान्छेलाई हुने सबैभन्दा साधारण समस्या हो, सबैलाई दुख्छ टाउको। टाउको दुखै दुख्यो मै दुखेकै भरमा चाहिँ यो समस्या नलिनु होला। जसलाई पनि टाउको दुख्छ, टाउको दुख्छ धेरैजनालाई, केही घन्टामा त्यो टाउको दुखाइ जान्छ। कसै कसैलाई औषधि खाएर तर पनि केही घन्टामै टाउको दुखाइ ठिक हुन्छ। कसै कसैलाई टाउको दुखाइ चाहिँ तपाईँको 2-3 दिनसम्म, जस्तै कि माइग्रेनमा हुन्छ, 2-3 दिनसम्म टाउको दुख्छ तर सन्चो हुन्छ। त्यस कारण यस्ता लक्षणहरू देखेछ भनेदेखि पटक्कै पनि आत्तिनु पर्दैन, डराउनु पर्दैन, अन्यथा लिनु पर्दैन। यदि तपाईँको टाउको दुखाइ दिनहुँ त्यो बढ्दै गइरहेको छ, आज पनि 3 दिन भयो 4 दिन भयो 5 दिन भयो होइन, पहिला भनौँ न हप्तामा 1 दिन दुख्थ्यो, अब हप्तामा 3 दिन दुख्न थालेछ, महिनामा पहिला 4 चोटि दुख्थ्यो, अहिले महिनामा 8 चोटि दुख्न थालेछ। सो टाउको दुखाइ बढ्दै गइरहेको छ, दिनहुँ बढ्दै गइरहेको छ। टाउको दुखाइको साथसाथ तपाईँलाई अरू सिम्टम्सहरू, स्पेसली बिहान उठ्ने बित्तिकै तपाईँलाई वाकवाकी आउने, भान्ता हुने जस्ता लक्षणहरू र कुनै किसिमको शरीरको कुनै पनि भागमा तपाईँले कमजोरी जस्तो महसुस गर्नुभयो भनेदेखि, आँखा देखाइमा केही फरक पाउनुभयो, कान सुनाइ कतैतिर कमी भएको हो कि बोलीमा केही फरकहरू भएको हो कि तपाईँको हिँड डुलमा केही फरक भएको छ कि जस्तो लक्षणहरू देखियो भनेदेखि चाहिँ यो चाहिँ ब्रेनमा कुनै समस्या छ भनेर लिनुपर्छ। र यस्तो अवस्थामा चाहिँ तपाईँ न्युरोकै डक्टरमा आउनु पर्दैन, छिमेकको जुन अस्पताल छ पहिला त्यहीँ गएर पुग्छ, त्यहाँको डाक्टरहरूले पनि तपाईँलाई पक्कै पनि टाउको समस्या हो कि होइन भनेर भनिदिनुहुन्छ, अनि बल्ल त्यसको चाहिँ उपचारहरू गर्नुपर्छ। र यति म स्मरण गराउन चाहन्छु, यति म भन्न चाहन्छु कि टाउको दुखाइ 100 जनामै छ भनेदेखि टाउको भित्रकै समस्या चाहिँ यो 5% भन्दा पनि कम भन्छु म। 95% मान्छेमा हुने टाउको दुखाइ चाहिँ यो नन स्पेसिफिक हेडेक भन्छु यसलाई, टाउको भित्रको भनौँ कुनै ट्युमर या नराम्रो जस्तो रोग हुँदैन, यो हुने सम्भावना 5% भन्दा मात्रै हो, त्योभन्दा पनि कम हो। सो 95% चाहिँ यो साधारण टाउको दुखाइ हो। साधारण भनेपछि के भन्छौँ भनेदेखि हाम्रो टाउको हेर्ने हो भनेदेखि त्यो दुखाइ, टाउको दुखाइ एउटा रौँ तानेर हेर्नुहोस्, तपाईँको टाउको दुख्छ, तपाईँको खुट्टाको एउटा नङको पनि समस्या कुनै भयो भनेदेखि त्यहाँनिर घोचेछ भनेदेखि त्यसले पनि तपाईँलाई टाउको दुख्छ। सो शरीरको हरेक भागमा कुनै समस्या छ भनेदेखि त्यो नसा शरीरभरि त्यो भनौँ न त्यो हाँगा जस्तो फैलिएछ, दिमाग एउटा ठुलो रुख हो भनेदेखि त्यसको हाँगाहरू चाहिँ हाम्रो शरीरभरि फैलिएको छ। त्यस कारण कुनै पनि ठाउँमा तपाईँको यहाँनिर केही घुच्यो अरे थाहा पाउने त्यो सेन्स त ब्रेनले हो नि त होइन, सो पेन पनि त्यसले फिल गर्छ। त्यस कारण त्यस्तो धेरै नन स्पेसिफिक कारणहरू छ जसले गर्दाखेरि कि टाउको दुखेकै हुन्छ। अब यो टाउको छाला मात्रै होइन कि छालाभन्दा भित्र चाहिँ तपाईँको बोन हुन्छ, फेरि हड्डी हुन्छ, हड्डीभित्र चाहिँ एउटा फुटबलको ग्लाडर हुन्छ नि, ठ्याक्क त्यस्तो एउटा दिमागलाई चाहिँ छोपेर राखेको त्यसलाई ड्युरा म्याटर हुन्छ। त्यो माटेर भनेको चाहिँ ल्याटिन वर्ड हो, भनेको आमा हो। त्यो दुईवटा लेयर हुन्छ त्यहाँनिर होइन, पाया मटर भन्छ र दिउरा मटर कस्तो राम्रो वर्ड छ क्या त्यो ब्रेनलाई प्रोटेक्ट गरेको सफ्ट मदर र हार्ड मदर भन्ने लेयर हुन्छ त्यसले ब्रेनलाई त्यति मतलब स्पेसल भगवान्को क्रिएसन पनि छ कि त्यसले स्पेसल यति लेयर लेउलाई कभर गरेको छ होइन ताकि त्यसले सकेसम्म चोट नलागोस् किनभनेदेखि चोट लाग्यो भनेदेखि त्यसको रिजल्ट खराब भएकोले होइन त्यस कारण दिउरा भयो दिउराभित्र ब्रेन भयो र ब्रेन भनेको तपाईँको दिमागभित्र रगत जाने नसा त्यसलाई आर्टरी भन्छ फर्किने नसा भेन भन्ने हुन्छ त्यस्तै तपाईँको न्युरोनहरू हुन्छ नसै नसा हुन्छ जुन कि तपाईँको बिलियन्स हुन्छ खरबौँ भन्छ नि खरबौँको संख्यामा चाहिँ नसाहरू हुन्छ त्यसले माथि छालादेखि लिएर त्यो न्युरोनको समस्यासम्म भयो भनेदेखि तपाईँको टाउको दुखाइ हुन्छ र कमनली हेर्ने हो भनेदेखि सबैभन्दा बढी टाउको दुख्ने कारण चाहिँ मान्छेको टेन्सन टाइफाइड नम्बर वान कज हो त्यो भनौँ न 95% जुन नन स्पेसिफिक कज भन्छौँ नि हामी 5% मात्र ट्युमर होला रे भित्र केही भास्कुलर भनौँ न नसाको समस्या अरू रोगहरू होला रे तर 95% जुन नन स्पेसिफिक कज भन्छौँ नि त्यसमा चाहिँ तपाईँको टेन्सन टाइप हेडेक नै नम्बर वान हो र त्यसमा पनि हेर्ने भनेदेखि हामी मैले देखेको छु हाम्रो देशमा चाहिँ जस्तै मैले 50 बिरामी हेरेँ भनेदेखि दिनमा त्यसमा तपाईँको 40-42 चाहिँ टेन्सन हेडेकको पेसेन्ट हुन्छ होइन र त्यो 40-42 भनौँ न 42 बिरामीमा चाहिँ मेरो फेरि 35 चाहिँ लेडिज हुन्छ फिमेल हुन्छ भनेपछि हेर्नुहोस् त यो स्ट्रेसहरू होइन चाहे त्यो भनौँ न फिजियो मान्छे लेडिजको फिजियोलोजिकल होस् या अरू नै समस्याले गर्दाखेरि होस् सो लेडिजहरूमा चाहिँ यो एकदमै फेरि बढी देखेको छ सो कमनली चाहिँ टेन्सन टाइप हेडेक नै हो त्यसपछि अरू हेडेकमा चाहिँ तपाईँको माइग्रेन हेडेक भन्छ अर्को चाहिँ क्लस्टर हेडेक भन्छ यिनीहरू चाहिँ कमन हेडेकहरू हो अब टेन्सन टाइप हेडेक चाहिँ हुँदाखेरि युजली मान्छेको चाहिँ पुरै कपाल पुरै टाउको चाहिँ डम्म भारी भए जस्तो भन्छ पुरै दुख्छ अझ स्पेसली यो हेऱ्यो भनेदेखि नि ठ्याक्कै यो ब्यान्ड सेन्सेसन भन्छ यो पुरै यहाँ अगाडिदेखि लिएर चराइतिर ब्यान्डले बाँधे जस्तो हुन्छ त्यस कारण हेर्ने हो भनेदेखि टाउको दुख्ने मान्छेहरूले धेरैले रुमाल बाँधे हुन्छ एक टाउकोमा के बाँधे हुन्छ नि किनभने पेन चाहिँ त्यो चराइतिर हुन्छ होइन अर्को हेडेक हुन्छ माइग्रेन भन्छ माइग्रेन अब के हुन्छ भने टेन्सन टाइप हेडेक हुने कारण चाहिँ मान्छेलाई स्ट्रेस भइसकेपछि स्ट्रेस हुने बित्तिकै हाम्रो छालाहरू त तन्किन्छ नि अनि छालाहरूमा नसा हुन्छ नसाहरू पनि तन्किन्छ त्यसले गर्दाखेरि त्यो हेडेक हुन्छ त्यसलाई चाहिँ हामी टेन्सन टाइप हेडेक भन्छ अर्को माइग्रेन भयो माइग्रेनमा पनि त्यो कतिका यस्तो तत्त्वहरू छन् जसले गर्दाखेरि कि छालामा यो टाउको हाम्रो छाला छ नि त्यहाँ एक किसिमको रसायनहरू सेराटोनिन भन्छ त्यसलाई त्यस्ता रसायनहरू त्यहाँनिर बन्छ होइन कसैलाई चाहिँ फुड स्मेल परफ्युम कसैलाई खानाहरू युजली दही मही जस्ता चिजहरू या गुन्द्रुकको झोलहरू या वाइनहरू त्यो खाएपछि सर्टेन रसायनहरू टाउकोमा बन्छ र त्यो बनेपछि त्यसले नसाहरू कडा गरिदिन्छ त्यसलाई चाहिँ तपाईँको त्यसले गर्दाखेरि युजली एक भागमा हुन्छ माइग्रेन भएपछि टाउको आधा कपाल दुख्ने रोग भन्छौँ हाफ चाहिँ युजली दुखेको हुन्छ र माइग्रेन हेडेक तपाईँको 3-4 युजली मान्छेले सुताइदिन्छ मान्छेलाई उज्यालो देख्न खोज्दैन आवाज सुन्न खोज्दैन सो अँध्यारोमा एक किसिमले बस्न रुचाउँछ त्यस्तोमा साधारण औषधिहरू जुन सिटामोलहरू जस्तो औषधिले कामै गर्दैन त्यसको लागि स्पेसल मेडिसिनहरू हामी दिन्छौँ र हामी सबैलाई भन्छौँ यो चाहिँ तपाईँको नजिकै कतैतिर ब्यागमा राख्नु होइन त्यो सिम्टम सुरु हुँदाखेरि नै थाहा हुन्छ फेरि सुरुमै खाइदियो भनेदेखि फेरि त्यो चट नै हुन्छ त्यही नै अब सिम्टम्स सुरु भएको फेरि बिहानदेखि सिम्टम्स भएको छ बेलुकी गएर औषधि खायो भने सन्चो हुँदैन होइन त्यस कारण यो चाहिँ माइग्रेनका लक्षणहरू हो अर्को चाहिँ मैले क्लस्टर हेडेक भने त्यसमा चाहिँ मान्छेको टाउको दुखाइ सँगसँगै रुगा लाग्यो जस्तो सिम्टम्सहरू हुन्छ आँखाबाट आँसु आयो भने जस्तो सिम्टम्सहरू हो भनेदेखि त्यो चाहिँ क्लस्टर टाइप हेडेकहरू त्यो चाहिँ कमन टाइप अफ हेडेक हो जसले कि भनौँ न टाउको दुखिरहेको हुन्छ र लेस देन 5% मैले भनेको त्यसमा चाहिँ अब दिमागभित्रको समस्या स्पेसली चाहिँ ब्रेन ट्युमरहरू नै हो ब्रेन ट्युमरहरू भएछ भनेदेखि त्यसले चाहिँ टाउको दुख्याइ हुनसक्छ या दिमागको अरू केही समस्या टाउकोमा पानी जमेर पनि हुन्छ देखि लिएर जे पनि हुनसक्छ होइन इन्फेक्सनहरू भन्छौँ हामी हाम्रो साउथ इस्ट एसियातिर हेर्यौँ भनेदेखि त्यो खानपिनले गर्दा राम्ररी खाना नपाकेको राम्ररी पोर्कहरू नपाकेको खाँदाखेरि हुने रोगहरू होइन इन्फेक्सनहरू जस्तो तिनीहरूले गर्दाखेरि पनि त्यो टाउको दुख्ने समस्याहरू भइरहेको हुन्छ तर ब्रेनभित्रै केही छ समस्या भनेदेखि कुन दिमागको कुन भागमा त्यो समस्या छ त्यो अनुसार चाहिँ विभिन्न सिम्टम्सहरू देखिन्छ टाउको दुखाइ चाहिँ एउटा छाता जस्तो भन्छु म जसलाई युजली सबैलाई हुन्छ त्यसबाहेक कुनै स्पेसल सिम्टम्सहरू छ भनेदेखि त्यो चाहिँ दिमागभित्रको समस्या हो भनेर चाहिँ हामीले बुझ्छौँ जस्तै दिमागको अगाडि भाग यो यसलाई फ्रन्टल लोब भन्छ यसले चाहिँ हाम्रो जति पनि सोच विचार हाम्रो इन्टेलेक्ट्सहरू जति पनि छ पर्सनालिटीहरू छ नि सबै कन्ट्रोल गर्ने अगाडि फोरहेड यो ब्रेनको यो पार्टले हो त्यसै यहाँनिर मान्छे कसैको समस्याहरू छ भनेदेखि उसको चाहिँ बिहेभियर चेन्ज भएको हुन्छ युजली चाहिँ मान्छेको साइकेट्रिक बिहेभियर सिम्टम्सहरू देखिन्छ यस्ता किसिमको मान्छेहरू चाहिँ तपाईँको छ महिना एक वर्ष डेढ वर्ष त बिचराहरू साइकेट्रिक अस्पतालमै धुया के अरे धुवाएर अनि बल्ल पछि एक वर्षपछि भनौँ न अब त्यो बेहोसै भयो अरे हातखुट्टा प्यारालाइसिसै भयो अरे त्यस्तो सिम्टम्स भएपछि बल्ल सिटी स्क्यान गरेपछि त्यस्ता रोगहरू देखिन्छ त्यस्तै दिमागको पराइटल लोब भन्ने छ यहाँनिर केही समस्या छ भनेदेखि टाउको दुखाइको साथसाथ हातखुट्टाहरू कमजोर अर्कोतिरको हातखुट्टा कमजोर हुने सेन्सहरू कम भएर जाने जस्ता सिम्टम्सहरू हुन्छ जस्तै पछाडि केही छ भनेदेखि भिजन मान्छेको आँखा आधा मात्र देख्ने या माथिको नदेख्ने तलको नदेख्नेदेखि लिएर आँखाको देखाइ नै कम हुँदै जाने सिम्टम्स त्यसमा दिमागको कुन भागमा छ त्यो अनुसार फरक फरक लक्षणहरू देखिन्छ तर युजली टाउको दुखाइ चाहिँ सबैमा देखेकै हुन्छ मैले भनिहाले टाउको दुखाइ नहुने कोही मान्छे छैन टाउको दुख्छ केही घन्टामा या एक दुई दिनमा त्यो आफै सन्चो भएर जान्छ होइन यदि टाउको दुखाइ तपाईँको बढ्दै गएको छ टाउको दुखाइ सँगसँगै तपाईँको अरू लक्षणहरू पनि थपिएको छ भनेदेखि चाहिँ अस्पताल एकचोटि जान राम्रो हुन्छ त्यो लक्षण तपाईँको भनौँ न टाउको दुखाइ सँगसँगै बान्ताहरू आउने वापकी आउनेदेखि लिएर अन्य लक्षणहरू जस्तै कि तपाईँको चक्करहरू लाग्ने हातखुट्टाहरू झमझमाउने कान सुन्न कम भएको जस्तो लाग्ने आँखाको देखाइहरूमा केही कमी भएको छ जस्ता लक्षणहरू छ भनेदेखि पक्कै पनि अस्पताल देखाउनुपर्छ र एभरेजमा मैले भन्नुपर्दाखेरि यदि तपाईँको टाउको दुखाइ दुई दिन तीन दिनमा पनि सन्चो भएन भनेदेखि चाहिँ पूर्ण बेकार छ चाहे त्यो साधारण कारणले नै होस् डक्टरलाई देखाउनु राम्रो हुन्छ
3: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि दाउराको सेकुवा छँदैछ त बन्के बच्चो पारिपट्टि छ नि
4: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट ओरिएन्ट स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा
3: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको
4: ल फोन नम्बर टिप्नुहोस् त 97155655 र 97155656
5: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ यस्तो टालटुल गर्न पाए नै हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला र
6: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
5: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर
2: सेट गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0 65 414 142 98 560 23 128 98 462 14 726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
8: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
25: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
25: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ छ। फोन 98 560 56 996 र 97 051 56 996।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 560 23 420, 98 041 54 674 र 98 460 23 420।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
25: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
25: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
25: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98 461 61 220।
25: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98 253 59 122, 98 058 00 8 र 98 460 69 246।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98 560 32 475 र 98 011 32 475।
9: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
25: हरेक खरिदमा 66 उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यासब्याक अप टु 100% पर्चेस भ्यालु।
13: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस
14: फटाफट फाइनान्स सुविधा नागरिकता र लाइसेन्स भए पुग्छ
13: टीभीएस दुलेगौंडा
14: सम्पर्क लालचन्द अर्गनाइजेसन द्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टीभीएस शोरूम दुलेगौंडा प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209
15: 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो टाइम अहिले बिहानको 7 बज्यो
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
19: धोरबाराही हाइलाइट्सको साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
21: नमस्कार बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ समाचार अब विस्तारमा सुन्नुहोस् नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ मतदान हिजै हुने भनिए पनि मतपत्र छपाईमा ढिलाइ हुँदा निर्धारित समयमा चुनावी प्रक्रिया शुरू गर्न नसकेको कांग्रेस निर्वाचन समितिले जनाएको छ आज बिहान 7 बजे ज्येष्ठ मतदाताबाट मतदान शुरू गरी दिउँसो 3 बजेसम्म मतदान सक्ने तयारी रहेको छ यसअघि हिजो बिहान 7 बजेका लागि हुने भनिएको मतदान 10, 1 र 2 बजेका लागि सार्दै आज बिहान 7 सम्मको लागि स्थगित गरिएको हो मतपत्र छपाई लगायतका प्राविधिक काम हिजो दिउँसो सकिए पनि रातभर लगाएर चुनाव गराउनु उचित नहुने भएकाले आज बिहान मात्र शुरू गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुँदैछ नेकपा एमालेको स्थायी कमिटिको बैठक पनि आज बस्दैछ बैठक आज दिउँसो 1 बजे बस्नेछ हिजो बिहिबार शुरू भएको बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला ओडा र पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्ति सहितका महत्वपूर्ण निर्णय गरेको छ बिहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न 4 एजेण्डामाथि छलफल गरेको थियो बैठकमा वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको तथा गोपनीयताको शपथ संगठन सम्बन्धी प्रस्ताव केन्द्रीय कमिटिबाट निर्णय हुन बाँकी विषय तथा मध्यप्रदेशको समानुपातिक उम्मेद्वार चयन लगायत विषयमा एजेण्डाका रूपमा प्रस्तुत भएका थिए बैठकका क्रममा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो शपथसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नुभएको छ राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीलाई एमाले वरिष्ठ नेताको जिम्मेवारी दिएपछि पार्टीभित्र उहाँको भूमिकालाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ बड़ा दशैंका लागि सार्वजनिक सवारी सदनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायी लगायत सरकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सवारी सदनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। दशैंको अग्रिम टिकट खुल्नु अघि नै काठमाडौँको नयाँ बस पार्कमा गइरातिदेखि नै यात्रुको लामो लाइन लागेको छ। नयाँ बस पार्क सञ्चालन गर्दै आएको लोप्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले हिजो राति 9 बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न शुरू गरेको जानकारी दिनुभएको हो। फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाड़ी तथा लामो मध्यम दूरीका सवारी साधनलाई नेपालभरिका लागि रूट परमिट खुला हुनेछ। चाडपर्वको अवधिमा सड़कमा यातायातको चाप कम गर्न फलफूल तरकारी औषधि खाद्यान्न खसी बोका जस्ता अत्यावश्यक सामग्री बोक्ने गाड़ीहरूलाई मात्र प्राथमिकता दिइने भएको छ। यात्रुहरूले ठगिन वा कालाबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेशनहरूमा सहायता कक्ष राखिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरस्वती डौलाले दशैं लगायत चाडपर्वका समयमा सार्वजनिक सवारी सदनको भाडादर वृद्धि नहुने र पूर्व निर्धारित भाडामा नै आवतजावतको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताउनु भएको हो। वर्षा र प्राकृतिक प्रकोपका कारण धेरै ठाउँमा बाटो बिग्रिएकाले जोखिम मोलेर कुनै पनि सवारी साधन नचलाउन चालकहरूलाई आग्रह गरिएको उहाँले बताउनु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डे विरूद्ध परेको उत्प्रेषण मुद्दामा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकली अदालतले बुधबार आदेश दिएको हो। मुख्यमन्त्री पाण्डे पार्टीको महाधिवेशन अन्तर्गत चुनावमा होमिएका बेला एमाले उहाँहरू विरूद्ध रिट दायर गरेको हो। पाण्डेले केजीबी उपसभापति पदमा जिम्मेवारी दिनुभएको छ। रिट निवेदनमा प्रदेश सभाको वर्तमान संरचना अनुसार विपक्षी बेन्चमा प्रष्ट बहुमत अर्थात 30 जना सांसद रहेकाले मुख्यमन्त्री पाण्डेले सरकार सञ्चालन गर्ने संवैधानिक र नैतिक अधिकार गुमाइसकेको दावी गर्नुभएको छ। मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ दीपक मनाङले ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि 60 सदस्य प्रदेशसभा हाल 59 सदस्य कायम रहेको छ। पाण्डेले केजीबी उपसभापति पदमा जिम्मेवारी दिनुभएको छ। रिट निवेदनमा प्रदेश सभाको वर्तमान संरचना अनुसार विपक्षी बेन्चमा प्रष्ट बहुमत अर्थात 30 जना सांसद रहेकाले

थार देरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्ता पुरिएर दुईजना मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका छ फलामखानी घर भएका 29 वर्षीय विक्रम सुनार र गोर्खाको पालुङटार नगरपालिका 7 बस्ने 37 वर्षीय राजु कुमार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक कुमार रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो दिउँसो घरको जग खन्ने क्रममा करिब 7 फिट गहिरो खाल्डोमा काम गरिरहेका दुईजना मजदूरमाथिबाट माटोको ढिस्को खसेर पुरिएका थिए। घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले तत्काल उद्धार कार्य शुरू गरेको थियो। उद्धार टोलीले पुर्याएका दुवैजनालाई माटो पन्छाएर उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेको थियो। मृतक सुनारलाई अपराह 4:35 बजे उद्धार गरिएकोमा चिकित्सकले 5 बजे मृत घोषणा गरेका जनाउँदै कुमारलाई साँझ 6 बजे मात्र उद्धार गरिएकोमा 6:26 बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रिजालको कमाण्डमा 10 वटा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको प्रहरी सहायक निरीक्षक सुजत कुमार यादवको कमाण्डमा 13 जनाको टोली उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। अवैज्ञानिक तरिकाले गरिएका प्लटिङका कारणले घटना घटेको भन्दै सावधानी अपनाउनु पर्नेमा स्थानीयले जोड़ दिएका छन्। बाढ़ी पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग र कालीगण्डकी करिडोर अवरूद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा 2 सातादेखि सवारी आवागमन प्रभावित बनेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले लोकमार्गको पर्वत बागलुङ जोड्ने मालढुङ्गा पुल र करिडोर अन्तर्गत म्याग्दी खण्डको पोखरे बगरपुलमा क्षति पुर्याएपछि दुवै सड़क मार्गमा सीधा यातायात सेवा बन्द छ। चाडपर्व नजिकै गरेको अवस्थामा मुख्य सड़क मार्ग अवरूद्ध हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। महँगो भाड़ा तिरेर घुमाउरो वैकल्पिक सड़कबाट यात्रा गर्नुपर्ने बाध्यता छ। सड़क सञ्जाल टुट्दा मुख्य याममै पर्यटकीय गतिविधि पनि न्यून देखिएका छन्। ढुवानी प्रभावित हुँदा बजारमा मालसामानको भाव बढ़ेको छ। मध्य पहाड़का अधिकांश जिल्लालाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य सड़क मार्ग अवरूद्ध हुँदा बिरामी र अशक्त झनै अप्ठ्यारोमा परेका स्थानीयले बताएका छन्। तनहुको शुक्लागण्डकी नगरपालिका 4 दुलेगौड़ामा शुक्लागण्डकी युवा क्लबले आयोजना गरेको बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव आज शुक्रबार समापन हुने भएको छ। महोत्सवको अवधि थप गर्ने विषयमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघसँग विवाद भएपछि जिल्ला प्रशासन कार्यालय तनहुले शुक्रबार नै महोत्सव समापन गर्न निर्देशन दिएको हो। प्रशासनले जारी गरेको पत्रमा स्थानीय व्यापारीहरूले चाडपर्वको समयमा व्यापार व्यवसाय गरी आमदानी गर्ने अधिकार सुनिश्चित गर्न महोत्सव शुक्रबार समापन गर्न भनिएको छ। साथै प्रशासनको निर्देशन विपरीत महोत्सवको अवधि थप गरिए आयोजकका गतिविधि अभिलेखमा राखी भविष्यमा कार्यवाही गरिने चेतावनी समेत दिएको जनाइएको छ। क्लबले शुरूमा असोजत 8 गतेदेखि 18 गतेसम्म महोत्सव सञ्चालन गर्ने अनुमति पाएको थियो तर प्राकृतिक विपत्तिका कारण देखाउँदै महोत्सव असोज 12 गतेदेखि 22 गतेसम्म सञ्चालन गराएको थियो। प्रशासनले थप 1 दिनका लागि अनुमति दिँदै भोलि आज शुक्रबार समापन कार्यक्रम गर्न आयोजकलाई पत्र पठाएको जनाएको छ। गैराती गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का वर्षा भएको छ। साथै पश्चिमी 1-2 ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका 1-2 ठाउँमा छिटपुट बाहेक देशका धेरै ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली र पहाड़ी केही क्षेत्रमा मेघगर्जन चट्याङ हावाहुरी र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आजसम्म वर्षाको गतिविधि कायम रहने र भोलि शनिबारदेखि मात्रै मौसममा क्रमशः सुधार आउने मौसमविदहरूले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्व द्वन्द्व ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षाभन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका स्पर्श विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूल र एआई पूर्वाधारमा बढ़ेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष रहेको छ। सेमी कन्डक्टर सर्भर तथा अन्य उपकरणको व्यापार

0: अघिल्लो वर्षको यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीओ की प्रमुख एनगोजी ओकुन्जो इवे आलाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि सबै देशले एआईबाट सिर्जना भएका अवसरको समान लाभ लिन सक्ने निष्कर्ष समेत संगठनको रहेको छ। मध्यपूर्वको द्वन्द्वले ऊर्जा मल तथा यातायात बजारमा अवरोध सिर्जना गरे पनि आपूर्ति श्रृंखलाले त्यसअनुसार आफूलाई अनुकूल गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यस वर्ष एआई पूर्वाधारमा विश्वव्यापी खर्च कम्तीमा 30% बढ़ने अनुमान छ। क्षेत्रगत रूपमा सन् 2026 एसियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान छ। उत्तर अमेरिकाको निर्यात वृद्धि 5.7%, यूरोपको 0.1% घट्ने र मध्यपूर्वको निर्यात 17.2% संकुचित हुने मान व्यापार संगठनको रहेको छ। विश्वव्यापी कुल ग्राह्य उत्पादन जीडीपी यस वर्ष 2.6% र आउँदो वर्ष 2.9% बढ़ने प्रक्षेपण रहेको छ। अन्तिममा खेल समाचार। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्किका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बोलर उहाँले 25 टेस्ट, 24 एकदिवसीय र 14 टी20 खेल्नु भएको छ। अमेरिका राष्ट्रिय टोली नेपाल रोमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किङ्स, क्यान्डी बोल्ट्स र क्यान्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगर किङ्सले बलिङ प्रशिक्षण, खेलाड़ी विकास र टोली व्यवस्थापनमा रहेको उहाँको विशेषताहरूलाई निरन्तरताको मुख्य आधार बनाएको हो। उहाँ यसअघि पनि विराटनगरको प्रशिक्षक रहिसक्नु भएको छ। विराटनगरले विदेशी खेलाड़ीमा चरित असलंका, शुभम रंजने लगायतलाई अनुबन्ध गरिसकेको छ। एनफिल्डको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। अहिले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ। मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेलो, रातो, सुन्तला र सेतो रंगका कुर्सीहरू जडान गरिएका छन्। साथै गाड़ी पार्किङका लागि कृतिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ। विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइदेछ। प्रतियोगिता अवधिभर दर्शकको अत्याधिक चाप हुने सम्भावनालाई अनुमान गर्दै नेपाल प्रहरी र आयोजकले कड़ा सुरक्षा योजना तयार पारेका छन्। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सम्पूर्ण युनिट सहित म सृष्टि विधाउनी आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-90-065, मोबाइल 98-164-34-372।
6: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुनचादी पसल दुलेकौडा फिटी बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुनचादी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
6: मोबाइल 9898535337।
7: मम्मी भोक लाग्यो खाजा खाऊ न।
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी ल जाम हिँड।
8: सुन्नुस् न खाजा खाऊ।
1: गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
6: मोबाइल 9898535337।
7: मम्मी भोक लाग्यो खाजा खाऊ न।
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी ल जाम हिँड।
8: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
10: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
11: ए हो र ल त ल
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692।
12: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार यस तरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
13: माइग्रेन
12: छरे रोग
13: पक्षघात प्यारालाइसिस
12: पार्किङ सिनिजम
13: नसा सम्बन्धी समस्या
12: हात खुट्टा झमझमाउने निदाउने
13: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615529493552594 र 582778।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटी एनसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
2: सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहो
6: हेलो बा
7: कति बन्यो घर अनि ढलान भयो त
8: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
7: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
8: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
3: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
9: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
11: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
13: साँच्ची के मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोनी लाउने खालको छ।
12: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: सूचना यस तनहो सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
14: सेवा अस्पताल दुलेगौंडा, फोन 65414377, मोबाइल 9556044343।
15: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा,
16: हरेक खरिदमा शीर्षक उपहार, क्याश डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु,
15: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
16: फटाफट फाइनेन्स सुविधा, नागदी तारा लाइसेन्स भए पुग्छ।
15: टीभीएस दुलेगौंडा,
16: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोप्राइटर बसन्त लालचन्द, 9560309082 र 9705620209।
17: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: म्याडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
7: फुलै फुलको सुन्दर संसार, हरेक खुशीलाई बनाऊ यादगार।
8: फुलै फुलको बगैँचामा मेरी माया,
7: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
9: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
7: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
9: इभर ग्रीन फ्लावर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर किरण मगर, सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
7: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता खुसीको सम्झना।
10: होइन हौ, कसरी पर्यो?

0: स्कूटर खरीदने बीतीगई डिजिटल स्क्रैच कार मार्फत सीधे 10 लाख तक श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्न उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो की पार्यो हिरो किन्दा श्योर शॉट कोर्यो की पार्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98561699
0: हिरो सीजी मोटर्स
3: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
3: हो र कहाँ छ र त्यस्तो
4: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
5: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
6: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716
5: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 0165901625961063
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
5: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
5: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9461633101 र 9468883522
10: 103.8 अन्तर्मनको आवाज स्टुडियो टाइम
11: अहिले बिहानको 8 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
13: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
14: कार्यक्रम लोक भाका
13: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानालोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ एसएमएस दोहोरीमा रमाउनेछौ हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का झारेका छौं हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ चाहिँ लेखेर पठाउनु पर्ने हुन्छ हाम्रो टुक्कामा चाहिँ रहेको छ सँगै हुन मलाई नि धोको छ टाढा जाँदा यो मन रोको छ डाली नुग्यो चरीले टेकेर टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर हजुर हामीले चाहिँ छोटो अनि मिठो टुक्का झारेका छौं हजुरहरूले चाहिँ यसको प्रतिजवाफ पठाउँदै गर्नुहोला आफूले सृजना गरेर पनि प्रतिजवाफ चाहिँ पठाउनु सक्नुहुनेछ कमेन्ट पनि गर्न सक्नुहुनेछ हामीलाई कमेन्ट पनि गर्दै गर्नुहोला प्रतिजवाफ पनि पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने यही भाका सँगसँगै कार्यक्रमको शुरूआत गर्नेछु डाली नुग्यो चरीले टेकेर बोलको भाका लोकधोरी भाका जसमा आवाज रहेको छ रामजी खाँड अनि देवी खर्ती मगरको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला

हजुर, डाली नुग यो सरीले टेकेर बोलको निकै नै रमाइलो लोकदोहोरी फाका रहेको थियो, जसमा आवाज रहेको थियो रामजी खाँड अनि देवी घरती मगरको। निकै नै रमाइलो लोकदोहोरी फाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पके पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। यसरी नै आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा। आजको श्रृंखलामा रहेर हामी एसएमएस दोहोरीमा रमाउनेछौ, साथसाथै यस्तै मिठा मिठा गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिनेछु। पनि सुनेर साथ दिनुहोला। र हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौँ, त्यसको प्रतिवाद पनि पठाउँदै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला। हजुरहरूले गर्नुभएको कमेन्टलाई पनि हाम्रो यस कार्यक्रममा स्थान दिनेछु। अहिलेको लागि भने हामीलाई चाहिँ हाम्रो एकजना साथीले कमेन्ट गर्नुभएको छ, खड्का राजुजीले नमस्ते भन्नुभएको छ। नमस्ते राजुजी, धन्यवाद कमेन्टको लागि। अरू साथीहरूले पनि कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। नजाऊ है सानो पधेरीमा बोलको फाका रहेको छ, जसमा आवाज रहेको छ विष्णुमाझी अनि कुलेन्द्र विकको। यो फाका सँगसँगै हामी पहिलो छोटो व्यवसायिक विश्राममा जानेछौ, विश्राम लगत्तै उपस्थित हुने नै छौ। सुन्दै गर्नुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्ती, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0564143121,
5: मोबाइल 98065878634 र 97081050।
6: होइन धुवामा के गरिराखेको छौ भने तिमी
7: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
6: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
7: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
6: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171756606।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर, पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
9: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: ₹103.8 अन्तर्मनको आवाज।

हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर एसएनएस दोहोरीमा रमाउनेछौं। हामीले हाम्रो फेसबुक पेजमा छोटो अनि मिठो टुक्का छाडेका छौं, त्यसको चाहिँ प्रति जवाफ पठाउँदै गर्नुहोला, कमेन्ट पनि गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। दशैं भाका रहेको छ जसमा आवाज रहेको छ नारायण राई माझी अनि शान्ति श्री परियारको, भने भाकाको बोल रहेको छ फर्की चाँडै आउ दाजु घर, र यो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला।

हजुर, निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी ढिला नगरिकन फेरि पनि अरूको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सिमल छायाले बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ रामजी खान अनि सम्झना भण्डारीको। यो भाका सँगसँगै हामी छोटो दोस्रो व्यावसायिक विश्राममा जानेछौ, विश्राम लगत्तै उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
5: सधैँ झैं यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
8: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
9: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 0564142333
6: र 9687187।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
2: कौरव पाण्डवको बीचमा दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: X103.8 अन्तर्मन को आवाज।
14: हजुर, केही छिनको छोटो दोस्रो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ एसएमएस दोहोरीमा रमाइरहेका थियौं। साथसाथै चाहिँ हामीले निकै नै मिठा मिठा लोक दोहोरी भाकालाई पनि कार्यक्रममा स्थान दियौं। अन्तिममा जाँदा जाँदै चाहिँ हामीलाई एकजना साथीले कमेन्ट गर्नुभएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ खगी मायाजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, आकाश राम्रो जुन र ताराले बाटो छेक्यो आँसुको धाराले, डाली नुग्यो चरीले टेकेर, टाढाको बाटोमा मधाउँदै आएको मायालाई देखेर। एकदमै मिठो चाहिँ उहाँले प्रतिजवाफ पठाउनु भएको छ हामीलाई। धेरै भन्दा धेरै धन्यवाद खगी मायाजीलाई। अन्तिममा यति मिठो चाहिँ प्रतिजवाफ सुन्न पाइयो है। यसै गरी उहाँले चाहिँ नमस्कार हजुर, बिमारदेखि खगी माया थापा हो है, के छ हजुरको खबर, सम्झना हजुरको लागि, कार्यक्रम सुनेर बस्नुहुने सबैको लागि भन्दै बिदा हुन्छु, बाई बाई भन्नुभएको छ। मेरो खबर चाहिँ एकदम ठिक छ, सन्चै आरामै छौँ हामी सबैजना, अनि हजुर पनि सन्चै आरामै हुनुहुन्छ होला। र आजको दिन हजुरको शुभ रहोस्, हाम्रो तर्फबाट पनि हजुरलाई धेरै धेरै सम्झना छ, सधैँ यसरी नै माया गरिरहनु होला सबैजनाले भन्दै जाँदा जाँदै अन्तिममा चाहिँ दमौलीमा झरहेका जुबोलको लोकदोहोरी भाका टिपिकल भाका सँगसँगै कार्यक्रमको अन्त्यतर्फ लाग्दैछु। दमौलीमा छरहै कान्छु बुलको भाका रहेको छ, जसमा आवाज रहेको छ मौसम गुरुङ अनि सुनिता बुढा छेत्रीको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856324475 र 9801132475।
3: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151663136।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: सड़क अन्तर्गत पोखरी बगर पुलको पहुँच मार्ग जोडियो। भुटेकोशी बाढ़ी प्रभावित रसुवाको उत्तरगया र नुवाकोटको किस्पाङ जोड्न ट्वीन सञ्चालनमा।
8: दशैंमा घर जानेको लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला। बालाजु बस पार्कमा लामो रूटका यात्रुको रातिदेखि नै लाइन।
7: इरानमा नोभेम्बर 3 अघि आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको जिकिर। साउदी अरेबियामा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न भारतको सल्लाह।
8: र विश्वकप लिग टू अन्तर्गत नेपाल, ओमान र क्यानाडा बीचको सिरिज शुरू हुँदै पहिलो खेलमा नेपालले पर्सि क्यानाडासँग प्रतिस्पर्धा गर्ने।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू भएको छ। राष्ट्रिय सभागृह र खुला मंचमा मतदान केन्द्र राखिएको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूह अनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। राष्ट्रिय सभागृह मतदान केन्द्र कमा बागमती प्रदेशको मतदान हुँदैछ। खुला मंच मतदान केन्द्र खमा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका साथै नेपाली जनसम्पर्क समितिको मतदानको व्यवस्था गरिएको छ। यस्तै खुला मंचमा बन्द सत्रका लागि बनाइएका हलहरूमा पनि मतदान केन्द्र राखेर प्रदेश अनुसार मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ। हिजै हुने भनिएको मतदान मतपत्र लगायत मतपत्र छपाई लगायतका प्राविधिक समस्याले आजका लागि सरेको थियो। मतदान दिउँसो 3 बजेसम्म हुने र लगतै मतगणना शुरू हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। महाधिवेशन प्रतिनिधि 7317 जनाले मतदानमा भाग लिँदैछन्। एकजनाले 23 वटा मतपत्रमा मतदान गर्नुपर्दा आधा घण्टाभन्दा बढ़ी समय लाग्ने अनुमान छ। यसैबीच सभापति गगन थापाले लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढंगले सहभागी हुन आग्रह गर्नुभएको छ। वहाँले विभिन्न उम्मेद्वारको सूचीलाई आफ्नो नामसँग जोडेर प्रचार प्रसार भइरहेको कुरा सुन्न र देख्न आएको भन्दै आफ्नो कुनै प्यानल नरहेको स्पष्ट पार्नुभएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत थापाले आफ्नो नाम जोडेर आएको लिस्ट भने प्रचार गरिएका कुनै पनि उम्मेद्वारको सूचीलाई आधिकारिक समर्थन वा सिफारिशका रूपमा नबुझिदिन आग्रह गर्नुभएको छ।
8: नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्दैछ। दिउँसो 1 बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा यसअघि केन्द्रीय कमिटिबाट निर्णय हुन बाँकी केही विषयमा थप छलफल गर्ने बताइएको छ। हिजोको बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, वड़ा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्ति सहितका महत्वपूर्ण निर्णय गरेको थियो। मंगिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने एमाले निर्णय गरेको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ। यस्तै बैठकमा वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथ भएको थियो।
7: कास्कीको पोखरा महानगरपालिका 28 कालिका स्थानमा स्कूल बस दुर्घटनामा परेको छ। आज बिहान भएको दुर्घटनामा बस सड़कबाट करिब 200 मिटर तल खस्दा 3 जना विद्यार्थीको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बसमा कम्तीमा 21 जना विद्यार्थी सवार रहेको र 18 जनाको उद्धार गरिएको बताइएको छ। सोरेमाझ थानाबाट कालिका स्थानतर्फ आउँदै गरेको ग2ख 14-17 नम्बरको स्कूल बस दुर्घटनामा परेको हो। घटना लगतै नेपाल प्रहरीले उद्धार कार्य शुरू गरेको थियो। उद्धार गरिएका विद्यार्थीलाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। विस्तृत विवरण भने आउन बाँकी छ।
8: दशैंमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूरबीच ए असोज 20 गते बसेको बैठकले आजदेखि टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो। सोही अनुसार टिकट बुकिङ खुल्ने भएपछि गैरातीदेखि नै नयाँ बस पार्कको टिकट काउन्टर अगाडि लाइन लागेको छ। नयाँ बस पार्क संचालन गर्दै आएको लोत्से बहुउद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरूका यात्रुहरू गैराती 9 बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए। दशैंको अग्रिम टिकट बुकिङका लागि लोसे बहुद्देश्य प्रालीले नयाँ बस पार्क क्षेत्रमा 15 वटा काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाएको उहाँले बताउनुभयो।
7: बेनी जोमसम कोरला सड़क अन्तर्गत कालीगण्डकी नदीको बाढ़ीले बगाएको म्याग्दीको पोखरी बगर पुलको पहुँच मार्ग 11 दिनपछि पुनः जोड़िएको छ। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 2 र 6 को सिमानामा रहेको पुलको पोखरी बगरतर्फको करिब 20 मिटर पहुँच मार्ग बगाएको थियो। बगाएको पक्की पहुँच मार्गको विकल्पमा जगमा ग्याबिन पर्खाल निर्माण गरी ढुंगा माटो भरेर हिजो साँझबाट सड़क जोड़िएको बेनी जोमसम कोरला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। पहुँच मार्ग जोड़िएपछि हिजो साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ। सड़कलाई पूर्ण रूपमा सञ्चालन योग्य बनाउन सतह मिलाउने लगायत बाँकी काम भोलिसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको शर्माले बताउनुभयो।
8: यसैबीच रसुवाको उत्तर गया गाउँपालिका पहिरे बेसीबाट नुवाकोटको किसपाङ गाउँपालिका 5 स्थित शान्ति बजार जोड़ने गरी ट्विन सञ्चालनमा ल्याइएको छ। गत भदौ 10 गतेको भटेकोशी बाढ़ीका कारण सड़क सञ्जाल अवरूद्ध भएको 44 दिनपछि ट्विन हिजोबाट सञ्चालनमा आएको हो। बाढ़ीले आवागमन ठप्प भएपछि उत्तर गया 1, 2 र 3 का बासिन्दा यातायातको पहुँचबाट वञ्चित भएका थिए। ट्विन सञ्चालनमा आएसँगै स्थानीय दैनिक आवाजावत तथा खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ। स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठका अनुसार ट्विनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीबाट 2-2 जना कर्मचारी तथा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ। यो वैकल्पिक व्यवस्थाको सड़क व्यवस्थाले सड़क पुर निर्माण नभएसम्मको लागि स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास लिएको छ। यसैबीच रसुवा नुवाकी उत्तर गया 1, 2 र 3 का बासिन्दा यातायातको पहुँचबाट वञ्चित भएका थिए। ट्रेन संचालनमा आएसँगै स्थानीय दैनिक आवाजाउत तथा खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ। स्थानीय समाजसेवी

0: नुवाकोट सीमा स्थित बेत्रावतीमा निर्माण भइरहेको बेलीब्रिज पुलको लम्बाई 73.97 मिटर र चौडाई 5 मिटर रहने नेपाली सेनाले जनाएको छ। यही असोज 27 देखि 28 गतेसम्म सम्पन्न गर्ने गरी सवारी साधन संचालनमा ल्याउने लक्ष्यसहित निर्माण भइरहेको सेनाको भनाई छ।
1: धनुषाको जनकपुर धाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। अर्का युवक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जनकपुर धाम उपमहानगरपालिका 5 सोनारपट्टी दाहा चोकका 24 वर्षीय आमिन साफी छन्। 25 वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओम प्रकाश खनालका अनुसार साफीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। छुरा प्रहारबाट गम्भीर घाइते भएका राइनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने 22 वर्षीय मोहम्मद इसाद खान रहेको पाइएको छ। पुरानो रिस्कीका कारण दुईजनाको छाती र पेटमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। आरोपी खानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार माग्ने छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको
4: साथी खबर निकै खुसी देखिन्छौ त? के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
4: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। आज 152 विश्व हुलाक दिवस नेपालमा पनि मनाइदिएछ। हरेक वर्ष अक्टोबर 9 विश्व हुलाक दिवस मनाउने गरिन्छ। सन् 1874 स्विट्जरल्याण्डको वर्णमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ। यस वर्ष विश्व हुलाक दिवसको नारा एउटा हुलाक सञ्जाल असीम सम्भावना भन्ने तय गरिएको छ। यो दिवसले संचार, आर्थिक विकास, वित्तीय सेवा तथा आपतकालीन सहयोगमा हुलाकको सेवाको भूमिकाबारे जनचेतना बढ़ाउने गरिन्छ। नेपालमा चिठी पत्र मार्फत खबर सूचना र समाचार आदान प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणदीप सिंहको पालामा विक्रम सम्बत 1935 नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ। नेपालले सन् 1974 विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको थियो। संचार मन्त्रालय अन्तर्गत हुलाक सेवा विभागले हाल सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै पुलिन्दा सेवा, फेला टेलिक तथा हुलाक टिकट सेवा, ईएमएस सेवा, उपत्यका घुम्ती सेवा, ट्रैकिंग सेवा लगायत आधुनिक तथा छिटो छरितो सेवाहरू संचालन गरिरहेको जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले इरानसँग सकारात्मक दिशामा वार्तालाई अगाडि बढ़ाइरहेको बताउनु भएको छ। यद्यपि अमेरिकामा नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इरानमाथि कुनै पनि आक्रमण नगरिने उहाँको भनाई छ। इरानसँगको वार्ता सकारात्मक दिशामा अगाडि बढ़िरहेको बारे आफ्नो सामाजिक सञ्जाल सोशल ट्रुथमा ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा लागू रहने दावी गर्नुभएको हो। हर्मुज जलमार्गबाट कृत्रिमानी परिमाणमा तेल ओसारपसार भइरहेको र बुधबार राति त्यहाँबाट 2,20,00,000 ब्यारेल तेल ओसारपसार भएको उहाँको दावी छ। यसमध्ये 1 ब्यारेल पनि तेल इरानतिरबाट नआएको र इरानतिर नगएको ट्रम्पले बताउनु भएको छ। अमेरिकाले इजरायलसँग मिलेर यस वर्षको फेब्रुअरी 28 अपरेशन फ्यूरी अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो। यसैबीच हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थलहरूमा आक्रमण गरिरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन र आवश्यकता अनुसार घरभित्रै बस्न एडभाइजरी जारी गरेको छ। रियादस्थित भारतीय दूतावासले जारी गरेको सूचनामा घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ। यसअघि एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान अक्टोबर 10 का लागि रद्द गरेको थियो।

0: इत्यादिस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यसको पुष्टि गरेको छ।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत ओमानमा घरेलु टोली सहित नेपाल र क्यानाडा सम्मिलित त्रिकोणात्मक सिरिज आज शुरू हुँदैछ। पहिलो खेलमा आज घरेलु टोली ओमान र क्यानाडाले खेल्नेछन्। खेल नेपाली समय अनुसार बिहान 11 बजे अल इमरात रंगशालामा हुनेछ। नेपालको पहिलो खेल पर्सी आइतबार क्यानाडासँग छ। सन् 2024 जारी लीग टू अन्तर्गत नेपाल र क्यानाडाका लागि यो अन्तिम तथा निर्णायक सिरिज हो। 32 खेलबाट 24 अंक जोडेको नेपाल र समान खेलबाट 1 अंक बढ़ी जोडेको क्यानाडालाई ओडीआई मान्यता जोगाउँदै विश्वकपको ग्लोबल छनौटमा पुग्न जितको विकल्प छैन। टी20 फर्म्याटमा राम्रो प्रदर्शन गर्दै आएको नेपालको लागि एक दिवसीय क्रिकेट सुखद हुन सकेको छैन। सन् 2024 शुरू भएको दोस्रो संस्करणको लीग टूमा नेपालको अवस्था निराशजनक छ। 32 खेलमा 24 अंक मात्र जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ। ओमानमा हुने सिरिज नेपालका लागि अन्तिम सिरिज हो, जहाँ नेपाललाई जितको विकल्प छैन। 8 टोली सहभागी लीग टूको शीर्ष 4 टोली ओडीआई मान्यता सुरक्षित राख्दै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन्। अहिले 31 अंक सहित चौथो स्थानमा रहेको ओमान भन्दा नेपाल 7 अंकले पछि छ।
0: अब मौसम। आज पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेकाले अझै एक दुई दिन वर्षाको सम्भावना कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। मधेस लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि कोशी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। साँझ जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान शुरू। आज दिउँसो 3 बजे मतदान सकेर गणना शुरू गर्ने निर्वाचन समितिको तयारी।
0: बेनी जोमसोम कोरला सड़क अन्तर्गत पोखरी बगर पुलको पहुँच मार्ग जोड़ियो। भोटेको सिबाड़ी प्रभावित रसुवाको उत्तरगया र नुवाकोटको किस्पाङ जोड्न ट्रेन सञ्चालनमा।
1: दशैंमा घर जानेको लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला। बालाजू बस पार्कमा लामो रूटका यात्रुको रातिदेखि नै लाइन।
0: इरानमा नोभेम्बर 3 अघि आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको जिकिर। साउदी अरेबियामा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न भारतको सल्लाह।
1: र विश्वकप लीग टू अन्तर्गत नेपाल, ओमान र क्यानाडा बीचको सिरिज शुरू हुँदै पहिलो खेलमा नेपालले पछि क्यानाडासँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
6: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दाया बाया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यो त बन्केवा चोक पारिपट्टि छ नि।
7: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, ओरिएन्टल स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
6: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन। साँच्चै भनेको
7: ल फोन नम्बर टिप्नुस् त 97155065555 र 97155066।
8: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहो।
7: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 97476680681।
12: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
7: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
16: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
7: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
16: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
7: टीभीएस दुलेगौडा,
16: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा। प्रोप्राइटर बसन्त लालचन्द 9860309082 र 9705620209।
17: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
18: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
17: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
18: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
19: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
16: सम्पर्क युनाइटेड सप्लायर, दुलेगौडा हेल्प पोस्ट चोक। प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
20: एसआईएलएसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
21: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
20: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
23: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 9871160069, राजु विश्वकर्मा, 9087172।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार।
1: फुलै फुलको बगैँचामा मेरी माया।
0: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
2: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
0: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
2: इभर ग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर किरण मगर। सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
0: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता, खुसीको सम्झना।
3: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
2: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ते बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903369, मोबाइल 98 40 82 69 26।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 60 23 420 98 41 54 674 र 98 60 23 420। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
3: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
7: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोभे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल।
3: हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
5: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार एस सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
6: माइग्रेन,
5: छारे रोग,
6: पक्षघात, प्यारालाइसिस,
5: पार्किङ सिनिजम,
6: नसा सम्बन्धी समस्या,
5: हात खुट्टा झमझमाउने, निदाउने,
6: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615529493, 552494 र 582778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ, साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा,
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656996।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
13: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
13: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461620।
9: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न। जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो।
0: यो बाटो पनि कहिले बन्छ। खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
15: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
16: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9808535537 र 9806615899।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855078302 र 9864038302।
1: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
8: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
1: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
8: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
1: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
8: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स खैरिनीटार तनहुँ। प्रोप्राइटर बद्री पौडेल, फोन नम्बर 9855026465।
1: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौ।
9: जाम न, ढिला भइसक्यो।
4: एकैछिन पख न, के को भिडियो सुनौ।
10: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घल खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
9: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
4: नबोल न, सुन त,
10: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय छ।
9: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9901412888।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
15: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9601479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9460769246।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
19: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
15: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
20: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइटमा चोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। यसअगाडि 3 जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप 2 जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार अरूको उपचार भइरहेको छ, मृत्यु भइसकेकाहरूको पनि पहिचान भइसकेको छैन। उद्धार सकिए पछाडि मात्रै पहिचानको काममा लाग्ने उहाँले बताउनुभयो। पोखरा 28 मार्च थानाबाट कालिका आउँदै गरेको स्कूल बस दुर्घटना भएको हो। दुर्घटनाग्रस्त बसमा 25 जना रहेको बताइएको छ। तीमध्ये 81 जना विद्यार्थी रहेका छन्। उनीहरू परीक्षाको तयारीका लागि ट्यूशन पढ्न जाँदै थिए। सबैजना 10 कक्षाका विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेबाट मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरेर 8 बजेबाट मतदान शुरू भएको हो। कास्कीका 81 वर्षका शोभाष चन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधी घण्टा समय लाग्ने अनुमान रहेको छ। कांग्रेसको 7,317 जना प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुल्ला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरेर 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार रहनु भएको छ। निर्वाचन समितिले मतदान सकिए पछाडि मतगणना शुरू गर्ने जनाइएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी रहेको छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको स्थायी कमिटिको बैठक पनि आज बस्ने भएको छ। बैठक दिउँसो 1 बजे बस्नेछ। बिहिबार हिजो शुरू भएको बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, ओडा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्ति सहितको महत्वपूर्ण निर्णय गर्ने भएको छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न 4 एजेण्डामाथि छलफल गरेको थियो। बैठकमा वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ, संगठनसँग सम्बन्धित प्रस्ताव, केन्द्रीय कमिटिबाट निर्णय हुन बाँकी विषय तथा मधेस प्रदेशको समानुपातिक उम्मेद्वार चयन लगायतका विषय एजेण्डाका रूपमा प्रस्तुत भएका थिए। बैठकका क्रममा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नुभएको छ। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीलाई एमाले वरिष्ठ नेताको जिम्मेवारी दिए पछाडि पार्टीभित्र उहाँको भूमिकालाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेर्न थालिएको छ। बड़ा दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ आजबाट खुल्ला भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायी लगायत सरकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरेर आजबाट लामो तथा मध्यम दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। दशैंको अग्रिम टिकट खोल्नु अगाडि नै काठमाण्डुको नयाँ बस पार्कमा गैरातीदेखि नै यात्रीको लामो लाइन लागेको छ। बस पार्क सञ्चालन गर्दै आएको लोत्सिप बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले हिजो राति 9 बजेबाट टिकट लिनका लागि यात्रुहरू लाइनमा बस्न शुरू गरेको जानकारी दिनुभयो। फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाड़ी र लामो मध्यम दूरीका सवारी साधनलाई नेपालभरिका लागि रूट परमिट खुल्ला गरिनेछ। चाडपर्वको अवधिमा सड़कमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसी बोका जस्ता अत्यावश्यक सामग्री बोक्ने गाड़ीलाई मात्रै प्राथमिकता दिइने भएको छ। यात्रुहरूलाई ठगिन वा कालो बजारी हुन नदिन र भाड़ा दरमा पारदर्शिता कायम गर्न प्रमुख नाका र स्टेशनहरूमा सहज कक्ष राखिने समेत जनाइएको छ। यसैबीच समितिले अनलाइन मार्फत पनि टिकट काट्न सकिने भएकाले अनलाइन प्रणालीबाट टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ। पोखरा महानगरपालिका 18 अन्धेरी कुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका 6 फलाम खानेका 29 वर्षका विक्रम सुनार र गोर्खाको पालुङटार नगरपालिका 7का 39 वर्षका राजु कुमार रहेका छन्। माटोको ढिस्कोमा पुरिएका उनीहरूलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले एस्काभेटरको सहयोगमा उद्धार गरेका थिए। अचेत अवस्थामा उद्धार गरिएका दुवैजनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुल्य दिने व्यवस्था सहितको शिक्षा नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकहरूले 40 लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्। त्यस्तै माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। सवारी साधन खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80% किस्तागत ब्याज नेपाल सरकारले सहुलियत रूपमा बेहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरेर सवारी साधन खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको छ। असोजको 9 गतेबाट 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले तनहुँमा घर, सड़क, पुल, खानेपानी, विद्युत, कृषि र पशुपक्षी क्षेत्रमा क्षति पुर्याएको छ। बाढ़ीले जिल्लाका विभिन्न स्थानमा झलुङ्गे पुल, पक्की पुल तथा कलवर्टमा समेत ठूलो क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुननिर्माण र मरम्मतका लागि सम्बन्धित निकायमा सिफारिश गरेको छ। उहाँका अनुसार स्थानीय तहले विपद व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा ओडाको सिफारिश, जिल्ला प्रहरी कार्यालयको सिफारिश र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुननिर्माण र मरम्मतका लागि छोटो प्रक्रियाबाट तत्काल काम अगाडि बढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ। यसैबीच विपदका कारण तनहुँका 5 झलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घिरिङ गाउँपालिका 1 र पाल्पाको रामपुर नगरपालिका जोड्ने झलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ। उक्त पुल पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग ललितपुरमा सिफारिश पठाइएको छ। यस्तै घिरिङ गाउँपालिका 1 अद्रौडीदेखि काशीवन जोड्ने झलुङ्गे पुल पनि बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएको छ। यसको पुननिर्माणका लागि पनि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिश गरिएको छ, अनुरोध गरेको छ। यसैबीच विपदका कारण तनहुँका 5 झलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घिरिङ गाउँपालिका 1 र पाल्पाको रामपुर नगरपालिका जोड्ने झलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ।

खरसङ घाट जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा क्षति भएको छ। यो पुल पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिश गरिएको छ। सोही ओडाको करुवाटारदेखि माइती घाट मचडी जोड्ने झोलुङ्गे पुल पनि बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको छ। यसैबीच देवघाट गाउँपालिका दुई र नवलपुरको बुलिङटार गाउँपालिका एक जोड्ने खाल्टे बुलिङटार झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो। यी पुलहरू क्षतिग्रस्त भएपछि नदी वारपार गर्ने स्थानीय बासिन्दालाई आवत जावतमा समस्या भएको छ। कतिपय स्थानमा विद्यालय जाने विद्यार्थी समेत प्रभावित बनेका छन्। बाढ़ीका कारणले तनहुँमा तीनवटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ भने घिरिङ गाउँपालिका चार र नवलपुरको बौद्धी काली जोड्ने कालीगण्डकी मन्टार खरसङबाट पक्की पुलमा समेत आंशिक रूपमा क्षति पुगेको छ। यस्तै बाढ़ीकै कारण तनहुँका विभिन्न स्थानमा कलबर्टहरू समेत क्षतिग्रस्त भएका छन्। पेमाचार स्थित सिंहहाली कलबर्ट पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यसको पुननिर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो। मेग्दीको बेनी जोमसोम कोरेला सड़क अन्तर्गत कालीगण्डकी नदीको बाढ़ीले बगाएको पोखरी बगर पुलको पहुँच मार्ग 11 दिन पछाडि फेरि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ी सञ्चारमा आएका छन्। अन्नपूर्ण गाउँपालिका दुई र तीनको सिमानामा रहेको पुलको पोखरी बगरतर्फको झण्डै 20 मिटर पक्की पहुँच मार्ग बाढ़ीले बगाएको थियो। त्यस पछाडि सड़क अवरूद्ध हुँदा आवागमन प्रभावित भएको थियो। बेनी जोमसोम कोरेला सड़क योजना प्रमुख तेजस्वी शर्माका अनुसार बगाएको पहुँच मार्गको विकल्पमा जगमा केबीएन प्रखाल निर्माण गरेर ढुङ्गा र माटो भरेर हिजो बेलुका सड़क जोड़िएको हो। सड़कलाई पूर्ण रूपमा सञ्चालन योग्य बनाउन सतह मिलाउने लगायतका बाँकी काम भोलिसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको शर्माले बताउनुभयो। कालीगण्डकी नदीको कटान तथा बाढ़ी पहिरोका कारणले सड़क र पक्की पुलको पहुँच मार्ग बगाए पछाडि विगत दुई सातादेखि मुस्ताङमा रोकिएको सवारी साधन बेनीतर्फ फर्किन थालेका छन्। कालीगण्डकी करिडोर अन्तर्गत कुरुला जमसोम बेनी सड़क खण्डमा अस्थायी मरमत पछाडि बिहिबार रातिदेखि अलुका सवारी साधन सञ्चारणमा आए पछाडि मुस्ताङमा रोकिएका कन्टेनर सहित अन्य सवारी साधनहरू फर्किन थालेका हुन्। यससँगै सड़कमा सवारी साधनको चाप बढ़ेको छ। गत असोजको 8 गतेबाट 11 गतेसम्म भएको भीषण वर्षा पछाडि कालीगण्डकी नदीमा आएको बाढ़ीले सड़क कटान गरेर बगाउँदा कोरेला नाकाबाट आएका 500 भन्दा बढ़ी मालवाहक कन्टेनरहरू त्यही रोकिएको जनाइएको छ। शुक्ला गण्डकी युवा क्लबले आयोजना गरेको दुलेगौड़ा बड़ा दशैं सांस्कृतिक मेला आज समापन गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले पत्रचार गरेको छ। असोजको 21 गते शुक्ला गण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोजको 23 गतेसम्म महोत्सव सञ्चालन गर्न आग्रह गरिएको छ। प्रशासनको निर्देशन विपरीत महोत्सवको अवधि थप गरिए आयोजकका गतिविधि अभिलेखमा राखेर भविष्यमा कार्यवाही गरिने पत्रमा चेतावनी समेत दिएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ र क्लब बीच महोत्सव थप गर्ने विषयमा केही दिन अगाडि विवाद हुँदै महोत्सवको समय पुनः थप्न लागि भन्दै नगर उद्योग वाणिज्य संघले सरकारवाला निकायलाई ध्यानकर्षण गराउँदै आएको थियो। यसै क्रममा बुधबार शुक्ला गण्डकी नगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा नगर उद्योग वाणिज्य संघ र क्लबका प्रतिनिधि बीच भनाभनको अवस्था सृजना भएको थियो। चाडपर्वमा महोत्सव थप गर्दा यस क्षेत्रका व्यवसायलाई प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोजको 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको थियो। नगरपालिकाले असोजको 23 का लागि समापन गर्ने सहमति भएको दावी गरेको थियो। यता क्लबका अध्यक्ष मेन बहादुर थापाले आज शुक्रबार समापनका लागि बिहानसम्म कुनै तयारी नभएको बताउनुभयो। समापनका लागि अतिथिहरूलाई खबर गरेको छैन, बोलाउनु पर्यो। उहाँले भन्नुभयो, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अगाडि बढ़छौं। शुक्ला गण्डकी युवा क्लबको आयोजनामा असोजको 8 गतेबाट 18 गतेसम्म सञ्चालन गर्न भनिएको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोजको 12 गतेबाट 22 गतेसम्म सञ्चालन भइरहेको छ। क्लबले महोत्सव नोक्सानमा

0: गएको भन्दै महोत्सवको अवधि लम्बाउन माग गर्दै आएको छ। अब अन्तिममा खेल समाचार। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्तो र ठगीसँग सम्बन्धित कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ इन्फाका निलम्बित अध्यक्ष पंकज विक्रमले मुवाङ सहित चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले इन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राईको साध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अगाडि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। को अनुसन्धान अनुसार चारजनालाई कुल 66,53,000 रूपियाँ अनियमितता गरेको निष्कर्ष निकालिएको छ। त्यही आधारमा उनीहरू विरूद्ध खेल मेलेमत्व तथा ठगीसँग सम्बन्धित कसुरमा कानूनी कार्यवाही अगाडि बढ़ाउन सिफारिश गरिएको हो। प्रतिवेदनमा अध्यक्ष नेमुवाङ र महासचिव राईलाई फरारको रूपमा उल्लेख गरिएको छ। हवस्त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबा रही हाइलाइट आजको लागि सकिएको छ। 2 बजी हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबा रही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइँदो रहेछ क्या।
6: हो सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
6: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष प्रेस छ, फोन 9856569096 र 9701556996।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9860240 र 9860243420।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
6: हिन्दू,
12: नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
13: कौरव पाण्डवको बीचमा त्यत्र सय भाइ जाजलले एउटै साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। यो चाडपर्व टीभीएसको साथमा, भाग्यको चाबी तपाईँको हातमा।
0: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
0: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगौंडा,
0: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन, 9850309982 र 9705620209। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
6: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
9: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM
10: इट्स टाइम फॉर कॉलिंग टाइम
9: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हिवा 93.8 मेगाहर्ज सन्तर्मनका आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिको साथ सुनेर साथ दिन सक्नुहुन्छ। अनि सुधा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छको 12 बजेको समयसम्म र फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै आजको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौँ, जहाँ चाहिँ श्रोता साथीले सुनिराख्नु भएको गीत संगीतको चाहिँ थोरै भाग लिएर आएको हुन्छु। यहाँले म्युजिकबाट नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ। 0625142000 बाटो भएर आउन सक्नुहुन्छ र सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला, साथमा रेडियो ट्युन अन गरेर सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि भने ढिला नगरी कार्यक्रमको शुरूआत गरिहालौ एउटा मिठो गीतबाट। यो गीत रिलिज भएको भर्खर 18 घण्टा चाहिँ भएको छ, दसैँको नयाँ गीत रहेको छ, क्या दामी देखियो रातो टिका जमरा लगाउँदा। सुमधुर गीत यहाँमा कार्यक्रममा स्थान दिँदैछु बबुल गिरी रचना रिमाल रवि ओट अनि जुनु रिचालको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

हजुर, रातो टीका जमरा लगाउँदा तिमीलाई ख्यादामी देखियो। यो गीत रिलिज भएको भर्खरै 18 घण्टा चाहिँ भएको छ अनि यहाँहरूमा यो नयाँ गीतबाट नै कार्यक्रमको शुरूआत गरिसकेको छु। बबुल गिरी रचना रिमाल रवि ओर सँगसँगै जुन रिजालको आवाजमा सजिएको थियो भने बगे पनि यहाँहरू सम्पूर्णलाई मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौँ अबको 12 बजे समयसम्म अनि फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज फ्राइडेको एपिसोडमा पनि छौँ। म्युजिक र गेम चाहिँ खेल्छौँ, यहाँले सुनिराख्नु भएको यसरी नै गीत संगीतहरूको चाहिँ हामी थोरै भाग लिएर आउँछौँ अनि यहाँले चाहिँ गीत संगीतको धुनबाट, म्युजिकबाट अथवा आवाजबाट चाहिँ अब कसले गाएको त सिङ्गरको नाम चिन्नुपर्ने हुन्छ, कहिले काहीँ चाहिँ अब कुन चाहिँ गीत हो त भनेर गीतको टाइटल चिन्नुपर्ने हुन्छ है। सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउन सक्नुहुन्छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा आभूषण सुनसादी पसल दिलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार, निरन्तर रूपमा सेवा दिँदै आएको यो पसल सँगसँगै अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेर गरिनका साथै पुराना गरगहनाहरू पनि साटफेर गरिन्छ, गएर सेवा सुविधा लिन सक्नुहुन्छ। र साथमा चाहिँ हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर छ जुन चाहिँ रहेको छ प्रोग्रामको प्राइज स्पोन्सर योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, ग्यारेन्टीका गरगहना साथसाथै विभिन्न जात जातिका ड्रेस अनि त्यस्तै गरी परम्परागत जातीय गरगहनाहरू चाहिँ यहाँ पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा सँगसँगै हामी अन्तिममा बारे पछि एकजना साथीलाई विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार एकजना साथीलाई चाहिँ पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्दै। अहिलेको लागि भने अर्को नयाँ गीत रहेको छ रस समय रुमाल भन्दै थिए है, यतातिर चाहिँ कता कता साथी पनि हामीसँग जोडिनु भएको हो कि जस्तो पनि लागिरहेको छ। रस समय रुमाल चाहिँ हामी केही छिनमा सुन्छौँ, अहिलेको लागि भने साथीलाई सहभागी गरौँ। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो के भन्छ जित बहादुरजीलाई। किन हो तपाईँलाई चिन्न आज यस्तो गाह्रो परेको कि? त्यही त, अनि के गर्दै हुनुहुन्छ? कता जाने होला आज डुल्न चाहिँ घुम्न चाहिँ? कता के गर्दै हुनुहुन्छ हाम्रो जित बहादुरजी अहिलेको समय? ए ल ठिकै छ, ल ठिकै छ, केही छिनमा चाहिँ हामीसँग जोडिनु होला। ब्याङ्कतिर चाहिँ उहाँतिर जाँदै हुनुहुन्छ, ब्याङ्कतिर भनिरहँदा चाहिँ झट्टपट याद आयो कि पहिलाको समय चाहिँ ठ्याक्कै अब अफिस टाइम भनेर चाहिँ 10 बजे तोकिन्थ्यो होइन, अहिले चाहिँ अब ब्याङ्क कार्यतिर पनि अलिकति छिटो चाहिँ खुल्छ 9 बजेदेखि होइन, जो अनि सँगसँगै विशेष दसैँ पनि नजिकिँदैछ अनि यो समयमा चाहिँ अब पैसा साट्नु पर्ने हुन्छ कि होइन, यति भिडभाड अनि हाम्रो बानी चाहिँ कस्तो हुन्छ भन्दा फेरि जहाँ भिड हुन्छ अनि त्यहाँ गएर अझै भिडभाड गर्ने बानी चाहिँ हुन्छ कि, अलिकति पहिले हामी अब हुन त पैसा साट्ने समय भन्दा पनि अरू कुरामा पनि सोचौँ न है, ब्याङ्कमा चाहिँ ल आज चाहिँ भिड हुने समय हो भन्छौँ, झन् छिटो जान्छौँ अनि अर्को अर्को सेवा गराए पनि अझै छिटो जानुहुन्छ, झन् भिडमा भिड यति थपिदिन्छौँ उता काम गर्ने कर्मचारीलाई पनि तनाव होइन, उसता हामी आफै पनि तनावमा परिरहेको हुन्छौँ कि, यो चाहिँ अब कस्तो खालको हाम्रो बानी हो कि के हो है, जहाँ भिडभाड हुन्छ त्यही भिडभाड गर्नु मन लाग्ने अनि अलिकति ढिलो जाउँ न बरु ढिलो गएर चाहिँ अब अलिकति खुल्ला त हुन्छ भन्ने हाम्रो सोचना चाहिँ आउँदैन कि, अब भिड हुन्छ त्यही भएर अलिकति छिटो गयो भने छिटो पाला आउँछ भन्ने अनि झन् छिटो छिटो जाँदा चाहिँ झन् छिटो पछि पनि परिने, अब धेरै हुलझालमा पनि कहिलेकाहीँ चाहिँ परेको अनुभव पनि आउँछ कि है। सो ठ्याक्कै ब्याङ्कतिर भन्दै हुनुहुन्थ्यो, अहिलेको लागि भने रेसमी रुमाल नै सुनौ अनि त्यसपछि हामी साथीहरूलाई सहभागी पनि गराउँछौ। 0465142000 बाटो भएर आउँदै गर्नु होला निशान भट्टराई अनि समीक्षा अधिकारीको आवाजमा सोझेको यो गीत स्वीकार्नु होला है त।

हजुर, रेशमी रुमाल एकदमै शब्द संगीत पनि मिठो थियो, कता कता अब डेउरा नै सुने जस्तो पनि थियो है शब्द संगीतहरू। अनि त्यसमा पनि अब ठ्याक्कै हेर्दा चाहिँ म्युजिक भिडियो पनि त्यस्तै त्यस्तै नै छ, डान्सहरू पनि त्यस्तै त्यस्तै मनसुवा भनिरहेको थियो होइन मेरो हसिना। यो सुमधुर गीत निशान भट्टराई अनि समीक्षा अधिकारीको आवाजमा सजिएको यो गीत सँगसँगै अब भने पारो तपाईँको हो 9064142 बाटो भएर आउँदै गर्नु होला। अहिलेको लागि भने एउटा गीत सुनिहालौ अनि त्यसपछि हामी बिचारामा जानुपर्ने बेला पनि भइसकेको छ भने रोनु पर्ला नि अलिकति मार्मिक नै रहेको छ। अनि यो प्रोग्राममा पनि धेरै बज्ने गीत पनि हो समीक्षा प्रविष्ट अधिकारी है अनि सँगसँगै रोशन सिंहको आवाजमा सजिएको यो गीत सँगसँगै पहिलो विश्राम पश्चात 11 बजेको टाइम चेक लगतै हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है तपाईँ

0: बित्तिकै डिजिटल स्क्रैच कार्ड मार्फत सिधै 10 लाख सम्म स्योर सर्ट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम, शुक्ला गण्डकी 4 दुले गौडा, सम्पर्क 0658902969 र 98560169900।
0: हिरो सिजी मोटर्स।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460972446।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्राज। मोबाइल 98460878528 र 98028-16142।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार सेवाहरू,
10: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
9: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
10: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
9: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
10: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
9: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन। पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
10: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
12: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97-090-34-335।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
15: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
17: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
18: स्टुडियो अहिले बिहानको 11 बज्यो।
19: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज फ्राइडेको एपिसोडमा चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्नेछौँ। अघि सुरुवातीमा चाहिँ कता कता साथी जोडिनु भएको थियो, तर म्युजिक ट्र्याक गेमकै साथमा चाहिँ साथीहरूसँग कुराकानी हुन भने सकेको छैन। सुन्दै हुनुहुन्छ भने 0965142000 बाटो भएर यहाँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। अहिलेको लागि भने यहाँमा राख्दैछु जिम्बे राईको चाहिँ लिरिक्समा रहेको अनि जसमा चाहिँ आवाज रहेको छ प्रमोद खरेलको ए जिन्दगी बोलको गीत हामी सुन्दैछौ। त्यस पश्चात हामी अझै थप कुराकानीको साथमा यस्तै मिठा मिठा गीत संगीतको साथमा यहाँ मास रहन्छौ नै। अहिलेको लागि स्वीकार्नुहोस् मिठो गीत।
1: हुनुपर्ने हुन्थ्यो बामा दोषी होइनन्, जब म 14 वर्षको भए घरबाट भागेर टाढा गई अरूको गुलामी जीवन सुरुवात गर्छु।

हे भगवान, यो संसारमा सबै मान्छे स्वार्थी मात्रै छन् र प्रेम कसले बुझ्यो? अनि यो आँखा चिम्लेर गरेको विश्वास, मेहनत, संघर्ष कसले बुझ्यो? नाटक होइन, जिन्दगी हो।

हजुर, यो कस्तो जिन्दगी यो मार्मी गीत यहाँमा कार्यक्रममा स्थान दिइसकेको छु। अनि प्रमोद खरेलको आवाजमा सजिएको यो गीत सँगसँगै यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौ अबको 12 बजेको समयसम्म। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज म्युजिक ट्रेगेमको साथमा चाहिँ जोडिन सक्नुहुन्छ। यहाँले सुनिराख्नु भएको गीत संगीतको नै हामीले थोरै भाग लिएर आएका हुन्छौँ। अनि कहिलेकाहीँ चाहिँ यहाँले अब गीत संगीतको थोरै भागबाट नै कुन चाहिँ गीत हो त भनेर गीतको टाइटल चाहिँ चिन्नुपर्ने हुन्छ र कहिलेकाहीँ चाहिँ यहाँहरूमा आवाज राखेको हुन्छ। अनि त्यो आवाज चाहिँ कसको हो त यहाँले चाहिँ सिङ्गरको नाम चिन्नुपर्ने हुन्छ। 0965-14-2000 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ र मिलेसम्म साथमा चाहिँ हामी यस्तै मिठा मिठा गीत सङ्गीतहरूलाई नै कार्यक्रममा चाहिँ स्थान दिन्छौँ। र अहिलेको लागि चाहिँ तपाईँ माझ राख्दैछु पिरतीको मिठो तीर्सना सुमधुर गीतमा आवाज रहेको छ तारा प्रकाश लिम्बू अनि मिलिना राईको। स्वीकार्नु होला है त आवाज चाहिँ कस्तो हो त यहाँले चाहिँ सिङ्गरको नाम चिन्नुपर्ने हुन्छ। 0965-14-2000 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ र मिलेसम्म साथमा चाहिँ हामी यस्तै मिठा मिठा गीत सङ्गीतहरूलाई नै कार्यक्रममा

हजुर विरतिको मिठो तिर्सना यो सुमधुर गीत यहाँहरूमा कार्यक्रममा स्थान दिइसकेको छु भने पक्कै पनि यहाँलाई मन पर्यो होला र अहिले भनेको साथी हुनुहुन्छ लाइनमा स्वागत गरौँ हेलो नमस्ते थिए तर साथी त कता हराउनु भयो है सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ 0625-4142-0 बाटो भएर यसरी नै तर अहिले भने हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ सो साथीलाई चाहिँ हामी केही छिन पश्चात सहभागी गराउँछौ श्रीमा श्री बतासे सल्यो प्रशान्त तामाङको आवाजमा सजिएको यो सुमधुर गीत रहेको छ यो गीत सँगसँगै हाम्रो पुनः भेट हुन्छ नै सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087162
8: मम्मी भोक लाग्यो खाजा खाऊ न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
8: हस मम्मी
10: मैले सुने छोरी ल जाऊ हिँड
9: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
10: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
10: बीजी मोमो हाउस दुलेगौडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
11: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
12: कता हिँड्नु नि मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
12: त्यसो भए कहाँ जाने त कान्छा
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
12: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98551145 र 98551420445
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
16: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
17: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
16: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
17: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
16: प्रोप्राइटर थान प्रकाश नेउपाने, 98560 33878। प्रशान्त नेउपाने, 98460 26925।
17: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
16: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
17: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
19: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560 57731, 98060 57731।
20: This is Radio Dhor Barahi, 103.8 MHz.
21: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज भने हामी मिठा मिठा गीत सँगै सँगसँगै म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौँ र कोही साथी हुनुहुन्छ है लाइनमा। हेलो, नमस्ते हजुर भन्दै थिए, किन होला है आज साथीहरूसँग कुराकानी भन्ने अलिकति छुटेको जस्तै नै भएको छ। हामी साथीलाई लिने कोसिसमा भने सधैँ छौँ फन्डाल भन्ने गर्दै गर्नुहोला जस्तो नपिसोटि चार सोध्दै सुन्ने सुनेको बाटो भएर अहिले भने फेरि पनि कोही साथी हुनुहुन्छ है लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। कहाँदेखि कसको आवाज सुन्दैछु होला? हेलो, सर्लाहीबाट हाम्रो उपासनाजी हुनुहुन्छ हो। अनि उपासनाजीले हाम्रो आवाज चाहिँ कस्तो सुनिराख्नु भएको छ? त्यही त, आज साथीहरूलाई लिन चाहिँ एकदमै गाह्रो परिरहेको छ, सो सोध्नु मन लाग्यो है। अनि यो समयमा चाहिँ के गर्दै हुनुहुन्छ? हजुर हजुर, सुनिएको छ है, यहाँको प्रतिक्रियाको लागि थ्याङ्क यू सो मच। अनि आज के गर्दै हुनुहुन्छ, के छ नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त सरलाईको अनि हाम्रो उपासनाजीको। हजुर हजुर, अनि रेडियो प्रोग्राम सुन्न पाउनु भएको छ कि छैन? सुन्नु भएको छैन है। अनि आज चाहिँ अब म्युजिक ट्र्याक गेम हो है, ल आज चाहिँ गीत सङ्गीत सुन्ने हो। अनि गीत सङ्गीत सुन्न हाम्रो उपासनाजीलाई चाहिँ कतिको मनपर्छ त नि? त्यही त, सबैलाई धेरै जस्तो गीत सङ्गीतहरू चाहिँ मनपर्छ भन्नुहुन्छ। अब यहाँले मन परिरहेको गीत सङ्गीत आज चाहिँ चिन्ने है त, त्यसो भए ल अब तपाईँको लागि चाहिँ एउटा गीतको चाहिँ हामी बीच भाग राख्छौँ। अनि कुन चाहिँ गीत हो त भनेर अन्तरा सुनेर यहाँले चाहिँ गीतको बोल यानि कि मुखदा चाहिँ चिन्नुपर्ने हुन्छ है त। ल, अन्तरा सुन्नको लागि रेडी हुनुहुन्छ? ल, स्वीकार्नुहोस् तपाईँको लागि परेको यो अन्तरा राख्दैछौँ।

0: हाजे गरौ रमाइलो भोलि त के होला भनी रोक्दा यो कुन चाहिँ गीत होला त नि कुटुमा कुटु सुपारी दाना होला त त्यस्तै लाग्यो हो ल त्यसो भए सुनाऊ त कुटुमा कुटु चाहिँ रहेछ कि रहेनछ भनेर ल हो भने चाहिँ सँगसँगै गीत सँगसँगै ताली पनि बजाउँछौँ होइन भने चाहिँ हामी बजाउँदैनौँ है कुटुमा कुटु सुपारी दाना यो गीत चाहिँ कतिको मनपर्छ हाम्रो उपासनाजीलाई त्यही त हो कि जस्तो पनि लाग्ने है अनि के हजुर हजुर ठिकै छ यसरी नै अब सहभागिता जनाउँदै अब हामी सकेसम्म चिन्ने प्रयासमा नै रहन्छौँ अनि नचिनेको खण्डमा त अब चिनाउनको लागि हामी सधैँछौँ कुचुमा कुचु यहाँलाई मनपर्ने यो गीत सँगसँगै धेरै धेरै बधाई सँगसँगै अब भने छुटिनु पर्ने हुन्छ साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि छुटिन्छौँ है त थ्याङ्क यू सो मच
1: सम्पूर्ण साथीहरूको लागि भन्न चाहन्छु र मेरो साथीहरू जतिजना छन् उहाँहरूलाई पनि एकमुष्टमा ह्याप्पी दसैँ भन्दैछु कि नमस्ते
0: नमस्ते शुभ दिन भन्नुहुन्थ्यो उपासनाजी अनि उहाँले चाहिँ ट्याक्कै अन्तरा परेको थियो चिन्न सफल भइसक्नु भएको छ फालो तपाईँको हो अहिलेको लागि भने कुचुमाको चो सुपारी दाना राजन राज शिवाको चिका आवाजमा सजिएको योग्य सँगसँगै मेलिना राई अनि सन राजन स्थानको आवाजमा सजिएको योग्य स्वीकार्नु होला है त

हजुर कुजुमा कुजु सुपारी दाना यसमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु र यहाँले सुनिराख्नु भएको गीत संगीतहरू अनि यहाँले सुन्दै आउनु भएको गीत संगीतहरूको चाहिँ गीतको हामी थोरै मात्र भाग लिएर आएको हुन्छौँ अनि यहाँले हामी चिन्नु पर्ने हुन्छ है हाम्रो उपसनाजीले चाहिँ यो ट्र्याक चिन्न सफल हुनु भएको थियो 0962400200 बाटो भएर सहभागिता भने जनाउँदै गर्नुहोला अहिलेको लागि भने जागिर खान्छु सरकारी अड्डामा रमाइलो मिठो गीत पनि रहेको छ पदम राई रचना रिमालको आवाजमा सजिलो यो गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला भएको छ विश्राम लगतै पुनः उपस्थित हुन्छौँ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9865678634 र 9781105090।
3: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061136 र 9151661136।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811324।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय मह,
2: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9856031053।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
10: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
2: यो चाडपर्व टिभीएस को साथमा भाग्यको चाबी तपाईँको हातमा।
1: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन दुईजनालाई 5 इयर्स फ्री सर्भिस।
1: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
2: टिभीएस दुलेगौंडा
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन्द, 9865309982 र 9705620209।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज प्रोग्राम कलिङ टाइममा रहेर फ्राइडेको एपिसोडमा हामी म्युजिक ट्रा गेमको साथमा जोडिरहेका छौं र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा, स्वागत गरौं। हेलो, नमस्ते हजुर।
11: नमस्ते,
1: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई।
11: धन्यवाद।
1: अनि लक्ष्मीजी सन्चै आरामै हुनुहुन्छ? एकदमै, हामी पनि सन्चै आरामै छौँ। अनि लक्ष्मीजी सँगसँगै हाम्रो बाघमारातिरको हालखबर के छ सुनाइदिनुहोस् न त।
11: बाघमारा पनि ठिकै छ।
1: बाघमारा पनि ठिक ठाकै छ। अनि पछिल्लो समयको बाघमारातिरको मौसम के कस्तो छ?
11: घरि घाम लाउने, घरि बादल लाउने, त्यस्तै छ।
1: घरि घाम लाग्ने, घरि बादल लाग्ने है। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
11: भर्खरै
1: सुन्नु भएको हो। अनि आज हाम्रो लक्ष्मीजी चाहिँ हामीसँग म्युजिक ट्रा गेम खेल्न कतिको रेडी हुनुहुन्छ? रेडी नै हुनुहुन्छ है। अहिलेको लागि म एउटा अन्तरा राख्छु है गीतको भाग, अनि यहाँले चाहिँ कुन चाहिँ गीत हो त भनेर गीतको टाइटल चाहिँ भन्नुपर्छ है। ल, ध्यान दिएर सुन्नु होला है त।
12: अद्भुत दुनिया, अद्भुत मान्छेहरू, तिमीलाई गर्छु म।

0: Hello, Sophie is
1: on. Moist to get down to
0: it. Moist to get down to a
1: land.
0: Lava, okay, not a much got yellow. That's an animal, da. Hello, how many time? Give some say Italy, but also, we know one is a button of the way. How
2: do you go? Spring go.
0: होस प्रेमको गीतको है यो गीत भन्ने म यस्तो गीत गाउँछु पनि त्यस्तै त्यस्तै नै छ है अनि यो चाहिँ प्रेम गीत श्रीबाट रहेको हरियुग होस् प्रेमको गीतको यो सुमधुर गीत रहेको थियो अनि कार्यक्रममा सहभागिता जनाउनु भयो हाम्रो लक्ष्मीजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि उहाँ सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो जित बहादुर थापाजी हुनुहुन्थ्यो हामीसँग लामेश्वरादेखि जोडिनु भएको थियो उहाँसँग चाहिँ हामी म्युजिक ट्रायल गेम चाहिँ खेल्न सफल भएनौँ आगामी दिनहरूमा सँगसँगै गर्नुहोला छोटो मिठो कुराकानी मात्रै भएको थियो अनि उपासनाजी हुनुहुन्थ्यो सरलाई देखि र उहाँले चाहिँ ट्याक्कै उहाँले चाहिँ आज ट्र्याक पनि चिन्न सफल हुनुभएको थियो उहाँलाई चाहिँ धेरै धेरै बधाई सँगसँगै यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हामी समयको अन्ततर्फ पनि छौँ छुटेर जानुपर्ने बेला पनि भइसकेको छ जाँदा जाँदै भने सोही भर्खरै ट्र्याकमा सुनेको हरियुग होस् प्रेमको अनि गीतको यो सुमधुर गीतमा आवाज रहेको छ प्रविष्ट अधिकारी अनि प्रशान्त प्रताप दासको यो आवाज सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत गर्नु मलाई पनि बिदा हुन्छु नमस्कार शुभ दिन

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नि?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
6: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
5: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुधीर गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल,
7: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9556443043।
9: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिक नै त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
12: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
13: स्टुडियो तान्छेन,
14: अहिले मध्याह्नको 12 बज्यो।
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पोखरामा स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 जनाको मृत्यु, 3 जनाको परिचय खुल्यो, 14 घाइते अस्पताल भर्ना।
0: कंग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी, आजै मतगणना शुरू गर्ने निर्वाचन समितिको तयारी।
1: दशैंमा घर जाने यात्रुको लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला, भटेकोसी बाढ़ी प्रभावित रसुवाको उत्तर गया र नुवाकोटको किसपाङ जोड्न ट्विन सञ्चालन।
0: इरानमा नोभेम्बर 3 अघि आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको जिकिर, साउदी अरेबियामा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न भारतको सल्लाह।
1: र विश्वकप लीग टू अन्तर्गत नेपाल ओमान र क्यानाडा बीचको सिरिज शुरू, पहिलो खेलमा नेपालले पर्सी क्यानाडासँग प्रतिस्पर्धा गर्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कास्कीको पोखरा महानगरपालिका 28 कालिकामा आज बिहान भएको स्कूल बस दुर्घटनामा 4 बालबालिका सहित 5 जनाको मृत्यु भएको छ अनि 14 जना घाइते भएका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार 3 बालिका, 1 बालक र 1 स्थानीयको मृत्यु भएको हो। मृतक मध्ये 3 जनाको पहिचान खुलेको छ। पहिचान खुल्नेमा ठेगाना नखुलेकी 13 वर्षीय ममता तिवारी, 14 वर्षीय असीम कणेल, बसमा सवार उपचार गर्न भने लिफ्ट मागेर चढ़ेका पोखरा 28का 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। मृत्यु भएका 2 बालिकाको पहिचान खुलेको छैन। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेज र 11 जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बिहान पोखरा 28 माझ थानाबाट कालिका बोर्डिङ स्कूलका लागि विद्यार्थी बोकेर जाँदै गरेको G2X14-17 नम्बरको बस कालिका स्थित ओखलेको भीरबाट पल्टिएर 200 मिटर तल पुगेको थियो।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनको लागि मतदान भइरहेको छ। राष्ट्रिय सभागृह र खुल्ला मंचमा मतदान केन्द्र राखिएको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूह अनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन्। राष्ट्रिय सभागृह मतदान केन्द्र कमा बागमती प्रदेशको मतदान भइरहेको छ। खुल्ला मंच मतदान केन्द्र खमा कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका साथै नेपाली जनसम्पर्क समितिको मतदानको व्यवस्था गरिएको छ। बिहान 11 बजेसम्म 2 घण्टामा 1200 बढ़ी मत खसेको छ। महाधिवेशन प्रतिनिधि 7317 जनाले भाग लिँदैछन्। एकजनाले 23 मतपत्रमा मतदान गर्नुपर्दा आधा घण्टाभन्दा बढ़ी समय लागेको छ। मतदान दिउँसो 3 बजेसम्म हुने र लगतै मतगणना शुरू गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो।
0: नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। दिउँसो 1 बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा यसअघि केन्द्रीय कमिटिबाट निर्णय हुन बाँकी केही विषयमा थप छलफल हुने बताइएको छ। हिजोको बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, वड़ा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्तिका महत्वपूर्ण निर्णय गरेको छ। मंगसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने एमालेको निर्णय छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ। यस्तै बैठकमा वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथ भएको थियो।
1: दशैंमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूर बीच यही असोज 20 गते बसेको बैठकले आजदेखि बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो। सोही अनुसार टिकट बुकिङ खुलेपछि गैरातीदेखि नै नयाँ बस पार्कको टिकट काउन्टर अगाडि घुइँचो लागेको छ। नयाँ बस पार्क सञ्चालन गर्दै आएको लोसे बहुद्देश्य प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरूका यात्रुहरू गैराती 9 बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए। दशैंको टिकट बुकिङका लागि लोसे बहुद्देश्य प्रालीले नयाँ बस पार्कको क्षेत्रमा 15 काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ।
0: रसुवाको उत्तर गया गाउँपालिका पैरेवेशीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका 5 स्थित शान्ति बजार जोड्ने गरी ट्रेन सञ्चालनमा ल्याइएको छ। गत भदौ 10 गतेको भोटेको सिबाडीका कारण सड़क सञ्चालन अवरूद्ध भएको 44 दिनपछि ट्रेन हिजोबाट सञ्चालनमा ल्याइएको हो। बाढ़ीले आवागमन ठप्प भएपछि उत्तर गया 1, 2, र 3 का बासिन्दा यातायातको पहुँचबाट वञ्चित भएका थिए। ट्रेन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवत जावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ। स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठका अनुसार ट्रेनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीका 2-2 जना कर्मचारी तथा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ। यो वैकल्पिक व्यवस्थाले सड़क पुनर्निर्माण नभएसम्मका लागि स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ। यसैबीच रसुवा नुवाकोट सीमा स्थित फलाखु खोलाको बेत्रावतीमा एक ब्रिज जडान गर्ने कार्य धमाधम भइरहेको छ। रसुवा नुवाकोट सीमा स्थित बेत्रावतीमा निर्माण भइरहेको बेली ब्रिज पुलको लम्बाई 73.97 मिटर र चौडाई 5 मिटर रहने नेपाली सेनाले जनाएको छ। यही असोज 27-28 गतिसम्म सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनाको भनाई छ।
1: भारी वर्षा र हिमपातपछि असोज 11 गतेदेखि बेनेजुमसम्म कोरोला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरोला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाई भइरहेको छ। आयात भएका चिनिया फलफूल जन्य वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सर्ने र बिग्रिने जोखिम बढ़ेको छ। मुस्ताङको जुमसममा हिजो एक कन्टेनरमा ढुवानी गरिएको ड्रागन फ्रूट स्थानीयलाई वितरण गरिएको थियो। करिब 24,50,000 मूल्य बराबरको ड्रागन फ्रूट समयमै गन्तव्यमा पुर्याउन नसकेपछि मुस्ताङको जोमसोममा स्थानीयलाई वितरण गरिएको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। यससँगै ड्रागनको मूल्य कन्टेनर भाड़ा र भन्सार राजस्व गरी अनुमानित 30,00,000 रूपियाँको फलफूल क्षति भएको छ। कोरोला नाकाबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। कोरोला स्थित लमान्थङ 4 नेचुङ स्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरोला नाकाबाट उक्त परिमाणमा चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना घरती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरोला नाका हुँदै स्याउ 87.3 सय टन, आँप 16.1 सय टन र ड्रागन फ्रूट 8.316 टन चिनिया फलफूल नेपाल भित्रिएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले उखु किसानलाई 1,50,00,000,000 अनुदान प्रदान गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान सम्बन्धी कार्यविधि हिजो स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुदान रकम बर्दिया रौतहर कैलाली कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। सरकारले
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले उखु

0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले इरानसँग सकारात्मक दिशामा वार्तालाई अगाडि बढ़ाइरहेको बताउनु भएको छ। यद्यपि अमेरिकामा नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इरानमाथि कुनै पनि आक्रमण नगरिने उहाँको भनाइ छ। इरानसँगको वार्ता सकारात्मक दिशामा अगाडि बढ़िरहेको बारे आफ्नो सामाजिक सञ्जाल सोशल ट्रुथमा ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा लागू रहने दावी गर्नुभएको छ। हर्मुज जलमार्गबाट कृत्रिमानी परिमाणमा तेल ओसार पसार भइरहेको र बुधबार राति त्यहाँबाट 2,20,00,000 ब्यारेल तेल ओसार पसार भएको ट्रम्पको दावी छ। यसमध्ये 1 ब्यारेल तेल पनि इरानतिरबाट नआएको र नगएको ट्रम्पले बताउनु भएको छ। अमेरिकाले इजरायलसँग मिलेर यस वर्ष फेब्रुअरी 28 अपरेशन फेरी अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो। यसैबीच हुती विद्रोही समूहले साउदी अरबका विमानस्थलहरूमा आक्रमण गरिरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन र आवश्यकता अनुसार घरभित्रै बस्न एडभाइजरी जारी गरेको छ। रियादस्थित भारतीय दूतावासले जारी गरेको सूचनामा घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ। यसअघि एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान अक्टोबर 10 रद्द गरेको थियो।
1: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत ओमानमा घरेलु टोली सहित नेपाल र क्यानाडा सम्मिलित त्रिकोणात्मक सिरिज शुरू भएको छ। पहिलो खेलमा अहिले घरेलु टोली ओमान र क्यानाडा खेलिरहेका छन्। टस जितेको ओमानले पहिले ब्याटिङ गरिरहेको छ। ओमानले ताजा अवस्थामा 15.6 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 96 रन बनाएको छ। नेपालको पहिलो खेल भने पर्सि आइतबार क्यानाडासँग छ। सन् 2024 जारी लीग टू अन्तर्गत नेपाल र क्यानाडाका लागि यो अन्तिम तथा निर्णायक सिरिज हो। 32 खेलबाट 24 अंक जोडेको नेपाल र समान खेलबाट 1 अंक बढ़ी जोडेको क्यानाडालाई ओडीआई मान्यता जोगाउँदै विश्वकपको ग्लोबल छनौटमा पुग्न जितको विकल्प छैन। टी20 फर्म्याटमा राम्रो प्रदर्शन गर्दै आएको नेपालको लागि एक दिवसीय क्रिकेट सुखद हुन सकेको छैन। सन् 2024 शुरू भएको दोस्रो संस्करणको लीग टूमा नेपालको अवस्था निराशजनक छ। 32 खेलमा 24 अंक मात्र जोडेको नेपाल तालिकाको 7 स्थानमा छ। ओमानमा हुने सिरिज नेपालको लागि अन्तिम सिरिज हो, जहाँ नेपाललाई जितको विकल्प छैन। 8 टोली सहभागी लीग टूको शीर्ष 4 टोली ओडीआई मान्यता सुरक्षित राख्दै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन्। अहिले 31 अंक सहित 4 स्थानमा रहेको ओमान भन्दा नेपाल 7 अंकले पछि छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पोखरामा स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 जनाको मृत्यु, 3 जनाको परिचय खुल्यो, 14 घाइते अस्पताल भर्ना।
0: कंग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी, आजै मतगणना शुरू गर्ने निर्वाचन समितिको तयारी।
1: दशैंमा घर जाने यात्रुको लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला, भटेकोसी बाढ़ी प्रभावित रसुवाको उत्तर गया र नुवाकोटको किसपाङ जोड्न ट्विन सञ्चालनमा।
0: इरानमा नोभेम्बर 3 अघि आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको जिकिर, साउदी अरेबियामा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न भारतको सल्लाह।
1: र विश्वकप लीग टू अन्तर्गत नेपाल ओमान र क्यानाडा बीचको सिरिज शुरू, पहिलो खेलमा नेपालले पर्सि क्यानाडासँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
4: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
2: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
1: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
2: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
1: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
2: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहु, प्रोपाइटर बद्री पौडेल। फोन नम्बर 98562465।
1: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छ।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090-34335।
5: जाम न, ढिला भइसक्यो।
1: एकैछिन पख न, के को भिडियो सुनौ।
6: घर बनाउँदै हुनुहुन्छ?
7: मैले जस्तै घर बनाउँदा आफ्नै खालीको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नु है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है।
4: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
1: नबोल न, सुन त,
6: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
4: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क
8: 98460265 र 98014128।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746680681।
8: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

Thank you.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 98171556606
4: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार
5: फुलै फुलको बगैँचामा मेरी माया
4: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन
6: कट फ्लावर बुकी फुलको माला दुबोको माला रजनीगन्धको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस् साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ
4: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो
6: Evergreen Flower and Decoration Shukla Gandaki 4 Dulegaonda Bhitri Bazar Proprietor Kiran Magal Samparka 9745542433
4: Supat Mulyama Akarshak Sajavat ra Phulko Sundarta Khushiko Samjhana
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
8: ए ल ल तपाईँ पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
7: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625
9: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
10: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
9: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9261553507
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
6: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ
11: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो
12: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9805535537 र 9806615899।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
7: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 102.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना चोक बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नै भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701105090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहु।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: यो चाडपर्व टिभीएसको साथमा, भाग्यको चाबी तपाईँको हातमा।
1: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
1: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
2: टिभीएस दुलेगौडा,
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द, 9865309982 र 9705620209। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड को 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तिमी ब्लाइन्ड नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्कृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने गएर वाल गर्छ। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो, गुड आफ्टरनून दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई भने म प्रोग्राम प्रस्तुता श्रिया गुरुङ रहेको छु। यहाँहरूसँग ठिक एक बजेदेखि दुई बजेको टाइम सेकसम्म साथमा रहनेछु र तपाईँले हामीलाई रेडियो ठोरबारा ही 103.8 मेगाहर्ज जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiothorbarahi.com.np लगइन गरेर हामीलाई विश्वभरिकै साथ यहाँले सुन्न सक्नुहुनेछ। र श्रोता साथी, आजको एपिसोडमा हामीहरू रमाइलो रमाइलो सङ्गहरूलाई कार्यक्रम स्थान दिनेछौ, न्यू सङ ओल्ड सङहरूलाई कार्यक्रम स्थान दिनेछौ र सँगसँगै फिल्मी इन्फर्मेसन पनि कार्यक्रममा दिनेछौ भने प्रोग्रामको ओपनिङमा यहाँहरूको लागि एउटा निकै नै रमाइलो सङ राख्नतर्फतिर लागिरहेको छु। निकै नै ट्रेनिङ मुभी पनि रहेको छ, हालैलेको टाइममा पेन्सन पट्टा मुभीबाट रहेको जुनी जाला टाइटलमा रहेको सङ रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी जुनी झाला टाइटलमा रहेको रमाइलो सङलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। पेन्सन पट्टा मुईबाट रहेको भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पगे पनि कार्यक्रममा सुन्नुभयो होला। ओपनिङमा राखिएको रमाइलो सङ रहेको थियो र त्यसै गरी अहिलेको लागि भने उनको स्वेटर मुईबाट रहेको चाइनिज जिन्दगानीमा टाइटलमा रहेको मिठो सङ राखिरहेको छु। स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, चाइनिज ओजन लगानीमा पनि प्रोग्राममा स्थान दिइसकेको छु। उहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी आजको श्रृङ्खलामा हामीहरू यसै गरी रमाइलो रमाइलो सँगहरूलाई कार्यक्रम स्थान दिन्छौँ र सँगसँगै मिठो मिठो कुराकानीहरू पनि यहाँहरूसँग गर्नेछौँ भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा इन्टु मिन्टु लन्डनमा टाइटलमा रहेको सङ राखिरहेको छु, स्वीकार्नु होला है त।

टेलिभिजन साथी इन्टरमेन्टो लन्डनमा टाइटलमा रहेको संघलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। यहाँहरू सबैजनाले पके पनि स्वीकार्नु भयो होला कार्यक्रममा। र त्यसै गरी अहिलेको लागि भने हामी प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ हाम्रो। र विश्राम पूर्व जानु अघि कार्यक्रममा जेरी अन्त मुबाट रहेको माया गर्नुलाई टाइटलमा रहेको मिठो संघ राखिरहेको छु। केही दिनपछि हाम्रो फेरि पनि भेट हुनेछ, सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
3: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहाले
3: चिया त पिएर जाऊ
2: अहिले हतार छ पछि आउँदै गरौला है
4: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460161268 र 9560602
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एकपटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ प्रोप्राइटर रमेश रमेश भुजेल फोन 9856324775 र 9801132475।
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648683522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल फोन 9856285443 र 9847000787।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: हजुर श्रोत साथीको एकछिनको छोटो मिठो विश्राम लगाउँदै फेरि पनि प्रोग्राममा उपस्थित भइसकेको छु फिल्मी संसार लिएर र यहाँहरूले हामीलाई पक्कै पनि सुनिराख्नु भएको छ होला आज रहेको छ कार्यक्रमलाई त्यसै गरी अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्दै अहिलेको लागि भने ढिला नगरीकन प्रोग्राममा अर्कोसँग चाहिँ सङ्ग राखिरहेको छु ज्याकी टाइटलमा रहेको छ सुटानु होला है त
1: एउटा कुरा सोधौँ तिम्रो मम्मी ज्याकी श्रफको ह्युज फ्यान जस्तो छ है
2: होइन बाउ चाहिँ ज्याकी च्यानको
1: ज्याकी च्यानको
2: अनि तिमी चाहिँ आफ्नो नाम जस्तै प्रेसियस रुबी
1: ज्याकी तिम्रो पक्कै पनि गर्लफ्रेन्ड छ होला है आई मिन धराने केटो खतरा डान्स

हजुर श्रोता साथीहरू, निकै नै मधुर सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। यहाँले पक्कै पनि सुन्नुभयो होला। र यसै गरी नै श्रोता साथी, अहिलेको लागि भने यहाँको लागि कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो सङ्ग राख्नतर्फतिर लागिरहेको छु। निकै नै चर्चित सङ्ग पनि रहेको छ, जुन बेहुली मुईबाट रहेको छ भने दिलमा ठाउँ छ टाइटलमा रहेको छ। चुकानु होला है त।

हजुर श्रोत साथी, दिलमा ठाउँ छ ताजलमा रहेको बेहुली मूलबाट रहेको सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। यहाँहरूले पके पनि सुन्नुभयो होला र त्यसै गरी अहिलेको लागि भने फेरि पनि कार्यक्रमको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि कार्यक्रममा हेर बतासले सुसिल्दै टाइटलमा रहेको सङ्ग राखिरहेको छु। यो मायाको सागर मूलबाट रहेको छ। यो गीतलाई राख्दैछु भने केही दिनपछि हाम्रो फेरि पनि भेट हुनेछ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लर्नो हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000008

0: connect your dream, connect your future, STEAL connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Walk in Department Bhavan Sangai, Mobile 98-562-4093 ra 98-562-3073.
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यो छ त बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सूर्येन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिस का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654-14-129 र 98-560-31-053।
7: यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
8: होइन हौ, कसरी पर्यो?
7: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो। हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
8: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
7: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो। हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
8: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0-65-590-299 र 98-560-61-999।
8: हिरो सिजी मोटर्स।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी गेचिनको विश्रामलाई गति फेरि पनि यहाँहरूसँग यहाँहरूमा आज भेट भइसकेको छु भन्दै श्रोता साथी आजको एपिसोडमा हामीले चाहिँ रमाइलो रमाइलो कुराकानी सँगसँगै मधुर गीत सङ्गीतलाई कार्यक्रम स्थान दियो र अहिलेको लागि भने हामी प्रोग्रामको इन्डतर्फ पनि छौँ। प्रोग्रामको हाम्रो निश्चित समय सकिने बेला भइसकेको छ। आशा रहेको छ यहाँहरू सम्पूर्ण साथीहरूले हामीलाई यति बेलासम्म सुनेर मनोरञ्जन लिनुभयो होला र श्रोता साथी हामीलाई सुन्दै गर्नुहोला। रेडियो ठोरबालाही 103.12 मेगाहर्ज लगइन गरेर अथवा www.radiothorbarai.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ। यहाँले विश्वभरिकै साथ रहेर भने श्रोत साथी आजको श्रृङ्खलामा त हामीले कार्यक्रम स्थान दिइसकेका छौँ। रमाइलो रमाइलो कुराकानी अनि मिठो मिठो सङ्गहरूलाई कार्यक्रम स्थान दिइसकेका छौँ भने अर्को दिन फेरि पनि यहाँसँग हाम्रो रमाइलो श्रृङ्खलाको साथमा भेट हुने नै छ। र छुटिनु पूर्व अहिलेको लागि भने कार्यक्रममा उठायो मन टाइटलमा रहेको सङ्ग राखिरहेको छु। बेहुली फ्रम मेघौली टाइटलमा रहेको सङ्ग रहेको छ। यो मिठो सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रीया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैदा।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: सुबर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: तिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडि कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950 घर अफिस व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड
5: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड
2: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड
5: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड
2: गुणस्तरमा विश्वास निर्माणमा मजबुती ब्ल्याक कोब्रा प्लाइवुड
5: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स खैरिनीटार तनहुँ प्रोपाइटर बद्री पौडेल फोन नम्बर 9856026465
2: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छ
5: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
6: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
5: अनि बन्छ त दाई
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
9: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो तान्छेर अहिले दिउँसोको 2 बज्यो
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्स को साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
15: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सरकारले वर्षा बाढ़ी र पहिरोबाट प्रभावित 6 जिल्लाका 20 वटा पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, मेग्दी, बागलुङ, पर्वत र नवलपरासी सुस्ताका विभिन्न पालिका तह तथा केही ओडालाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। गोर्खाको शहीद लखन गाउँपालिका ओडा नम्बर 3 र 4 तथा मनाङको चामे गाउँपालिका, नासो गाउँपालिका र मनाङको निस्याङ गाउँपालिकाको ओडा नम्बर 1 र 4लाई संकटग्रस्त घोषित गरिएको छ। त्यस्तै मेग्दीको अन्नपूर्ण गाउँपालिकाको बेनी नगरपालिका, मंगला गाउँपालिका, धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। बागलुङको निसीखोला गाउँपालिकाको वडा नम्बर 4 र 6, बडीगाड गाउँपालिका, तमानखोला गाउँपालिकाको वडा नम्बर 3 र 4, ताराखोला गाउँपालिका पनि संकटग्रस्त क्षेत्रमा परेका छन्। यस्तै गरी पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिका वडा नम्बर 2, 8, 10 र 11, बिहारी गाउँपालिकाको वडा नम्बर 6, पाँचशीला गाउँपालिका वडा नम्बर 5 र 6 तथा मोदी गाउँपालिकाको वडा नम्बर 2 र 3 संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकाको ओडा नम्बर 5 पनि संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। सरकारको यो निर्णयले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा राहत वितरण, पुनरूत्थान तथा पुननिर्माणका लागि काममा तीव्रता दिन र आवश्यक बजेट तथा जनशक्ति परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी रहेको छ। जारी बैठकमा 7 वटा एजेण्डामा केन्द्रित रहेको प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो। संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठक सह संयोजक माधव कुमार नेपालले संचालन गर्नुभएको छ। बैठकमा समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण र संगठन सुदृढीकरण अभियान, महाधिवेशन र अधिवेशन तथा केन्द्रीय कार्य समिति गठन र बैठक, केन्द्रीय सचिवालय गठन र बैठक, कार्य विभाजन र विविध विषयमा छलफल भएको उहाँले बताउनुभयो। नेकपा एमालेमा नेताहरूको जिम्मेवारी बाँडफाँड पेचिलो बनेको छ। जारी स्थायी कमिटिको बैठकबाट बाँकी रहेको सदस्य पोलिटब्युरो लगायतका नेताहरू मनोनित गर्ने तयारी रहे पनि अध्यक्ष केपी शर्मा ओलीले केही नेताको नामै लिएर जिम्मेवारी दिन नसकिने बताएको स्रोतले बताएको छ। ओलीले स्थायी कमिटिमा मनोनितका लागि अस्वीकार गरेका नाममा पुनर्गठनको पक्षधरमा उभिएका नेताहरू रहेका छन्। हिजो महासचिव शंकर पोखरेलले बैठक अगाडि नै ओलीलाई स्थायी कमिटिमा थप सदस्य, पोलिटब्युरो सदस्यको निर्वाचन, वाचन सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभाग गठनको प्रस्ताव देखाउनु भएको थियो, तर उहाँले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ। ओली निकट स्रोतका अनुसार पुरानाबाट कृष्ण गोपाल श्रेष्ठ, कर्ण थापा, अग्नि खरेल, वेन्दा पाण्डे, आनन्द पोखरेलप्रति सकारात्मक छैनन्। त्यस्तै राजेन्द्र गौतमसँग पनि उहाँ विश्वस्त हुन नसकेको बताइएको छ। आफ्नो सचिवालय प्रमुख रहनुभएकी निरू देवी पाल लगायतका नेताहरूको नाम उहाँको सूचीमा रहेको छ। सचिवालयमा अल्पमतमा रहेका ओलीले स्थायी कमिटिमा आफ्नो पकड राख्ने रणनीतिका साथमा सोही अनुसार नाम अगाडि सार्दै जानुभएको छ। उहाँले आवश्यक परि केन्द्रीय कमिटिमै लगेर निर्णय गराउने गरी सन्देश महासचिवलाई दिएको बताइएको छ। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हबिट्याग फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट वाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 को प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको छ। प्रतिवेदन अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवाससँग सम्बन्धित खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्र रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। पोखरामा भएको स्कूल बस दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने 14 जनाको उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका अरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। घाइतेका आफन्तहरू अहिले अस्पताल परिसरमा भेला भएका छन्। दुर्घटनामा परेर मृत्यु भएका 5 जनामध्ये 4 जनाको पहिचान खुलिसकेको छ भने दुर्घटनामा घाइते भएका 12 जनाको अस्पतालमा उपचार भइरहेको छ। पहिचान खुल्नेमा 15 वर्षकी ममता तिवारी, 13 वर्षका असीम कर्णेल, 65 वर्षका बाबुराम तिवारी र 15 वर्षका सुभिक्षा तिवारी रहेका छन्। अर्की मृतक अन्दाजी 15 वर्षकी किशोरीको भने पहिचान खुल्न बाँकी रहेको जनाइएको छ। यसैबीच पोखरामा भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ। पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनु भएको छ। समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन र छानबिन गरेर सत्य तथ्यसहित 5 दिनभित्रमा प्रतिवेदन पेश गर्नेछ। पोखरा महानगरपालिका 28 मार्च थानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिका स्थित ओखलेको भीरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा विद्यार्थी चालक र सहचालक गरेर 22 जना सवार रहेकोमा 5 जनाको मृत्यु भएको छ भने अन्य घाइते रहेका छन्। असोजको 9 गतेबाट 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले तनहुँमा घर, सड़क, पुल, खानेपानी, विद्युत, कृषि र पशुपक्षी क्षेत्रमा क्षति पुर्याएको छ। बाढ़ीले जिल्लाका विभिन्न स्थानमा झलुङ्गे पुल, पक्की पुल र कलभर्टमा समेत ठूलो क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुननिर्माण र मरम्मतका लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ। उहाँका अनुसार स्थानीय तहको विपद व्यवस्थापन समितिको निर्णय सम्बन्धित पालिका र वडाको सिफारिश, जिल्ला प्रहरी कार्यालयको सिफारिश र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुननिर्माण र मरम्मतका लागि छोटो प्रक्रियाबाट तत्काल काम अगाडि बढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। यस्तै निरन्तरको वर्षा पछाडिको विपदका कारण तनहुँमा 5 वटा झलुङ्गे पुल पूर्ण रूपमा क्षति भएका छन् भने 3 वटा झलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ। यस्तै घिरिङ गाउँपालिका 4 र नवलपुरको बौद्धी कालिका जोड्ने कालीगण्डकी मण्डाल खरसाङ घाट पक्की पुलमा समेत आंशिक रूपमा क्षति पुगेको छ। यस्तै जिल्लाका 2 वटा कलभर्टमा पनि क्षति पुगेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरोला नाकाबाट उक्त फलफूल आयात भएको हो। कोरोला स्थित लोमानथाङ 4 निचुङ स्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपात पछाडि कोरोला नाकाबाट उक्त परिमाणमा चिनिया फलफूलहरू भित्रिएको जनाइएको छ। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना घरती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरोला नाका हुँदै स्याउ 87.3 सय टन, आँप 16.1 सय टन र ड्रागन फ्रुट 8.3 सय टन नेपाली फलफूल चिनिया फलफूल नेपालमा भित्रिएको छ। भारी वर्षा र हिमपात पछाडि असोजको 11 गतिदेखि बेनी जोमसोम कोरोला सड़क पूर्ण रूपमा बन्द हुँदा कोरोला नाकाबाट नेपाल भित्रिएको चिनिया फलफूल जन्ने मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाई भएको छ। यी आयात भएका चिनिया फलफूल जन्ने वस्तुहरू लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सड्ने र बिग्रने जोखिम समेत बढ्न थालेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2900 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भएको थियो। त्यस अगाडि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँमा कारोबार भएको थियो। आइतबार सुनको भाव तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको हो। आज चाँदीको भाव पनि सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,400 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,00,000

0: तारीको भाव तोलाको 4390 रूपियाँमा कारोबार भएको थियो। आज कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी र असिना सहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने र अन्य तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ र बागमती गण्डकी लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदहरूको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय पायलट स्मिथ मच्छारले इजरायलको सर्वोच्च नागरिक सम्मान प्राप्त गर्ने हुनुभएको छ। इजरायलका राष्ट्रपति इसाक अर्गोजले पायलट मच्छार पूर्ण रूपमा निको भएपछि उहाँलाई प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइजम प्रदान गरिने बताउनुभयो। भारतीय पायलट मच्छारले फ्लाइ दुबई विमानको ककपिट भित्रको ओमानी सह पायलटको आक्रमणका बावजूद बहादुरी प्रदर्शन गरेर 174 यात्रु र चालक दलका सदस्यहरूको ज्यान बचाउनु भएको थियो। गएको सेप्टेम्बर 30 संयुक्त अरब इमिरेट्स यूएई को दुबईबाट इजरायली यात्रु बोकेर इजरायलको तेल अभिव तर्फ उड़िरहेको फ्लाइ दुबईको विमानमा पायलटमाथि सह पायलटले धारिलो हतियार प्रहार गरेर आक्रमण गरेका थिए। आक्रमण पछाडि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्नु भएको थियो। त्यस पछाडि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। 34,000 फिटको उचाइमा पायलटहरू बीच हिंसात्मक झडप भए पछाडि विमान 2 मिनटमा नै तीव्र गतिमा खसेर 16,600 फिटमा झरेको विवरण सार्वजनिक भएको थियो। साउदी अरबका आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरे पछाडि विमानलाई साउदी अरबियातर्फ डाइभर्ट गरेर सुरक्षित अवतरण गरिएको छ। सो घटना पछाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पायलट स्मिथ मच्छारको प्रशंसा गर्नुभएको थियो। अवन्दीमा खेल समाचार। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगीसँग सम्बन्धित कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेवाङ सहित 5 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेवाङ र महासचिव किरण राई फरारको सूचीमा रहेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेवाङ, महासचिव राईको सदस्य रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अगाडि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सीआईबीको अनुसन्धान अनुसार 4 जनाबाट कुल 66,53,000 रूपियाँ अनियमितता भएको निष्कर्ष निकालिएको छ। त्यही आधारमा उनीहरू विरूद्ध खेल मिलेमत्व र ठगीसँग सम्बन्धित कसुरमा कानूनी कार्यवाही अगाडि बढ़ाउन सिफारिश गरिएको छ। प्रतिवेदनमा अध्यक्ष नेवाङ र महासचिव राईलाई फरारको रूपमा उल्लेख गरिएको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबार ही हेडलाइट्स आजको लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ढिला भइसक्यो,
3: एकैछिन पख न, के को भिडियो सुनौ।
4: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
2: हो नि चराले झै वर्षै पछि घर बनाएर हुँदैन क्यारी, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
3: नबोल न, सुन त,
5: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन।

0: सबै भन्दा स्तरीय सबैलाई थाहा छ।
1: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
2: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज, प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
4: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9846056599 छ।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जैसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो श्री जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: ज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरूरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु। सूचना यस तनहु सेवा हस्पिटल धुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
1: तनहु सेवा हस्पिटल धुलेगौडा फोन 0865143177 मोबाइल 9856043343।
2: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाल सम्झेल त हो नि मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै धुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 धुलेकौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा धुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172।
6: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
7: म्याडम धुम्रपान भनेको के हो
6: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउली तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ
7: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने खानपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
9: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
11: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856012692।
12: सधैँ यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
14: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142233
13: र 9678168087।
15: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
15: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
17: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
16: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
17: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
16: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
19: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै
20: कता हिँड्नु नि मिल्कु जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
19: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो
20: त्यसो भए कहाँ जाने त कान्छा
19: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
20: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
17: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
20: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै
16: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114345 र 9855204345
21: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: बाबु, ढलान त भयो। अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746786081। होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
4: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो। यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142034 र 9811156606।
7: मम्मी, भोक लाग्यो, खाजा खाम न।
8: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
7: हस् मम्मी।
0: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: पीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
9: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614226।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
11: फुलै फुलको सुन्दर संसार, हरेक खुशीलाई बनाऊ यादगार।
12: फुलै फुलको बगैँचामा मेरी माया।
11: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
0: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
11: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
0: इभर ग्रीन फ्लावर एण्ड डेकोरेशन शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर किरण मगर सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31
11: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुशीको सम्झना
13: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460972446
14: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
16: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98164334372
0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
13: रन बहादुर गुरुङ दुलेगौंडा रु 12610
0: किम बहादुर श्रेष्ठ दुलेगौंडा रु 10500
13: पूर्ण बहादुर भण्डारी दुलेगौंडा रु 50115
0: काजी रिमाल लाइफ जिम दुलेगौंडा रु 11000
13: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौंडा रु 11111
0: पार्वती रिमाल दुलेगौंडा रु 10100
13: कृष्णराज पण्डित दुलेगौंडा रु 25000
0: किरण कुमार श्रेष्ठ दुलेगौंडा रु 102174
13: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55555
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11101 बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10120
13: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10005
0: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50000
13: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11111
0: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10155
17: 103.8 अन्तर्मनको आवाज

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9417-00787।
2: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
3: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
3: फटाफट फाइनेन्स सुविधा, नागदी तारा लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगौंडा,
3: सम्पर्क लालजन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन, 9855-30982 र 9705-20209।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पोखरा स्कूल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने।
0: कंग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, एमालेको स्थायी कमिटी बैठक जारी।
1: मन्त्री परिषदको बैठक बस्दै निजामती कर्मचारी सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी।
0: भारतको दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न 20,000 सुरक्षाकर्मी परिचालन, 10,000 कार्यकर्तालाई हिरासतमा लिइएको सीजेपीको आरोप।
1: र दोस्रो टी ट्वेन्टीमा आज भारत र वेस्ट इण्डिज भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पोखरामा स्कूल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। नगर प्रमुख धनराजाचार्यका अनुसार दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा, ट्राफिक प्रहरी निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। समितिले विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनु पर्ने सावधानीबारे आवश्यक सुझाव समेत दिनेछ। आज बिहान पोखरा महानगरपालिका 28 माझ थानामा विद्यार्थी बोकेर आउँदै गरेको बस कालिका स्थान स्थित ओखलेको भीरमा दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको थियो भने अन्य 14 जना घाइते भएका छन्। बसमा 19 जना सवार रहेका थिए।
1: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो 3 बजेसम्मको समय तोकिएकामा मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाइ हुँदा साँझ 5 बजेसम्मको समय थपिएको हो। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो 3 बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढ़ाएर साँझ 5 बजेसम्म कायम गरिएको जनाएको छ। बिहान 7 बजेपछि शुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि 7317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य सहितलाई गरी 23 वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिनुभयो।
0: मन्त्री परिषदको बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा बस्न लागेको बैठकमा निजामती कर्मचारी सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी रहेको जनाइएको छ, जसमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिने व्यवस्था गर्न लागिएको छ।
1: नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोबाट शुरू भएको बैठक आज सक्ने तयारी छ। आजको बैठकले केन्द्रीय कमिटी बैठकबाट निर्णय हुन बाँकी विषयमा निर्णय गर्ने तयारी रहेको छ। बैठकले विभिन्न कमिटी र विभागहरूलाई पूर्णता दिने एमाले जनाएको छ। हिजो बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्ति सहितका निर्णय गरेको थियो।
0: इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढ़ाउने माग राखेर पाँच दिनदेखि अनशनरत दिल्ली हरिजन र सरकारबीच सहमति भएको छ। हरिजनले राखेको माग चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा लैजाने सहित तीन बुदे सहमति भएको हो। सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो। सहमति अनुसार एमबीबीएस बीडीएस लगायत एक वर्ष इन्टर्नशीपमा स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलबमानको 50% बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेश गरिनेछ। एमबीबीएस अध्ययनरत हरिजन गत साउनमा पनि अनशन बस्नु भएको थियो। सरकारले माग सम्बोधन गर्ने भन्दै साउन 22 गते उहाँसँग सम्झौता गरेको थियो। आफूसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै हरिजनले पुनः अनशन शुरू गर्नुभएको हो। भक्तपुर स्थित चिकित्सा शिक्षा आयोगको परिसरबाट अनशन शुरू गर्नुभएका उहाँलाई स्वास्थ्य अवस्था बिग्रिएका कारण वीर अस्पताल ल्याइएको थियो।
1: पर्वत म्याग्दी र बागलुङ लगायतका विभिन्न क्षेत्रलाई आगामी तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा सरकारले राजपत्रमा प्रकाशन गरेको छ। गत भदौ 10 गतेको रसुवा भोटेको सिबाडीबाट प्रभावित र असोज 8 गतेदेखि 11 गतेसम्म नेपालको विभिन्न भूभागमा भारी र अति भारी वर्षाका कारण सिर्जित बाढ़ी तथा पहिरोबाट अति प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। राजपत्रमा प्रकाशन भएको सूचना अनुसार पर्वतको जलजला गाउँपालिका, फलिवास नगरपालिकाको 2, 3 र 7, बिहादी गाउँपालिका वडा नम्बर 6, महाशिला गाउँपालिकाको 5 र 6 तथा मोदी गाउँपालिकाको 2 र 3लाई आगामी तीन महिनाका लागि संकटग्रस्त क्षेत्रका रूपमा राखिएको छ। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, मंगला गाउँपालिका, धौलागिरी गाउँपालिका, मालिका गाउँपालिका, बागलुङको निसी खोला 4 र 6, बडीघाट गाउँपालिका, तमान खोला गाउँपालिकाको 3 र 4, तारा खोला गाउँपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्दै राजपत्रमा सूचीकृत गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अपाङ्गता भएका व्यक्तिहरूले आगामी निर्वाचनदेखि पहुँचिद्ध स्वतन्त्र र गोप्य रूपमा मतदान गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश हरिप्रसाद सिंहको एकल इजलासले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र निर्वाचन आयोग लगायतका विपक्षीका नाममा सो आदेश जारी गरेको हो। साथका अध्यक्ष नवीना गेवाली, दृष्टिविहीन कल्याण संघकी निर्मला गेवाली र एफडब्ल्यूएलडीका तर्फबाट अधिवक्ता सुषमा गौतम सहितले दर्ता गरेको रिटमा दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका मतदाताले आफै उम्मेद्वार पहिचान गरी मत संकेत गर्न सक्ने प्रविधिमा आधारित मतदान प्रणालीको माग गरिएको छ। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 र निर्देशिका 2069 पहुँचयुक्त मतदानको व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै निवेदकहरूले आगामी निर्वाचनदेखि नै ब्रेल सहितको मतपत्र वा पहुँचयुक्त विद्युतीय मतदान मेसिनको व्यवस्था गर्न परामर्शको समेत माग गरेका छन्।
0: जनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुईजना कैदी सुनसरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका 2 का 32 वर्षीय नरेश लोहनी र काठमाडौँको जगन्नाथ देवल कारागारबाट भागेका सोही ठाउँका 30 वर्षीय रत्न बहादुर राउत रहेका छन्। उनीहरू दुवैजना भदौ 24 गते जनजी आन्दोलनको मौका छोपी कारागारबाट फरार भएका थिए।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कक्रोच जनता पार्टी सीजेपीले भोलि जन्तर मन्तरमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला दिल्ली प्रहरीले निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ। भारतीय नागरिक सुरक्षा संहिता बीएनएसएस को धारा 163 लागू रहेकाले कुनै पनि स्थानमा भेला वा प्रदर्शन गर्न अनुमति नरहेको प्रहरीले जनाएको हो। डीसीपी सृष्टि पाण्डेले प्रतिबन्ध उल्लंघन गर्ने विरूद्ध कानूनी कार्यवाही गरिने बताउँदै सर्वसाधारणले प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली हेरफेर गरेर सत्तारूढ बीजेपीलाई चुनावमा जिताउने गरेको भन्दै सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन चर्काएको छ। सीजेपीले देशभरि आफ्ना 10,000 सदस्यहरूलाई हिरासतमा राखिएको दावी गरेको छ। सीजेपीका संस्थापक अभिजित दिपकेले तेलंगानाका आन्दोलनकारी स्वयंसेवकहरूले मध्य प्रदेश प्रहरीले भोपालमा गुडिरहेको रेलभित्रै पक्राउ गरेको आरोप लगाउनुभयो। पार्टी नेताहरूले कथित सामूहिक गिरफ्तारीको विरोध गर्दै उहाँले अवस्थालाई आपतकालसँग तुलना गर्नुभएको छ। सीजेपीले भोलि जन्तर मन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि दिल्लीमा 20,000 भन्दा बढ़ी प्रहरी र अर्धसैनिक बल तैनात गरिएको छ।
0: अब खेल समाचार। भारत र वेस्ट इण्डिज बीचको दोस्रो टी20 खेल आज हुँदैछ। दुई टोली बीचको खेल भारतको राँची
1: स्वयंसेवकहरूलाई मध्य प्रदेश प्रहरीले भोपालमा गुडिरहेको रेलभित्रै पक्राउ गरेको आरोप लगाउनुभयो। पार्टी नेताहरूले कथित सामूहिक गिरफ्तारीको विरोध गर्दै उहाँले अवस्थालाई आपतकालसँग तुलना गर्नुभएको छ।

0: रोकनेसाथ पाँच खेलको टी ट्वेन्टी श्रृंखलामा भारत एक शून्यले अगाडि छ। पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले हराएको थियो। आजको खेलमा भारत पाहुना टोलीलाई हराउँदै अग्रता दोब्बर पार्न चाहन्छ। यता वेस्ट इण्डिज भने घरेलु टोलीलाई उसकै मैदानमा पाखा लगाउँदै श्रृंखलामा बराबरी गर्न चाहन्छ। भारत र वेस्ट इण्डिजले अहिलेसम्म 32 टी ट्वेन्टी खेलेका छन्, जसमध्ये भारतले 21 खेलमा जीत हात पारेको छ भने वेस्ट इण्डिजले 10 खेल जितेको छ, एक खेल बराबरीमा सकिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पोखरा स्कूल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, 5 दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने।
0: कंग्रेस महाधिवेशनको मतदान समय 2 घण्टा थप, एमालेको स्थायी कमिटी बैठक जारी।
1: मन्त्री परिषदको बैठक बस्दै निजामती कर्मचारी सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी।
0: भारतको दिल्लीमा कक्रोच पार्टीको आन्दोलनलाई रोक्न 20,000 सुरक्षाकर्मी परिचालन, 10,000 कार्यकर्तालाई हिरासतमा लिइएको सीजेपीको आरोप।
1: र दोस्रो टी ट्वेन्टीमा आज भारत र वेस्ट इण्डिज भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
3: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98562375 र 98011324375।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151663।

0: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ परार मात्रै भो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
5: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
4: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
5: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
4: प्रथम पुरस्कार रु 50,000
5: द्वितीय पुरस्कार रु 30,000
4: तृतीय पुरस्कार रु 15,000
5: सान्तोना पुरस्कार रु 10,000
4: साथमा फिल्ड मेडल र प्रमाण पत्र
5: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
4: टिम दर्ता शुल्क रु 5,000
5: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म
4: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि
5: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845977551 9921852827 र 9605686659
6: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
4: मोबाइल 9008535537 र 9086615899
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
6: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
8: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9008535537
4: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्नाव सुन्दोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरू माझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि यो चर्को रमाइलो श्रृङ्खलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.5 मेगाहर्ज जनतामनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र श्रोत साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनसादी पसलले। यो पसल दुलेकोडाको खिटी बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि बाँच बनिहाली कारोबारहरू गर्न सक्नुहुनेछ। र आजको श्रृङ्खलामा रहेर शुक्रबारको दिनमा रहेर फेसबुकमा यसलाई कार्यक्रम स्थान दिइनेछौ र हाम्रो पेजमा गई रेडियो ठोरबाराही 103.5 मेगाहर्जको पेजमा गई कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ। यहाँले कार्यक्रममा चाहिँ हामीले फेसबुक पेजमा चाहिँ हामीले अघि नै स्ट्याटस राखिसकेका छौँ र श्रोत साथै त्यहाँ गएर श्रृङ्खलाबद्ध रहेर यहाँले केही जानकारीहरू दिन छ भने सूचना सन्देश अथवा केही जानकारीहरू दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत सङ्गीतहरू सुन्न छ भने हाम्रो पेजमा यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र आजको श्रृङ्खलामा जोडिन सक्नुहुनेछ। र कार्यक्रमको दैलो उगार्दै पहिलो सांगीतिक कौशली स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। युके बस्ती माया गीतको बोलमा सजिएको भाका रहेको छ जसमा बाँच रहेको छ बद्री सापकोटा अनि शान्तिश्री परियारको स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, योगी बस्ने माया गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। यहाँहरू सम्पूर्ण साथीहरूले पके पनि कार्यक्रममा स्वीकार्नु भयो होला भन्दै साथीहरू पेजमा गएर कमेन्ट गर्दै गर्नुहोला। श्रृङ्खलाबद्ध सम्झना सर्वेदी कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश अथवा केही छोटो मिठो जानकारीहरू दिन छ भने, यहाँहरूले चाहिँ हाम्रो रेडियो ढोरपा राखी 103.5 MHz पेजमा गए कमेन्ट गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको लोकदोहोरी भाकाहरू पनि कार्यक्रममा सुन्न सक्नुहुनेछ। सो मेसेज गर्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रममा जाउ साइली बेनी बजार गीतको बोलमा सजिएको मिठो भाका राखिरहेको छु। सिकार्नुहोला है त

हजुर श्रोत साथी जाउसाइली बेली बजार र ग्रिकबोलमा सजिएको मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पके पनि कार्यक्रममा सुनिराख्नु भएको छ होला र यसै गरी नै श्रोत साथी कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र हाम्रो फेसबुक पेजमा गई कमेन्ट मेसेज पनि गर्दै गर्नुहोला भन्दै त्यसै गरी अहिलेको लागि भने यहाँको लागि ढिला नगरिकन फेरि पनि आउँछ अर्को रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ नम्बरी सुन हो नि मत जसमा आवाज हेमान्त शर्मा अनि शान्ति श्री परियारको भने लय र संगीत सजिएको छ हेमान्त शर्माकोमा स्वीकार होला है त।

फेरी फूड पॉइजनिंग।

0: हजुर श्रोत साथी नम्बर सुन हो नि म त गीत गोलमा सजिएको यो सुमधु फाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अघि पनि हाम्रो सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला यो रमाइलो सुमधु फाकालाई भन्दै आज रहेको छ कार्यक्रमलाई यहाँले यसै गर्ने अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्दै श्रोत साथी आजको श्रृङ्खलामा हामीहरू फेसबुक मेसेजलाई कार्यक्रममा स्थान दिँदैछौ र अहिलेको लागि भने हाम्रो श्रोत साथीले गर्नुभएको मिठो कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु। र श्रोत साथी मिलन खायल मुटुजी हुनुहुन्छ उहाँले कमेन्ट गर्नुभएको छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। धेरै धेरै धन्यवाद मिलन खायल मुटुजी मिठो कमेन्ट गर्नुभएकोमा। र त्यसै गरी श्रोत साथी हाम्रो अर्को साथी हुनुहुन्छ उहाँले कमेन्ट गर्नुभएको छ कुमार श्रेष्ठजी हुनुहुन्छ उहाँले कमेन्ट गर्नुभएको छ बहिनी नमस्ते सञ्चय हुनुहुन्छ म राजकुमार श्रेष्ठ ब्रेक नेपाल ट्रेकिङ पीबीजी डट एलटीजी डट वेबसाइटबाट हो मलाई रैया चाँदीको भन्ने फाका बजाइदिनुहोस् ल यो गीत काचेपानीमा बस्ने मेरो मुटुकोमा कुमारी श्रेष्ठलाई र जन्मदिने आमा पानमती श्रेष्ठलाई सुनाउन चाहन्छु ल धन्यवाद भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कुमार श्रेष्ठजी मिठो कमेन्ट गर्नुभएकोमा र म पनि एकदम सन्चै आरामै छु ठिकठाक छु र आशा रहेको छ यहाँ पनि एकदम ठिक हुनुहुन्छ भन्दै यहाँको रोजाईको गीतलाई त म केही क्षणमा कार्यक्रममा स्थान पक्कै पनि दिनेछु। र श्रोत साथीहरू यहाँले भने हामीलाई यसै गरी कमेन्ट गर्न सक्नुहुनेछ सम्झना सन्देश राख्न सक्नुहुनेछ त्यसै गरी छोटो मिठो जानकारीहरू पनि यहाँले कार्यक्रममा राख्न सक्नुहुनेछ र कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीत सुन्न सक्नुहुनेछ भन्दै कार्यक्रममा ढिला नगरिकन कुमार श्रेष्ठजीको भाका राख्नतर्फतिर लागिरहेको छु। उहाँले रैया चाँदीको गीतको बोल रोज्नु भएको छ निकै नै रमाइलो सङ पनि रहेको छ ढिला नगरिकन राख्दैछु स्वीकार्नु होला है त
1: पहिला शर्त त सुन
2: सुन्दिम र त सुन्दिम
1: यदि बाटुले हारे पुण्यको स्वास्नी पनि न

किन नाको सिन्दुर पोते दुईको धागो चुराओ, किन नाको सिन्दुर पोते दुईको धागो चुराओ, स्वयंवर गर्ने औठी

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन।

हजुर श्रोता साथी र यहाँ साथीको गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र श्रोता साथीको रोजदाईको गीत रहेको थियो, कुमार श्रेष्ठजीको रोजदाईको भाका रहेको थियो भने पक्कै पनि यहाँले पनि आफ्नो गीत सुनेर मनोरञ्जन त लिनुभयो होला र हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा सुन्नुभयो होला भन्दै श्रोता साथी आजको श्रृंखलामा त हामीहरू फेसबुक म्यासेजलाई कार्यक्रम स्थान दिइरहेका छौं भने अहिलेको लागि भने कार्यक्रममा कार्यक्रम सम्बन्धी छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु। हजुर हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ रमाइलो रमाइलो श्रृंखलाको साथमा कार्यक्रममा उपस्थित हुने गर्दछौ ठिक 3:20 देखि 4 बजेको टाइम चेकसम्म भने श्रोता साथी फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आइतबारको दिनमा रहेर रोजाईका गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ सोमबार नयाँ लोक भाकालाई मंगलबारमा गायन कललाई कार्यक्रम स्थान दिइन्छौ भने बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका सालेजो मौलिक भाका जस्ता मधुर अनि रमाइला गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ र त्यसै गरी बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइन्छौ भने शुक्रबारको श्रृंखलामा रहेर फेसबुक म्यासेजलाई जसमा चाहिँ हजुरहरूले सम्झना सर्वेदी कसरी केही मेसेज पठाउन छ भने केही सूचना सन्देश अथवा केही जानकारीहरू दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोकदोहोरी भाकाहरू कार्यक्रममा सुन्न छ भने हाम्रो फेसबुक पेजमा गई रेडियो ढोरबाराही 103.8 MHz फेसबुक पेजमा गई कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ श्रृंखलाबद्ध रहेर हामीले स्ट्याटस राख्नेछौ त्यहाँ गएर यहाँले कमेन्ट मेसेज गर्न सक्नुहुनेछ र अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रममा स्थान दिइनेछौ। हजुर हामी यसै गरी उपस्थित हुने गर्दछौ यसै गरी नै सातै बार रमाइलो रमाइलो श्रृंखलाको साथमा यहाँसँग कुराकानी गर्दै मिठो मिठो गफगाफ गर्दै कार्यक्रममा हामी जोडिने गर्दछौ भने श्रोत साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचाँदी पसलले र यो पसल धेरैगोडाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि बाजे पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। नयाँ नयाँ डिजाइनको गरगनाहरू खरिद बिक्री गर्न सक्नुहुनेछ चाडपर्व लक्षित रहेर भने पसलबाट थप सेवाहरू पनि यहाँले लिन सक्नुहुनेछ र तपाईँले हामीलाई रेडियो ढोर बाराही 103.8 MHz अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साल रहेर यहाँले हामीलाई सुन्न सक्नुहुनेछ र श्रोता साथी कार्यक्रम सम्बन्धी मिठो जानकारी त मैले दिइसकेको छु र आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर हामीले फेसबुक मेसेजलाई कार्यक्रममा स्थान दियौ र कार्यक्रममा सहभागिता पनि जनाइ भएको थियो कमेन्ट मेसेज पनि गर्नुभएको थियो यहाँलाई धेरै धेरै धन्यवाद भन्दै अहिलेको लागि भने हामी छुटिनुपर्ने बेला पनि भइसकेको छ यति बेलासम्म सुनेर हामीलाई पक्कै पनि साथ त यहाँले दिनुभयो होला र त्यसै गरी श्रोता साथी कार्यक्रमको हाम्रो समय पनि सकिसकेको छ र जाँदा जाँदै कार्यक्रममा यहाँको लागि एउटा रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ सुन्दर बजार कटेसी कुन छ जसमा आवाज रहेको छ विवेक थिताल अनि रेजिना परियारको भने यो रमाइलो फाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रीया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते नमस्कार हैत।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001।

0: झुरले जेडो सिमिङे पाऊ मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गा रङाकले नालौ डुटाङ मूल नारा लाच रेडियो मास्पार आदिवासी संसार अन्तर्गत मगर डुटो मासबाराङ कान निस मासाबाराङ यहाँ सविता सिजाली चेडी मगर र सहकर्मी लाफा एलिना हुन्चिन फोहोर मगर नाको जम्मै जम्मैको के
1: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी पहिचान म पनि बोल्छु आफ्नै मातृभाषा भन्ने मूल नारा सहितको रेडियो कार्यक्रम आदिवासी संसार अन्तर्गतको मगर भाषाको कार्यक्रममा हजुरहरूलाई स्वागत गर्दछौ। हामी प्रस्तुतद्वय म एलिना हुन्चिन कुवर मगर र सहकर्मी साथी सविता सिन्जाली छेडी मगर
0: यसै मासबार नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी खास्र मासबार आली ज्याङ यसै मासबार के पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडै प्रयोजन जात्र आले यसै मासबार पट्ट साटौ करङयाक घोराकुङ कु बजेउ सेटमिन ढुनिङ र पुन प्रसारण होच्याक नबिलाक भाङ्गा बजेउ सेटमिन ढुनिङ प्रसारण छार्के जातले
1: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकीको सहयोगमा तयार गरिएको हो भने यस कार्यक्रमलाई पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडाको प्रायोजन रहेको छ। यो कार्यक्रम हरेक हप्ताको बिहिबार बिहान 9 बजेको समाचार पछि र पुनः प्रसारण शुक्रबार साँझ 5 बजेको समाचार पछि प्रसारण हुने गर्दछ।
0: रेडियो ध्वनि तरङ्ग मार्फत रेडियो ढोरबाराही काठभोङ सोम 10.1 MHz रेडियो ढोरबारा यो फेसबुक पेज हाम्रो पात्र मोबाइल एप र वेबसाइट www.radiodhorbarahi.com.np लगइन जातबाट भिन्टाभरि कटकट सिकिएकोले
1: हामीलाई रेडियो ध्वनि तरङ्ग मार्फत रेडियो ढोरबाराही 103.8 MHz रेडियो ढोरबाराहीको फेसबुक पेज हाम्रो पात्र मोबाइल एप र वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिबाट एकैसाथ सुन्न सक्नुहुनेछ।
0: यसै मासबाराङ मगर ढुट रोस रेवस साहित्य मगर मिगुर कुङ बारेङ र समय सान्दर्भिक कुराकानीको र प्रसारण छान्चै राचले छिनु सिरिङखलाङ टुन याकौ मेरमिन र चुनि शाहको मेरमिनको मगर ढुटाङ पाहाके जुङकुर जातले चैढ्याङ मासबाराङ पहिलो सांगीतिक पाहुर स्वरूप लिङ्गनाको श्रोता लाफाको लागि
1: यस कार्यक्रममा मगर भाषा कला संस्कृति साहित्य मगर अगुवाहरू साथै समय सान्दर्भिक सामग्रीहरू प्रसारण गर्दै आइरहेका छन्। आजको श्रृङ्खलामा हामीले 7 बारहरूको नाम र 12 महिनाहरूको नामलाई मगर भाषामा के भनिन्छ भनेर जानकारी दिने प्रयास गर्नेछौं। अहिले भने कार्यक्रममा पहिलो सांगीतिक कोशेली स्वरूप यो मिठो गीत तपाईँ सम्पूर्णको लागि गीतको बोल रहेको छ झोरले लाफाको स्वर मनसुदन थापा मगर र निरुत्रिस मगरको छ भने शब्द संगीत मनसुदन थापा मगरको

0: झोरले झोरले झोरले लाफाको सेहेतो साङ्गीतिक पाहुर नुनिङ फेरकार फेरी मनिटा जातले छिन्यु मासबारु विषयवस्तु अन्तर्गत सातौ आर्मिनको इडिन्चले
1: झोरले झोरले झोरले लाफाको हजुर यो मिठो गीतपछि फेरि पनि स्वागत गर्दछौ। आजको कार्यक्रमको विषयवस्तु अन्तर्गत सात बारहरूको नाम यस प्रकार रहेको छ।
0: नमयाक आइतबार, गयाक
1: सोमबार,
0: ढसयाक
1: मंगलबार,
0: मारयाक
1: बुधबार,
0: करङयाक
1: बिहिबार,
0: होचयाक
1: शुक्रबार,
0: झिरयाक
1: शनिबार।
0: श्रोता लाफाको इसै तसाना मगर ढुटङ सातौ आर्मिनको ध्याङ चुनिस शाहको आर्मिनको इरिन्चले।
1: श्रोतावृन्द, यी त भए मगर भाषामा सात बारहरूको नाम, भने बाह्र महिनाहरूको नाम यस प्रकार रहेको छ।
0: दाग साहाक
1: वैशाख महिना,
0: घोर साहाक
1: जेठ महिना,
0: नस साहाक
1: असार महिना,
0: मक साहाक
1: साउन महिना,
0: घोइ साहाक
1: भदौ महिना,
0: मार साहाक
1: असोज महिना,
0: क्वा साहाक
1: कार्तिक महिना,
0: राङ साहाक
1: मङ्सिर महिना,
0: मुङ साहाक
1: पुष महिना,
0: लाग साहाक
1: माघ महिना,
0: खुर साहाक
1: फागुन महिना,
0: भाप साहाक
1: चैत महिना।
0: श्रोता लाफाको इसै त छाना चुनिस शाहको आर्मिनको अब ढ्याङ मास बारङ फिर्का लिङ मगर चलचित्र मो कर्म लाके आछा नै।
1: श्रोता साथीहरू, यी त भए बाह्र महिनाको नामहरू। अब भने पालो रहेको छ दोस्रो साङ्गीतिक कोसेली मगर चलचित्र गौकर्मबाट। गीतको बोल रहेको छ कालीपारे नानी, स्वर प्रकाश गुरुङ र कुस्मिता दर्लामी मगरको, शब्द संगीत रहेको छ चेतन रजाली मगरको।

0: सेहेत लिनु नि पट्ट पट्ट श्रोता लाफाको के फेरि काटपल्ट मनिटा जातले श्रोता लाफाको चिन्यु मास बारङ टुनियाको आर्मिनको र चुनिस शाहको आर्मिनको पाहाके जुङकुट जाता नाको के चिन्यु मास बार कुन चलसा कानके सल्लाह सुझाव याके मामेग्ने है त
1: यो मिठो गीत पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्दछौ आजको कार्यक्रममा सात बाह्र बाह्र महिनाको नाम मगर भाषामा जानकारी दिने प्रयास गर्यौं हजुरहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव दिन नबिर्सिनु होला
0: अब ध्याङ कानुङ ढुटो मासबारके भाकु या छ समय अवधि र डुम्के नपा चाहिँ सम्मान कानु मासबारके दुस्मया छ प्राविधिक लाफाके मिगिनिङ हुँदा आभार प्रकट जातले यसै मगर ढुटो मासबार खासके दुस्मया छ नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी के र यसै मासबारो प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस के ढलिङ ढलिङ धन्यवाद टकरीले
1: अब भने हामी कार्यक्रमको अन्तिम घडीमा आइपुगेका छौ अहिलेसम्म हामीलाई प्राविधिक रूपमा सहयोग गर्नुहुने प्राविधिक सहकर्मीलाई हार्दिक आभार यस मगर भाषाको कार्यक्रम निर्माण गर्न सहयोग गर्नुहुने नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी परिवार र यस कार्यक्रम प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस तेलेगौंडालाई धेरै धेरै धन्यवाद
0: नाको के दैनिक चस्के विभिन्न चाडबाडाङ मासबाराङ बिल्के विभिन्न जात जातिको मौलिक पहिरनको

0: आधुनिक पहिरनको सुपथ मूल्याङ्गिनले नाको पनि पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडाङ रानी र मन परिचय पहिरनको रोजरीमु लोनी है त
1: हजुरहरूलाई दैनिक प्रयोग गर्ने वा विभिन्न चाडपर्व समारोह कार्यक्रममा लगाउन सकिने विभिन्न जात जातिका मौलिक पहिरन साथै आधुनिक पहिरनहरू सुपथ मूल्यमा पाइने हुँदा हजुरहरू पनि पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडामा आउनुहोस् र हजुरहरूलाई मन पर्ने पहिरन रोजी रोजी लिनुहोस्।
0: सही सम्मान कानको के सेमु साथ या च नाको श्रोता लाफाको के ढलिङ ढलिङ धन्यवाद। फेरकार छाता मिनम श्रृङ्खला लानकिङ कानको पक्कै डाराले होस्चिनी सम्मौ लागि इसै सेहेच लिङ इसै गिन भुरा रास्तै इसै श्रृङ्खलाङ कानको भाके छाना
1: यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को साता नयाँ श्रृङ्खला लिएर हामी पक्कै पनि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि यो मिठो मगर भाषाको गीत इसै गिनभुरा छोड्दै यो श्रृङ्खलाबाट हामी बिदा हुन्छौ। म एलिना हुन्चिन पुवार मगर,
0: म सविता सिजली झेडी मगर।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090343335।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
4: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
2: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
6: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मरमत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
6: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्गिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 98560956996 र 97051956996।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460769246।
9: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
12: जय मसी। तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एण्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एण्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नया पुल र चेवनधाम बाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजंग गुरुङ मोबाइल 9850188461 र सीजन गुरुङ 9705440900।
2: वरिष्ठ न्यूरोलॉजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुंगाना यही असोज 24 गते शनिबार एस सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
3: माइग्रेन
2: छरे रोग
3: पक्षघात प्यारालाइसिस
2: पार्किङ सिनिजम
3: नसा सम्बन्धी समस्या
2: हात खुट्टा झमझमाउने निदाउने
3: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार थप जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0162-5592-5594 र 582-778।
4: धुले गौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त बन्के बच्चो पारिपट्टि छ नि।
5: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट ओरिएन्टल स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा।
4: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहीबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: वरिष्ठ हडजोडनी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
6: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
5: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसर का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0652-414-129 र 9956-31053।
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: अब दुले गौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
9: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
5: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
9: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
5: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
9: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
5: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
9: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
5: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
9: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
5: हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
11: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
5: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
12: कौरव पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
11: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट प्लान, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9645610950।
4: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0658414233
1: र 9968168487।
6: मिले देखो कुर्ता सुरुवात चुरा मिलाए
7: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
8: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9560557731 9060657731।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
13: हेलो बा
14: कति बन्यो घर अनि ढलान भयो त?
15: अँ बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
13: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
15: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
16: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
17: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
16: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
17: यो चाडपर्व टीभीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
18: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
17: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
18: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
17: टीभीएस दुलेगाउँदा
18: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द, 9556309982 र 9605620209।
19: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116695301।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
21: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
22: नमस्कार, रेडियो ठोरपाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरपराई हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। तनहुँको व्याक नगरपालिकाले हालैको भारी वर्षा तथा अति वर्षाका कारण नगरका विभिन्न स्थानमा भएका विपदजन्य घटनाको स्थलगत निरीक्षण गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको छ। नगर कार्यपालिकाको शुक्रबार बसेको 248 नियमित बैठकले वर्षाका कारण भएका क्षति तथा विपदजन्य घटनाको निरीक्षण गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो। कार्यवाहक नगर प्रमुख इन्दिरा दोहरीको अध्यक्षतामा बसेको बैठकले विपदका घटनाको अवस्थाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। बैठकले समता विद्यालय छात्रवृत्ति कोष सञ्चालन कार्यविधि 2083 पारित गरेको छ। त्यस्तै सघन शहरी विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2083 र सड़क मर्मत सम्बन्धी कार्यविधि 2083का विषयमा पनि छलफल तथा प्रस्तुतिकरण गरिएको छ। बैठकमा नागरिक लगानी कोष पोखराका कार्यालय प्रमुख सहितका कर्मचारीले नागरिक पेन्सन योजनाबारे प्रस्तुतिकरण गरेका थिए। साथै यसअघि असोज 8 गते बसेको 247 बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको थियो। बैठकले नेपालीहरूको महान चाड विजय दशमी, दीपावली, छठ लगायतका पर्वका अवसरमा सम्पूर्ण नगरवासीमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्ने निर्णय समेत गरेको छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखा र उपशाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो। पोखराका युवा वैज्ञानिक डाक्टर निरञ्जन कोइराला सहित 31 नेपाली वैज्ञानिक विश्वका शीर्ष 2% वैज्ञानिकको सूचीमा परेका छन्। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले एल्सेभियर संघको सहकार्यमा तयार पार्ने उक्त वार्षिक सूचीमा नेपाली वैज्ञानिकहरू समेटिएका हुन्। वैज्ञानिक कोइरालाले अन्तर्राष्ट्रिय स्तरमा नेपाली वैज्ञानिकले पाएको मान्यताले नेपालमा विश्व स्तरमा प्रभाव पार्न सक्ने क्षमता भएका वैज्ञानिक रहेको पुष्टि गर्ने बताउनु भएको छ। वहाँले यस्तो उपलब्धिले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली प्रतिको दृष्टिकोण सुधार्न समेत मद्दत पुग्ने धारणा राख्नु भएको हो। कोइरालाको अनुसार नेपाललाई नवीन वस्तुहरूको प्रमुख नियतकर्ता मुलुकको सूचीमा पुर्याउन नेपाली वैज्ञानिकलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकार र निजी क्षेत्रले थप प्रयास गर्नुपर्छ। वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न लगानी बढ़ाउनु पर्ने उहाँको भनाइ रहेको छ। कास्कीको पोखरा महानगरपालिका 28 ओखरले स्थित भीरमा शुक्रबार बिहान स्कूल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। शुक्रबार बिहान करिब 6:30 बजे माझानाबाट कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी लिएर आउँदै गरेको G2K1417 नम्बरको बस ओखरले भीरमा दुर्घटना परेको थियो। दुर्घटनामा मृत्यु हुनेमा 13 वर्षीय ममता तिवारी, असीम कडेल, 14 वर्षीय रूमिका नेपाली र शुभेच्छा तिवारी रहेका छन्। उनीहरू सबै कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी हुन्। बसमा लिफ्ट मागेर चढेका पोखरा 28 का 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनापछि कालिका र मासठाना क्षेत्र शोकमा डुबेको छ। घटनाको सत्य तथ्य पत्ता लगाउन महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोनराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनु भएको छ। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा अध्ययन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको छ। महानगर प्रमुख धनराज आचार्यका अनुसार समितिले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझाव सहित प्रतिवेदन पेश गर्नेछ। दुर्घटनाका बेला बसमा विद्यार्थी, चालक र सहचालक करिब 22 जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिसुबाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमाण्डमा 7 जना र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी न्यायिक उपरीक्षक वीरेन्द्र कुमार पासवानको कमाण्डमा 15 जना प्रहरी उद्धारमा खटिएका थिए। त्यसपछि सशस्त्र प्रहरी बल कालिकागढ पोखरा र नेपाली सेनाको टोली समेत उद्धारमा पुगेको थियो। संयुक्त उद्धार टोलीले बिहान पौने 9 बजेसम्म घटनास्थलबाट सबैलाई उद्धार गरेको थियो। बाढ़ी पहिरो र नदी कटानका कारण बेनी जमसम सड़क अवरूद्ध भएपछि चीनबाट काठमाडौँ लैजान ल्याएको करिब 27 लाख रूपियाँ मूल्य बराबरको ड्रागन फल मुस्ताङको जमसममा निशुल्क वितरण गरिएको छ। चीनको तिब्बत हुँदै कोरोला नाकाबाट भन्सार जाँचपास गरी 2 सप्ताह अघि जमसम ल्याएको करिब 7 टन ड्रागन फल बिक्री हुन नसकेपछि बिग्रन थालेको थियो। फल बिक्रन थालेपछि कन्टेनरबाटै निशुल्क वितरण गरिएको भन्सार एजेन्ट सुभाष सुनारले बताउनु भएको छ। उहाँअनुसार कन्टेनरमा रहेका 924 कार्टुन ड्रागन फल बिक्री गर्ने प्रयास गरे पनि स्थानीय टोल, होटल, रेस्टुरेन्ट तथा सर्वसाधारणले खरिद गर्न चासो नदेखाएपछि वितरण गर्नु परेको हो। कन्टेनर राख्दा दैनिक करिब 5,000 रूपियाँ खर्च हुने गरेको उहाँले बताउनु भएको छ। बाढ़ी पहिरो र नदी कटानका कारण करिब 2 सप्ताहसम्म सड़क अवरूद्ध हुँदा फलफूल लगायतका कृषि उपज थुबानी हुन नसकेपछि व्यवसायलाई लाखौं रूपियाँको क्षति भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लान्चालले बताउनु भएको छ। उहाँका अनुसार खेतीको विवरण संकलन भइरहेको छ। सड़कमा रोकिएका सामान मध्ये बाँकी रहेका कृषि उपजलाई प्राथमिकताका आधारमा ठुवानी गर्ने व्यवस्था मिलाउन प्रशासनसँग अनुरोध गरिएको उहाँले जानकारी दिनुभएको हो। कोरोना नागाबाट भित्रिएका चिनिया स्याउ ड्रागन फल लगायतका फलफूल क्वारेन्टाइन परीक्षणपछि मात्रै बजारमा बिक्रीका लागि लैजानु पर्नेमा सरकारवालाले जोड दिएका छन्। बिग्रिएको अवस्थामा रहेका फलफूल बिक्री गर्दा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले त्यस्ता सामानको मुचुल्का तयार गरी नष्ट गर्न व्यवसायलाई आग्रह गरेको छ। असोज 7 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र काली गण्डकी नदीको कचानले म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्रभावित भएको छ। गाउँपालिकाका अधिकांश ग्रामीण क्षेत्रमा बाढ़ी पहिरोले ठूलो क्षति पुर्याएको छ। बाढ़ी पहिरोमा परि 6 जनाको मृत्यु भएको छ भने 60 घर पूर्ण र 129 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। अधिकांश ग्रामीण बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। सड़क खानेपानी विद्युत र संचार लगायतका पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। विपदबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि ठूलो स्रोत आवश्यक परेपछि गाउँपालिकाले संघीय तथा प्रदेश सरकार विभिन्न संस्था र दातासँग आर्थिक सहयोगको अपील गरेको छ। सड़क खानेपानी विद्युत र संचार सेवा लामो समयसम्म प्रभावित हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ। गाउँपालिकाले प्रभावित परिवारका लागि तीन स्थानमा त्रिपाल र टेन्ट त्यागेर अस्थायी आश्रयस्थल निर्माण गरी सुरक्षित बसोबासको व्यवस्था मिलाएको छ। गाउँपालिकाकी उपाध्यक्ष दिवा कुमारी तिलेजाका अनुसार वडा नम्बर 6 को खार स्थित वडा कार्यालयमा रहेको आश्रयस्थलमा पाउद्वारका 94 जना, सिखमा रहेको आश्रयस्थलमा किन्दु र धस्केखोरका 91 जना तथा काफल डाँडाको सिरुवा बारी स्थित आश्रयस्थलमा महावीरका 70 जनालाई राखिएको छ। तीनवटा आश्रयस्थलमा गरी 255 जना प्रभावित सुरक्षित रूपमा बसिरहेका छन्। अगनुसार थप 156 जना प्रभावित आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत ढुवानी गरिएका दैनिक उपभोग्य सामग्री सकिन थालेको र आश्रयस्थलसम्म पुग्ने सड़क अझै अवरोध रहेकाले राहत सामग्री पुर्याउन समस्या भएको गाउँपालिकाले जनाएको छ। असोज 9 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले तनहुँमा घर सड़क पुल खानेपानी विद्युत कृषि तथा पशुपक्षी क्षेत्रमा क्षति पुर्याएको छ। बाढ़ीले जिल्लाका विभिन्न स्थानमा झुरुङ्गे पुल पक्की पुल तथा कलवर्टमा समेत ठूलो क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुनः निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा सिफारिश गरेको छ। उहाँकाअनुसार स्थानीय तहको विपद व्यवस्थापन समितिको निर्णय सम्बन्धित पालिका तथा वडाको सिफारिश जिल्ला प्रहरी कार्यालयको सिफारिश तथा जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुनः निर्माणका तथा मर्मतका लागि छोटो प्रक्रियाबाट तत्काल काम अघि बढ़ाउन सम्बन्धित निकायले अनुरोध गरेको छ। विपदका कारण तनहुँका 5 झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घिरिङ गाउँपालिका 1 र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण क्षति भएको छ। उक्त पुल पुनः निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग ललितपुरमा सिफारिश गरिएको छ। बाढ़ी पहिरोको कारण रोकिएको प्रवेशाज्ञा परमिट खुला भएपछि उपल्लो पुस्ताङमा विदेशी पर्यटकको आवागमन बढ़न थालेको छ। पछिल्लो एक सातामा 33 देशका 297 विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेपछि पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको हो। दुई साता अघि आएको बाढ़ी पहिरो र नदी कटानले सड़क तथा पदमार्गमा क्षति पुर्याएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले उपल्लो मुस्ताङ प्रवेशका लागि परमिट जारी गर्न रोकेको थियो। प्राकृतिक विपदका कारण मुख्य पर्यटकीय याममय मुसुस्ताईको पर्यटन गतिविधि परमिट खुलेसँगै बढ़न थालेको एक्याप लमानथाङका प्रमुख उमेश पौडेलले बताउनु भएको छ। उत्तरी गोर्खाको मनासलु संरक्षण क्षेत्रमा पर्यटकको प्रवेश तथा बाहिरिने विवरण अध्यावधिक गर्न क्यूआर कोड प्रणाली शुरू गरिएको छ। पर्यटकको प्रवेश प्रक्रियालाई छिटो सहज र व्यवस्थित बनाउने उद्देश्यले मनासलु संरक्षण क्षेत्र आयोजनाले क्यूआर कोड प्रविधि कार्यान्वयनमा ल्याइएको हो। मनासलु संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी भुवन राज ओझाका अनुसार मनासलु क्षेत्रमा उत्तरी गोर्खाको मनासलु संरक्षण क्षेत्रमा पर्यटकको प्रवेश तथा बाहिरिने विवरण अध्यावधिक गर्न क्यूआर कोड

0: विवरण राष्ट्रिय प्रकृति संरक्षण कोषको मोबाइल एपमा अध्यावधिक हुनेछ। शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार प्रसूचक नेप्से 17.15 अंकले बढ़ेर 2591.80 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा बैंक समूह 1.28% उकालो लागेको छ। आज 180 वटा कम्पनीको शेयर बढ़ेकोमा 79 वटाको खटेको छ। 10 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज कुथेली पुखारी हाइड्रो पावरको शेयर 4.91% बढ़ेको छ। सम्पर्कमा बजार उकालो लागेको दिन रेज लाइन इन्जिनियरिङको शेयर 7.85% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.93 करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 1.29 करोड़ शेयर 4.83 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझ 5 बजेको ठोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्ने बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903769, मोबाइल 9840826926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा

0: बल्ब साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 9 छ।
4: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
5: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सटेंस को सुविधा
1: कोर्यो की पार्यो हिरो किन्दा श्योर शॉट कोर्यो की पार्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98560169
0: हिरो सीजी मोटर्स
3: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
4: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो
4: त्यसो भए कहाँ जाने त कान्छा
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
4: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
2: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ
5: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98560011445 र 98560204445
7: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोर फ्रिदीको अत्यन्त जरुरी सूचना यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह बाह्र बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ बोल पत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोल पत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ बोल पत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ तोकिएको समय पछाडि प्राप्त भएका बोल पत्रहरू स्वीकार गरिने छैन बोल पत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ बोल पत्र निवेदन दस्तुर रूपमा बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोलफिर्दी तनहुँ फोन 0654111122
3: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
8: साँच्ची के मोनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोनी लाउने खालको छ
3: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
8: हुन्छ नि हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
9: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98141035622
10: This is Radio Dhor Barahi, 103.8 MHz.

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 29
0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
6: तनहु सेवा हस्पिटल दुलेगौडा फोन 65 4 14 377 मोबाइल 98 5 60 44 343
7: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
7: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
7: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98 4 61 96 7 69 र 98 4 61 15 644
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
9: एपी स्टोर दुलेगौडा सिर्जना तो बन्केवा चोकदेखि भित्रपट्टिको वास्ते जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
10: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
9: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
10: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
9: फोन नम्बर 0564143121
10: मोबाइल 98065678634 र 97081010790
11: This is Radio Dhorbarahi, 103.8 MHz.

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9921-53-507।
4: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, दूर ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तन हो।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: साहस काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा दिनेश जोशीको नमस्कार।
1: थाहा खबर नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: 21 किलो सुन सहित पक्राउ परेका तीनजना चिनियाँ नागरिक सार्वजनिक उपकरणको प्रयोग गरी बिस्कुटाकारका झिक्कामा सुन प्रशोधन गर्ने गरेको खुलासा।
0: कंग्रेसको मतदान फेरि सात पारियो, एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने गरी सक्यो।
1: उपत्यकामा जुनसुकै ब्राण्डका खाली सिलिण्डर पनि साट्न पाइने, काठमाडौँ जिल्ला अदालत दशैं विदाको अवधिमा पनि खुल्ला रहने।
0: नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई अन्तर्राष्ट्रिय कानून सुदृढ बनाउन योगदान पुर्याएको नोबेल।
1: र एसियाडमा पदक जित्ने खेलक र व्यवस्थापक पुरस्कार प्रदान गरिने।
2: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व, ढुकढुक होइन ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो 750 ग्राम भन्दा बढ़ी अवैध सुन सहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई नेपाल प्रहरीले लिएको छ। अवैध रूप कारोबार तथा ओसाद बुढी माथिल्लो बंगालबाट हिजो राति पक्राउ परेका उनीहरूलाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चिनिया नागरिक 27 वर्षीय हानफेई, 47 वर्षीय झौ लिङछिन र 37 वर्षीय वाङ जियान झेन छु क्यान रहेका छन्। तस्कर समूहले विदेशबाट अर्धठोस अवस्थामा सुन ल्याएर उक्त घरमा उच्च तापक्रमयुक्त भट्टी, डिजिटल तराजू र अन्य उपकरणको प्रयोग गरी बिस्कुट आकारका ढिक्कामा प्रशोधन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ परीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको परीक्षण तथा प्रमाणीकरण विवरण अनुसार बरामद गरिएको सुनको तौल 21 किलो 750.68 ग्राम रहेको छ। यसको हालको बजार मूल्य 54,60,07,320 रूपियाँ बराबर रहेको छ।
1: नेपाली कंग्रेस चयनका लागि भइरहेको मतदान यसअघि साँझ 5 बजेको छ। निर्वाचन समितिका अनुसार मतदान 7 बजे भन्दा पछिसम्म पनि चल्ने अनुमान छ। कंग्रेस चयनका लागि राष्ट्रिय सभा गृहमा मतदान भइरहेको छ। मतपेटिका कंग्रेसको पार्टी पुर्याउने र मतगणना शुरू गर्ने तयारी छ।
0: नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने गरी सकिएको छ। पार्टी कार्यालय च्यासलमा हिजोदेखि शुरू भएको बैठकमा आज पार्टीको केन्द्रीय रहेको स्थान, पार्टीको पोलिट ब्यूरो सदस्यहरूको मनोनयन, समितिमा रिक्त भएको स्थानको मोल भएको छ। ती विषयमा सदस्यहरूले आफ्नो सुझावहरू राखेको सचिव गरिदिनुभयो। वरिष्ठ नेता विद्यार्थी तन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनु भएको पनि उहाँले उल्लेख गर्नुभयो।
1: अधिवेशन सार्वजनिक गरेको छ। आज पार्टी किराणामा बसेको पार्टी केन्द्रीयको बैठकले वडा र अधिवेशन स्थानीय तह अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी पुष 11 गते देशभरका सबै वडामा एकै दिन वडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। त्यसै गरी आगामी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। उहाँले जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन भने स्थानीय तह निर्वाचन पश्चात जानकारी दिनुभएको छ। यस्तै पार्टीले आगामी कार्तिकी मंगसिरिसन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। उहाँले जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन भने स्थानीय तह निर्वाचन पश्चात जानकारी दिनुभएको छ। यस्तै पार्टीले आगामी कार्तिकी मंगसिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। राष्ट्रिय जागरण अभियानको कार्यविधि समेत बैठकले पारित गरेको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। उहाँले राष्ट्रिय जागरण अभियान मार्फत पार्टीको महाधिवेशनको तयारी, सदस्यता नवीकरण, संगठन सुदृढीकरणका काम अघि बढ़ाइने बताउनुभयो।
0: सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन महिनादेखि कायम नेता अन्त्य हुने भएको छ। बजेट सम्बन्धी परेको सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्न नपसँगै वर्तमान सरकारलाई नयाँ बजेट ल्याउने कानूनी बाटो खुलेको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको रिटमाथि सुनवाई गर्दै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले आन्तरिक आदेश दिन अस्वीकार गरेको हो। अदालतको यो निर्णयसँगै प्रदेश रोकिएको बजेट प्रक्रियालाई अब अघि बढ़ाउने भएको छ। यसअघि पूर्ववर्ती सरकारले असार एक गते पेश गरेको बजेटमाथि छलफल नै नभई सत्ता समीकरण फेरिएपछि बजेट प्रदेशसभामा अलपत्र परेको थियो। बजेट पारित नहुँदा प्रदेश सरकार विगत तीन महिनादेखि वित्तीय शून्यताको अवस्थामा गुज्रिरहेको थियो। सर्वोच्चको आदेशसँगै नयाँ बजेट पेश गर्ने तयारीका लागि प्रदेशसभाको बैठक भोलि बिहानका लागि बोलाइएको छ।
1: लगानी बोर्डले दुईवटा अर्ध जलाशय युक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको 68 बैठकले 10,75,04,97,000 रूपियाँ लागतको नारखोला अर्ध जलाशय युक्त जलविद्युत परियोजना र 10,42,33,62,000 रूपियाँ लागतको सानी भेरी तीन अर्ध जलाशय युक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार बैठकले अरूण तीन जलविद्युत परियोजनाले सन् 2028 फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धमा आयोजना विकास सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण अघि बढ़ाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। बैठकले स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवा सहजीकरण र प्रभावकारी कार्य सम्पादनका लागि लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने पनि निर्णय गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्वल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तक अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित 8 मिलिलिटरका आकर्षक पेट बोटल। जानकारीका लागि हिमालयाज स्थित नयाँ बानेश्वर काठ 81 6 7 6 24.com.np/host। यो हो संचार नेटवर्क समय आवाज।
0: हामी थाहा छन्डोका छौं, थाहा हजार र खबर.com/बाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर खाना पकाउने एलपी ग्यास लिन पाइने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आगामी असोज 25 गते घटस्थापनादेखि असोज 31 गते फूलपातीसम्म एक साताका लागि यो विशेष व्यवस्था मिलाएको हो। चाडपर्वको समयमा एउटा ब्राण्डको खाली सिलिण्डर हुँदा अर्को ब्राण्डको ग्यास पाउन मुस्किल हुने र व्यापारीले साटफेर बापत 300 रूपियाँसम्म अतिरिक्त शुल्क लिने गरेको गुनासो बढ़ेपछि उपभोक्तालाई राहत दिन यो निर्णय गरिएको संघका अध्यक्ष दिवान चन्दले जानकारी दिनुभयो। यस उपभोक्ताले उपत्यका काफिएका स्थानहरू अतिरिक्त शुल्क नतिरेको बजार मूल्यमा भरिएको सिलिण्डर प्राप्त गर्न सक्नेछन्। बालाजू स्थित नेपाल ग्यास उद्योग, पेप्सिकोला स्थित सगर ग्यास गोदाम, सुकेधारा स्थित बाबा ग्यास डिपो, सिफल स्थित एभरेस्ट तथा सुगम ग्यास केन्द्र, कलंकीको साई बाबा र ग्यास गोदाम र गोदामले सिलिण्डर साट्न सेवा लिन आउने व्यक्तिको पहिचान खुल्ने विवरण नम्बर अभिलेखका रूप बनाएको छ। बिहान साढे चार बजेसम्म तोकिएको छ।
0: काठमाडौँ जिल्ला अझै

गर्ने घोपराध मानवता विरूद्धका संहारमा संलग्नलाई कानून कानून र शान्ति प्रवर्धनमा पुर्याएको योगदानका लागि उहाँलाई यस वर्षको पुरस्कार प्रदान गर्ने घोपराध मानवता विरूद्धका संहारमा संलग्नलाई कानूनी अन्तर्राष्ट्रिय बनाउन योगदान पुर्याएका तीन नोबेल समितिले अध्यक्ष योर्गेन वाटाइनेसले पुरस्कार घोषणा दायरा र प्रभावको रूपमा विस्तार गरेको उहाँले पिल्लेले असाधारण साथ अझ कानूनी व्यवस्थाको विकासमा नै भाग गरेको भन्नुभयो।

0: एसियाली खेलकुदमा नेपाली टोली र तेन्जिङ एसियाली खेलकुद टोलीले लगातार दोस्रो विश्व एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले भने एसिया पहिलो राष्ट्रिय खेलकुद 2079 ओलम्पिक एसियाड प्रतियोगितामा पदक जित्ने पुरस्कारको व्यवस्था गरियो।
1: साँझ 6 बजेको थाहा खबर सुनाउँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: 21 किलो सुन सहित पक्राउ परेका 3 जना चिनिया नागरिक सार्वजनिक, उपकरणको प्रयोग गरी बिस्कुट आकारका ढिक्कामा सुन प्रशोधन गर्दा
1: कम्फेरी साथक भोलि बस्ने गरी
0: जुनसुकै ब्रान्डका खाली सिलिण्डर आइने, काठमाडौँ जिल्ला अदालतको अवधिमा पनि खुल्ला रहने।
1: नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई अन्तर्राष्ट्रिय कानून सुदृढ बनाउन योगदान समितिको भनाई
0: र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गरिने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। समीक्षा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: एक सय 103.8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार।
3: फुलै फुलको बगैँचामा मेरी माया।
2: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन।
4: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
2: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
4: Evergreen Flower and Decoration, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 9745542433 र 9840557031।
2: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना।
4: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्र।

0: एक र 9468883522।
1: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
2: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
3: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9856612692।
4: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौंडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846066599 छ।
4: पसल सरेको सूचना। शुक्ला गण्डकी 4, दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9508 र 9460769246।
7: एक सय 103.8 अन्तर्मनको आवाज।

0: Quaresma. तपाईको प्रतिभा
1: हावले खोशी सकिन दिन हेरेर गयो जुन घामले भन्थ्यो
0: फ्रेन्ड्स गॉसिप
2: ओइ यो जीवन क्लासमा फस्ने कस्तो सोझो भइराथ्यो नि त है
0: नडाक
3: अनि धेरै रमाइला कुराकानी र जानकारीहरू कार्यक्रम स्कूल कलेजमा मात्र रेडियो ढोरमा राही 103.8 मेगाहर्जमा हरेक बिहीबार शनिबार अनि आइतबार साँझ 6 बजेको नेपाल खबरपछि करिब 7 बजेसम्म
4: विषालु काँडा जस्तो हुँदो रहेछ सुखो माया मनमा माया बाँकी नै छ तिमीले घात गर्दा पनि माया मारे जस्तो लाग्छ।
5: Good night.

0: Good afternoon. My name is Monica Gotame. I am from class 7B. Today I am going to tell you about the use of mobile phone for a student, good or bad. Mobile phones have become an important part of daily lives. Students also use mobile phone for study, communication, entertainment and other activities. However, whether mobile phones are good or bad for a student depends on how they are using. Mobile phones can be very useful for education. Students can use them to search for information, watch educational video, use dictionaries, attend online class and communicate with teachers and classmates. They can also help students learn new skills and complete their homework. On the other hand, excessive use of mobile phones can have negative efforts. Students may waste their time playing games, watching videos or using social media. Too much screen time can also disturb sleep and make it harder to concentrate on studies. Using phone during class and distract students for learning. Therefore, mobile phones are neither completely good nor completely bad for students. They are useful when used properly and for a limited time. Students should use mobile phones mainly for learning and communicate and avoid unnecessary use. With proper control, mobile phones can be a helpful tool in student life. Thank you.
1: यहाँ भन्दा नि पहिला मैले रेडियो प्रोग्राममा मैले मेरो ट्यालेन्टहरू राख्दै आएको छु. हजुरले पनि यसरी नै आफ्नो ट्यालेन्ट राख्नुहोला. थ्याङ्क यू.
2: Good evening to everyone. My name is Swana Nepali from class 7B. Today I am going to talk about Dasai, one of the most biggest and most celebrated festival in Nepal. Dasai is one of the biggest and most important festivals of Nepal. It is also called Bada Dasai. It is normally celebrated in September or October. It is celebrated for 15 days, but all days are not equally important. The 10th day is the most important day. The 7th day is called Phulpati. The 8th and 9th day is called Mahashtami and Mahanavami. During Dasai, people visit their relatives, receive Tika and Jamara from elders and great blessing. Families gather together, prepare delicious food and enjoy many time with each other. Children enjoy playing kites and having fun during the holidays. Dasai teaches us the importance of family, love, respect and together. Dasai is coming soon. Let us celebrate it joyfully and safe while respecting our traditions and culture. Thank you.
3: नमस्कार. मेरो नाम अनुष्का सुनार. आज म साथीहरूलाई गाउँ खाने कथा सोध्दैछु. साथीहरू जब दिन रेडी हुनुहुन्छ. घुमाउरो बाटो बिच चाना खान्छु. सही जवाब. हामी कुन कारमा चल्न सक्दैनौ.
4: अधिकार.
3: सही जवाब. जति तानियो उति छोटो हुने.
4: सुरज.
3: सही जवाब. कुन तालमा माछा पाउँदैन.
4: अस्पताल.
3: सही जवाब. कुन फुल टिप्न सक्दैनौ.
4: ब्युटिफुल.
3: सही जवाब. थ्याङ्क यू. साथीहरूलाई मेरो गाउँ खाने कथा मिलाउनु भएकोमा धेरै धेरै धन्यवाद.
5: नमस्कार. मेरो नाम विकास राणा. म कता छ. वाचन गर्ने विद्यार्थी हो। म आज पुस्तकालयको बारेमा भन्न गइरहेको छु। पुस्तकालय पुस्तकहरू रहेको गतसरायको पुस्तकालयमा विभिन्न विधा र सेवाहरू पुस्तक रहेका हुन्छन्। पुस्तकालयमा पुस्तकहरू व्यवस्थित तरिकाले रहेका हुन्छन्। पुस्तकालय ज्ञानको भण्डार हो। यहाँ पुस्तकालयमा पढेपछि मानिसलाई केही कुरा थाहा पाउन अनि केही कुरा सिक्न सकिन्छ। मानिसले आफ्नो रुचि अनुसार पुस्तक पढ्न आउने ठाउँमा पुस्तकालय नै हो। पुस्तकालयमा विभिन्न विषयका अनुसन्धानकर्तालाई चाहिने सामग्री चाहिँ छन्। एउटै ठाउँमा बसेर विश्वभर अथवा ज्ञानलाई आर्जन गर्न सकिन्छ। इन्टरनेटको विषयसँग विद्युत पुस्तकालयको पनि व्यवस्थित हुन थालेको छ। यस्ता पुस्तकालयमा मानिसहरू कम्ता रहेका सामग्री सिक्नमा पढ्न पाउँछन्। विद्युतीय पुस्तकालयमा संसारमा दुर्लभ मानिसका महँगा र आफूलाई आवश्यक पर्ने पुस्तकहरू तुरन्त पढ्न पाइने हुनाले आजभोलि यस्ता पुस्तकालय प्रयोग गरी थालेको छ। धन्यवाद।
6: नमस्ते, मेरो नाम बेबिसा थापा हो। म कक्षा 7 खमा पढ्छु। आज म गीत गाउन गइरहेको छु। गीतको बोल रहेको छ धनसुकी राखले घरकेले छाउनु परालमा छरा छैन नि जिन्दगी घरकेले छाउनु परालमा छरा छैन नि जिन्दगी औ भाग्यमै भए कमाउँछु भन्छ चाप्दिन सम्पत्ति औ भाग्यमै भए कमाउँछु भन्छ चाप्दिन सम्पत्ति गाई भने सानो दिन्छ मानव खानु किन खाने मागेर लानु नस्किनसँग जानु किन जानु जान्छु त्यो दाफले पकाउँछ काफे जानु दिनु खानु जान्छु त्यो दाफले पकाउँछ काफे जानु दिनु खानु। थ्याङ्क यू।
7: नमस्ते, मेरो नाम निशा सुवेदी हो। आज म हजुरहरूकोमा गीत गाउन आएको छु। मेरो गीतको बोल रहेको छ देउरालीको बोल। अब मैले सुरु गर्दैछु, हजुरहरूले ध्यान दिए।

0: শোধুন তিনি বেরোনের মায়া কলালালা কলম্বরিচুন।
1: থ্যাংক ইউ।
2: नमस्कार, मेरो नाम अतिथिमाली मगर हो। म कक्षा सातबाट आएको हो। मेरो गीतको बोल जिन्दगीको दुःख सुख हो। अब सुरु गर्दैछु, ध्यान दिएर सुनिदिनु होला। ओहो, जिन्दगीको दुःख सुख आधा पार्नु छ। म भन्छु तिम्रो प्रश्न, तिमी राधा बन्नु ल कसो धने खान। म आफ्नो डिपेट पाल्न सक्छु, अरू आधा पिठो त्यो चक्काउला जीवन साधा पार्नु। पैसामा दाँत्ने आफू त पढ टाढा बस्नु। मलाई थाहा छ तिम्रो स्वतन्त्रमाथि बाधा बाँच्छौ। हाम्रो फुलदेखि हात लगाउने धेरै हुन्छ, माफ गर सम्बन्ध जोगाउन टाढा बाँच्छौ। तिमी कामले थक्दा हो त फेरि मालिक खान छैन, समाजको नजरमा मलाई मर्द बन्नलाई मलाई गाह्रो पर्छ। अङ्गालोमा बेरी दियो सबैले नानी बोक्यो बोक्यो तिमी व्रत पस्नलाई। तिमी रिसी आएको हुँदा पानी बन्छु म, भोलि नाति बेसी न त कता रानी बनाउनु। कसले काहीँ कामले त थोरै रक्सी बन्छु म, मलाई थोरै थोरै म त तिमी गाली गर्नु। मैले छिप्नु छैन, एक्लैसी त हारे दिएको छु। म हारी हो त तिमीले आँसु झारी दिएको छ। तिमीबाट फाइदा मलाई केही चाहिँदैन, म त मेरी आमालाई आफ्नो मानी दिएको छ। आउनु है तिमी नै फर्केर बसिरहु, मै फर्केर तिमीलाई नै सम्झेर। थ्याङ्क यू।
3: नमस्कार, मेरो नाम सिसाङ गुरुङ हो। म आज मिठो गीत गाउन गएको, मेरो गीतको बोलिरहेको छ हाम्रो नेपालमा। सुरु गर्दैछु, ध्यान दिएर सुनिदिनु होला। घोडा गन अनि साथी भाइ, दर्शन नमस्ते र सबैलाई, सुख दुःख भन्नु यस्तै रहेछ। को आफ्नो विदेशमा गो पराई, ठुला सहर यहाँ बेग्लै सुचाई। आइपुगे म पनि केही गर्नलाई, सबैलाई सम्झन मनबाट नै। आशा छ मलाई नि नमरु छै मेरो अनैले यहाँ बहिनी, मन भने सन्ना नि हुँदैछ हाम्रो नेपालमा, हाम्रो नेपालमा। मन थिएन यहाँ आउनलाई, मरी मेटी धन कमाउनलाई, के गरु देश भोरी बेरोजगारी। आम्नो सकिएन ऋणको बारी, आमा मेरी तिमी श्री तिस्पारी, बाबा र बहिनीलाई ठिकै छ नि, सम्झना होला नि मलाई पनि मेरो तनैले यहाँ बहिनी। मन भने सन्ना नि हुँदैछ हाम्रो नेपालमा, हाम्रो नेपालमा। माया मेरी तिमी नरुनु है, आउने छु म अलि पर्खनु है। जिन्दगीमा मेरो तिमी बाहेक कोही छैन, चित्त नदुखाउनु है। सन्झै छु म पिर नलिनु है, मैले पुरै दुखै मेरो नै यहाँ भनी।

0: एउटा ट्विटर स्टोरीको बारेमा भन्न गइरहेको चाहिँ स्टोरीको टपिक रहेको छ द प्रिन्स अफ ओनगोल ओनगोल पेड इन ब्लड अन जुलाई 2, 1994 27 इयर्स ओल्ड कोलम्बिया डिफेन्डर नेम एन्ड्रेस इस्कोबार वाज ब्रुटली मर्डर्ड इन अ मेडेलिन पार्किङ लट एडजस्टेड इन्टायरली बिकज अफ एन एक्सिडेन्टल ओनगोल द्याट इलिमिनेट्स हिज टिम फ्रम 1994 वर्ल्ड कप आफ्टर बिङ अरेस्टेड बाई पावरफुल ड्रग ट्राफिकर्स वी लस्ट म्यासिभ फर्चुन्स बिङ अन द म्याच इस्कोबार वाज ट्र्याप्ड इन हिज कार वेन द कार्टलेस बडीगार्ड मर्टो मनोज कास्तारो ड्र्यू अ पिस्टल and fired 6 times in his back, shouting goal. With every shot, Escobar died after 45 minutes later, and innocent footballers, one mistake, make the darkest moment in football history. Rest in peace, Andres Escobar. Thank you. Today, I am on the radio program. I am going to talk to you.
1: नमस्ते, मेरो नाम बिन्सा धर्मगर, म साथकोमा पढ्ने विद्यार्थी हो। म आज गीत गाउन गइरहेको छु हत्केलामा माटो राखौँ हृदयमा राएर। अब सुरु गर्दैछु, ध्यान दिएर सुनिदिनु होला। हत्केलामा माटो राखौँ हृदयमा राएर, बिहानीको घाम बनाऊ अँधेरीको तार, सुन फल्ने पाठसँगै कुरा फल्ने पाखा, एकताको माला गाँसी छुन्छौ सगरमाथा, एकताको माला गाँसी छुन्छौ सगरमाथा, उन्नतिको बाटातिर नौला पाइला चाली, चम्काउँछौ हाम्रो देश ज्ञानको दियो बाली, चम्काउँछौ हाम्रो देश ज्ञानको दियो बाली, रीति तिथि भाषा धर्म संस्कृतिको धनी, भावनाले एकै हामी कति स्वाभिमानी, ज्ञान सिको सिको सिको काम लाग्ने गरी, उन्नतिको ढोका खोल्छन् हाम्रो वरिपरि, उन्नतिको ढोका खोल्छन् हाम्रो वरिपरि। गीतहरूलाई मनपर्छ भने आफ्नो मनबाट गाइदिनु होला, नडराइकन गाइदिनु होला। थ्याङ्क यू।
2: नमस्ते, मेरो नाम रेशमा, म कक्षा 7 पण्डित विद्यार्थी हो। म कविता भन्न गइरहेकी छु। यस कविताको शीर्षक रहेको छ आमा, घर गोडमेल गरेर खेत गोडमेल गर्न पुग्छौँ, खेत गोडमेल गरेर घर गोडमेल गर्न पुग्छौँ, थकान उनको शब्द कसबाट गायब छ, अवकाश अन्त्यको निम्ति साचेकी छन्, यसरी हरेक घरमा ईश्वरभन्दा महान आमा बाँचेकी छिन्, रातमा जब ताराहरू निदाउन सक्दैनन् आमा लोरी सुनाउँछिन्, ताराहरूलाई आकाशको जस्तै कमल काख दिन्छन् र रातभर जागरण बस्छन्, छोराहरू जब जब सगरा तल पुग्छन् आमा आशीर्वाद बनेर छोराको शिर सुन्छन्, खोलाको बारीले आमाको आशीर्वादको बाद भत्काउन सक्दैन, रिसाएको देवता चट्याङ हानेर आमाको ममता चिया चिया पानी याद गर्दैन, आमा दिनभर डेकी झाटो गरेर थाकेकी छन्, तै पनि सन्तानले सुख पाउनन् कि भनेर कापेकी छन्, यसरी हरेक घरमा ईश्वरभन्दा महान आमा बाँचेकी छन्। धन्यवाद। कवितामा भने जसरी नै आमाले हाम्रो लागि धेरै दुःख गर्नुभएको छ, सबैले आमाले माया गर्नु।
3: विद्यार्थी हो। आज म भन्न गइरहेको छु कथा। कथाको शीर्षक रहेको छ लोभी बिराला र बाँदर। एउटा घरमा दुईवटा बिराला थिए। एक दिन तिनीहरूले सल्लाह गरी नजिकैको मिठाई पसलबाट फुलाउनी छोडेर ल्याए। दुवैले बराबर खानका लागि भाग लगाउन बसे। दुवैले आफ्नो भाग धोरै र अर्काको भाग धेरै देख्न थाले। उनीहरूका बिचमा झगडा पर्यो। बिरालाहरू झगडा गरेको ठाउँमा एउटा बाँदर आइपुग्यो। दुवै बिरालाले बाँदरलाई पुर्याउने बराबर भाग लगाइदिन आग्रह गरे। बाँदरले एउटा तराजु ठिक पार्यो। उसले तराजुको दुवैतिर पुर्याउने राख्यो। यसरी राख्दा बाँदरले नियतवश नै एकातिर धेरै र अर्कोतिर थोरै राख्यो। त्यसपछि उसले बढी भएका तिरको भागबाट पुर्याउने झिकेर क्वाप्प खायो। कर्मशः दुवैतिरबाट पुर्याउने घट्दै सकिन लाग्यो। यो देखेर दुवै बिराला मुखामुख गर्न थाले। उनीहरूले अब आफूले मिलेर खान्छौ भन्न थाले। बाँदरले कुराउने जोखेको ज्याला भन्दै बाँकी कुराउने पनि खाइदियो। बिराला जित्न परे।
4: नमस्ते, मेरो नाम प्रमिका थापा हो. हामी दुवैजना कक्षा सातकबाट एउटा गीत प्रस्तुति गर्न गइरहेका छौँ. त्यो गीतको बोलिरहेको छ तुम तोडो न.
5: अब सुरु गर्दैछु. ध्यान दिएर सुनिरहनु.

0: Thank you.
1: सातमा पढ्ने विद्यार्थी हो र म आज समयको बारेमा भनिरहेको छु. समय ज्यादै बलवान छ, यो निरन्तर आफ्नै गतिमा दौडिरहन्छ. कसैले पनि समयलाई रोक्न वा यसको दिशा बदल्न सक्दैन. बरु यी सँगै बगिदिन्छ प्राकृतिक सब काम. समयका अति अनुसार चल्छन्. बिहान हुन्छ, सूर्य उदाउँछ. दिउँसो सूर्यको प्रकाश र ताप तेज हुन्छ. सूर्य अस्ताउँछ, रात पर्छ र आकाशमा ताराहरू देखिन्छन्. केही समयपछि ताराहरू बिलिन हुन्छ. बिहान रेखा पर्छ. त्यसै वसन्त ऋतुमा बोट बिरुवा ढाकिन्छ. विभिन्न थरीका फुल्छन्. वर्षा ऋतुमा

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850688302 र 9840688302।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
4: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
5: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
4: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
5: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
4: टीभीएस दुलेगौडा,
5: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन, 9856309982 र 9705620209।
6: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9841453005।
10: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
10: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
10: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
12: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
12: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701556996।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
16: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
12: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
18: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
12: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
18: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9560602028 र 9901479716।
12: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
19: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
20: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
21: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
20: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
21: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
20: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
21: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
20: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
21: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
20: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
21: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
20: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
21: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
22: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
23: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
25: ढोरबाराही हाइलाइट्स को साथमा
26: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

0: আত্মিক বস্তু আজ তার পত্র ধরবার সহকারী প্রশ্নিকাতে সঙ্গে যশো বিশ্বকর্মাকে স্বাগত ছ। তাই হামিলাই ইন্টারনেট অনলাইন মা www.radiodhorbarahi.com.nb र हाम्रो बाजु मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्दै हुनुहुन्छ। धोरबाराही हाइलाइट सुरु गरौं आजका मुख्य समाचारहरूबाट।
1: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। कृत्रिम अभाव रोक्न संघ प्रदेश र स्थानीय तहको समन्वयमा सघन बजार अनुगमन तीव्र पारिँदै
0: रिक्त पदमा मनोनयन गर्ने विषयमा एमाले स्थायी कमिटिको बैठकमा सहमति जुट्न सकेन। कार्तिकको 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने नेकपाको निर्णय।
1: पोखरामा विद्यार्थी बसेको बस दुर्घटना 5 मृत्यु 12 घाइते। घटनाको छानबिन गर्न समिति गठन।
0: मलेसियामा श्रमिकको न्यूनतम तलब 2000 रिंगिट पुग्ने। नेपाली पनि लाभान्वित हुने। देशैभरि सामुदायिक विद्यालय बन्द हुँदै जाँदा निजी विद्यालयको संख्यामा वृद्धि।
1: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद पिल्लेलाई प्रदान गरिने। भारतको नयाँ दिल्लीमा प्रदर्शन अघि 20,000 भन्दा धेरै प्रहरी तैनाथ।
0: र जापानमा सम्पन्न एसियाडमा पदक जित्ने नेपाली खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारको निर्णय।
1: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाषिदा सवारी आउजाउ बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सड़क भाषिदा दुईतर्फीने सड़क अवरूद्ध भएको हो। उहाँका अनुसार सड़कको बीच भागमा चिरा परेर भाषिने क्रम जारी रहेको छ।
0: सरकारले चाडपर्वका बेलामा स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। शुक्रबार आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिएको जनाएको हो। प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव एवं प्रवक्ता हेम राजाले चाडपर्वका बेलामा अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको बताउनुभयो। उहाँका अनुसार नागरिकलाई अत्यावश्यक सेवा लिन अनावश्यक शास्ति नदिन समेत निर्देशन दिएको छ। यस्तै गरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्तन गर्न लगानीसँग सम्बन्धित सेवालाई सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमान योग्य बनाउन कार्यविधिको मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो। स्वदेशी तथा विदेशी लगानी अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन र व्यवस्थापन कार्यविधिको मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले बताउनु भएको छ।
1: यसैबीच सरकारले नागरिकलाई चाडपर्वको समयमा सहज, सुरक्षित र भयमुक्त वातावरण सृजना गर्न तथा प्रशासनिक सेवालाई थप पारदर्शी र प्रविधि मैत्री बनाउन सबै निकायलाई क्रियाशील गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शुक्रबारको साप्ताहिक प्रेस ब्रिफिङमा आसन्न चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहेको जानकारी दिएको हो। चाडपर्वमा अत्याधिक चाप हुने क्षेत्रमा शान्ति सुरक्षा, सवारी साधनको प्राविधिक परीक्षण, भाड़ा दर अनुगमन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कड़ाईका साथ पालना गराउने व्यवस्था मिलाइएको छ। कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि र म्याद गुज्रिएका वस्तुको बिक्री वितरण रोक्न संघ प्रदेश र स्थानीय तहको समन्वयमा सघन बजार अनुगमन तीव्र पारिएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले विपदसँग सम्बन्धित अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको थियो। अरू दुईवटा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यसअगाडि 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकोमा यसलाई छोट्याएर विपदको सन्दर्भमा 45 दिनमा नै मृतक घोषणा गर्न सकिने विषय विपद सम्बन्धी अध्यादेशमा उल्लेख गरिएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि मतदान चलिरहेको छ। आज बिहान 8 बजेदेखि मतदान शुरू भएको थियो। यसअघि बिहान 7 बजे मतदान शुरू गर्ने र दिउँसो 3 बजेसम्म सकिने भने पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकाले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि बेलुका 7 बजेसम्मका लागि थप भएको निर्वाचन समितिले जानकारी गराएको हो। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्की उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी रहेको छ। जति सक्दो चाँडो कांग्रेस सभापतिको नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ।
0: कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्तो दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारको उपाय सुझाउन महानगरले समिति गठन गरेको हो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरेर 5 दिनभित्रमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिका 28 ओखलेको भीड़मा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा 15 वर्षकी ममता तिवारी र शुभेच्छा तिवारी, 13 वर्षकी अमिश असीम कणेल, 65 वर्षका स्थानीयवासी बाबुराम तिवारी रहनु भएको छ। एक छात्राको परिचय खुलेको छैन। बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन्। उनीहरूको गण्डकी मेडिकल कलेज र गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
1: नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा छलफल भएको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीका रिक्त रहेका स्थानहरू, पोलिट ब्यूरो सदस्यहरूको मनोनयन तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो। रिक्त पदमा मनोनयन गर्न विभिन्न नाममा छलफल भए पनि सहमति जुट्न नसकेपछि भोलि शनिबार पनि बैठक बोलाइएको छ। बैठकपछि एमाले सचिव पद्म अर्यालले रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिनुभएको हो। मनोनयनका विषयमा स्थायी कमिटिका सदस्यहरूले आफ्ना सुझावहरू प्रस्तुत गरेको उहाँले बताउनु भएको छ। बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले 11 वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको जानकारी गराउँदै मुलुकमा लोकतन्त्र र संविधानप्रति देखिएको खतराको रक्षा गर्ने मुख्य दायित्व लोकतन्त्र स्थापना गर्ने राजनैतिक दलहरूको नै भएको बताउनु भएको अर्यालले जानकारी दिनुभएको छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिकको 7 गतेबाट मंगसिरको 15 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियानसँग सम्बन्धित कार्यविधि पारित गर्दै महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई अभियानको मुख्य उद्देश्य बनाएको हो। नेकपाका नेता प्रकाश ज्वालाका अनुसार कार्तिकको 7 गते अभियानको उद्घाटन हुनेछ। अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड़ दिइनेछ। सरकारको काम कार्यवाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी समेत अभियान मार्फत गरिने नेता ज्वालाले जानकारी दिनुभयो। त्यस्तै पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न वडा अधिवेशन र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। जसअनुसार पुसको 11 गते वडा अधिवेशन र माघको 15 गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ।
1: परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति तय भइसकेको जनाएको छ। आज सिंहदरबार स्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृह कार्य गरिरहेको पनि जानकारी दिनुभएको हो। उहाँले नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने बताउनु भएको छ। क्षेत्रीयले परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेण्डा तय गरिरहेको जानकारी दिनुभएको छ।
0: नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एण्ड व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै जान थालेको छ। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यसको समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवाससँग सम्बन्धित आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: अर्थमन्त्री डाक्टर सोनी वाग्लेले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। आज अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उहाँले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिनुभएको हो। बिल दिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिए बापत नगद मार्फत पुरस्कार गर्दै आएको छ। सो कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व संकलनमा प्रत्यक्ष फाइदा पुगेको भन्दै अर्थमन्त्री डाक्टर वाग्लेले आज शुक्रबार विभागलाई यस्तो निर्देशन दिनुभएको हो। प्रोत्साहन कार्यक्रम मार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको छ। उहाँले व्यापारीहरू समेत प्रोत्साहन गर्न जरूरी रहेको बताउनु भएको छ।
0: पछिल्लो समय देशैभरिका सामुदायिक विद्यालय घट्दै जाँदा निजी विद्यालय भने बढ्दै जान थालेको तथ्याङ्कले देखाएको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनमा आर्थिक वर्ष 2080-81 शैक्षिक सत्र 2082 नेपालभरि कुल 35,951 विद्यालयले तथ्याङ्क उपलब्ध गराएका छन्। तीमध्ये 27,010 सामुदायिक तथा धार्मिक प्रकृतिका विद्यालय र 8,941 संस्थागत विद्यालय रहेको उल्लेख गरिएको छ। धार्मिक विद्यालयहरू पनि सरकारी सहयोगमा सञ्चालन हुने भएकाले शिक्षा विभागको फ्ल्यास रिपोर्ट 2082 तीनलाई सामुदायिक विद्यालय समूहमा समेटिएको छ। कुल विद्यालयको संख्या अघिल्लो शैक्षिक सत्र 2081-82 35,447 504 घटेको छ भने यस अवधिमा सामुदायिक विद्यालयको संख्या भने 288 घटेको भए पनि संस्थागत विद्यालयको संख्या 792 बढ़ेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।

0: हरिनाथ गाउँपालिकाको कार्यालय
1: आयोजक चण्डी कालिका मगर समाज बलान्दी स्याङ्जा
0: प्रथम पुरस्कार रु 50,000
1: द्वितीय पुरस्कार रु 30,000
0: तृतीय पुरस्कार रु 15,000
1: सान्तोना पुरस्कार रु 10,000
0: साथमा सिल्ड मेडल र प्रमाण पत्र
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
0: टिम दर्ता शुल्क रु 5,000
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गते सम्म
0: खेल शुरू हुने मिति यही कार्तिक 6 गते देखि
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551 9221852827 र 9065686659
2: नौआयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
4: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
4: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
7: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
7: प्रोपाइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681
8: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
2: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
10: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा अब बाँकी समाचारहरू विवादमा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको वडा अधिवेशन सम्पन्न भएको छ आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुलीले जानकारी दिए अनुसार विमान नगरपालिकाको वडा नम्बर 1, 6, 7, 8 र 9 वडा अधिवेशन सम्पन्न भएको हो वडा अधिवेशनले नीलकण्ठ सुवेदी सूर्यभक्त सुवेदी ध्रुवराज भण्डारी नरबहादुर मल्ल र छविलाल आले वडाको जिम्मेवारी सुम्पिनु छविलाल आलेलाई ओडाको जिम्मेवारी सुम्पिनु भएको छ ओडा अधिवेशन सम्पन्न भए लगत्तै स्थानीय तह र क्षेत्रको अधिवेशन सम्पन्न गरिने आमन्त्रित केन्द्रीय सदस्य पराजुरीले बताउनु भएको छ
1: नेकपा एमाले भीमाल नगर कमिटी तनहको आयोजनामा पार्टी जागरण अभियान तथा कार्यकर्ता भेला सम्पन्न भएको छ नगर कमिटीका अध्यक्ष इमान बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ताबीच आपसी एकता र सक्रियता बढ़ाउने उद्देश्यसहित आयोजना गरिएको भेलामा पार्टीका नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो

0: राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौं राष्ट्रीय महाधिवेशनबाट पशुपति शर्मा निर्विरोध अध्यक्ष चुनिनु भएको छ। महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता हुँदा अध्यक्ष पदमा शर्माको मात्रै उम्मेद्वारी परेको थियो। एकमात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। यसअघि शर्मा प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत रहनु भएको थियो। प्रतिष्ठानको महाधिवेशन बिहिबारदेखि महोत्तरीको बर्दिवासमा शुरू भएको हो। नयाँ कार्य समिति चयनका क्रममा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षका केही पदमा उम्मेद्वारहरू निर्विरोध चयन भएका छन्। निर्वाचन समितिले आज शुक्रबार उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको थियो। उक्त नामावली अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दीपक खड्का र प्रथम उपाध्यक्षमा सुभाष केसी निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेश राज भट्टराई सर्वसम्मत चुनिनु भएको छ। महासचिव पदमा पनि शिव हमाल निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिष्ठानको उपाध्यक्ष पदका लागि पनि देवी घरती, पूर्णकला विशी, श्रीकृष्ण बमल्ल, खुमन अधिकारी, खेमसेन जुरी र घनश्याम रिजालको उम्मेद्वारी परेको छ। त्यस्तै दीपक गजौरा मगर, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बममल्लले पनि उपाध्यक्षमा दावी गर्नुभएको छ। प्रतिष्ठानका अन्य बाँकी पदहरूमा भने शुक्रबार आज मतदान भइरहेको छ।
1: भारतमा कंग्रेस जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिबार हुने प्रदर्शन अगाडि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजन गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो। भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अगाडि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएको र अयोग्य मतदातालाई अटाउन प्रक्रिया सञ्चालन गरेको बताएको छ। तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरेर मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्। विरोध प्रदर्शनमा प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सहितका अरू नेताहरू सहभागी भइरहेका छन्।
0: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवनीतम नवी पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि उहाँलाई सम्मानित गर्न लागि नोबेल समितिले जनाएको छ। पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको हो। पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत रुवाण्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत आईसीसीमा न्यायाधीशका रूपमा सेवा गर्नुभएको छ। पिल्ले संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्त पनि हेर्नु भएको थियो। उहाँले त्यो पदमा रहँदा सन् 2009 नेपालको पनि भ्रमण गर्नुभएको थियो। यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कार पाउन योग्य भएको टिप्पणी गर्नुभएको छ। गएको वर्ष पनि उहाँ पुरस्कारका लागि आकांक्षी भएको विवरण आएको थियो। त्यस वर्ष यो पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले पाउनु भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र र हिजो साहित्यतर्फका विजेताको नाम घोषणा भएको थियो। अब आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिनेछ।
1: अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा र ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले एन्थेसमा आयोजना गरिएको छैठौं चरणको यूएस ग्रीस रणनीतिक संवादको उद्घाटन सत्रमा दुई देशबीचमा नयाँ सुरक्षा साझेदारी भएको घोषणा गर्नुभएको चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रुबियोले ग्रीसलाई अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतका रूपमा व्याख्या गर्नुभयो। इरान र हर्मुज जलमार्ग क्षेत्रको तनाव, लाल सागरको संकट र रूस युक्रेन युद्धका कारणले ग्रीससँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँको भनाइ रहेको छ।
0: अन्तिममा खेल समाचार। सरकारले जापानको आइची नायोगामा भएको 20 औं संस्करणको एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी दिनुभएको छ। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्नु भएको थियो। नेपाली महिला टोलीले लगातार दोस्रो पदक कास्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। राष्ट्रिय खेलकुद विकास नियमावली 2079 ओलम्पिक एसियाली खेलकुद जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाड़ीले पाउने पुरस्कारको व्यवस्था रहेको छ।
1: अखिल नेपाल फुटबल संघ एनफाका वर्तमान नेतृत्व विरूद्ध 93 लाख रूपियाँ भन्दा बढ़ीको आर्थिक अनियमितता, ठगी र खेल मिलेमत्व अर्थात म्याच फिक्सिङको अभियोगमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको छानबिन तथा राष्ट्रिय खेलकुद परिषद राखेपछि र एनफाका तत्कालीन प्रशासनिक अधिकृत वसन्त रिजालको जाहेरीका आधारमा जिल्लाको सरकारी वकिल कार्यालय ललितपुरले मुद्दा दायर गरेको हो। सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा एन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेलाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ परेर प्रहरी हिरासतमा रहनु भएको छ भने अध्यक्ष नेवाङ र महासचिव राई हाल फरारको सूचीमा रहनु भएको छ। फरार रहेका पदाधिकारीको हकमा अदालतबाट म्याद जारी गर्न अनुरोध गरिएको छ। अनुसन्धान अनुसार प्रतिवादीलाई कुल 93,09,000 रूपियाँ बिगो कायम गरी असुल उपर गर्न माग गरिएको छ। यसमा एन्फाको आर्थिक कार्यविधि विपरीत खुल्ला टेण्डर नगरी खेल सामग्री खरिद गर्दा पुर्याइएको 50,000 अमेरिकी डलर र नेपाल बहराइन खेल बहराइनमा खेलाए बापत प्राप्त हुनुपर्ने 20,000 अमेरिकी डलर गरेर कुल बिगो रकम तय गरिएको छ।
0: यिनै खबरहरूसँगै हामी ढोरवाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
1: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन, कृतिमा भाव रोक्न संघ प्रदेश र स्थानीय तहको समन्वयमा बजार अनुगमन तीव्र पारिँदै।
0: रिक्त पदमा मनोनयन गर्ने विषयमा एमाले स्थायी कमिटि बैठकमा सहमति जुट्न सकेन। कार्तिक 7 देखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने नेकपाको निर्णय।
1: पोखरामा आज विद्यार्थी बोकेको बस दुर्घटना, 5 जनाको मृत्यु, 14 जना घाइते, घटनाको छानबिन गर्न समिति गठन।
0: मलेसियामा श्रमिकको न्यूनतम तलब 2,000 रिंगेट पुग्ने, नेपाली पनि लाभान्वित हुने। देशभर सामुदायिक विद्यालय बन्द हुँदै जाँदा निजी विद्यालय संख्यामा वृद्धि।
1: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद पिल्लेलाई प्रदान गरिने। भारतको नयाँ दिल्लीमा प्रदर्शन अगाडि 20,000 भन्दा धेरै प्रहरी तैनात।
0: र जापानमा सम्पन्न एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारको निर्णय।
1: अवस्था नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। 10 बजे हामी थप विवरणसहितका समाचारहरू लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: 103.8 अन्तर्मनको आवाज।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900। बाराही लहरी बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दीको अत्यन्त जरूरी सूचना। यस सहकारी संस्था ढोरफिर्दीको 1900 वार्षिक साधारण सभा यही असोज 25 गते आइतबार बिहान 11 बजेदेखि हिमाली टोल सामुदायिक भवनमा हुने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भई साधारण सभामा प्रस्तुत प्रतिवेदन पारित र निर्णय प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 ढोरफिर्दी तनहु।
6: घर, अफिस, व्यवसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
7: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
6: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
7: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
6: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
7: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहु। प्रोप्राइटर बद्री पौडेल। फोन नम्बर 9856026465।
6: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौ।
8: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
9: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
8: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
9: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही धुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ।
10: अहिले हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
14: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
15: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
14: दीक्षा ब्युटी पार्लर रे?
15: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
16: हो र त्यस्तो के हुन्छ र त्यहाँ
15: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलासिङ पनि गरिन्छ
16: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
15: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
16: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
15: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
16: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
15: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335
17: दस लाख जित्ने यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
18: होइन हौ कसरी पर्यो

0: उपहार पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो की पार्यो
2: इस क्षेत्र को लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी चार दुले गौड़ा संपर्क 065-590-2969 र 98-560-61-969
0: हिरो सीजी मोटर्स
3: जाम न ढिला भइसक्यो
4: एकैछिन पख न केको भिडियो सुनौ
5: घर बनाउँदै हुनुहुन्छ
6: पहिले जस्तै घर बनाउँदा आफ्नै खालीको चुनडुङ्गाबाट बनेको अर्घाखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
3: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारी एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
4: नबोल न सुन त
5: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्ट को आधिकारिक विक्रेता
4: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैटनी चार को हिमाल इन्टरप्राइजेज प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 98-460-86-265 र 98-041-12-888
7: 103.8 अन्तर्मनको आवाज

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856-23420, 9801-44574 र 9864-23420।
3: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
5: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरुरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0654111122।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिक नै त्यस्तै पर्खिने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850-83507, कविता श्रेष्ठ, सम्पर्क 0654-14-055 र 9846-18-817।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग शालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
7: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
12: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
7: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त।
12: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
7: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
14: सधैँ यही आउँदो असोज 24 गते शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, नवरी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142033
15: र 9678161887।
18: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
14: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
18: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
19: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
14: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
5: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
6: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: कक्रोच जनता पार्टीका नेता अभिजित दिपकेले सरकारी चेतावनीका बावजूद शनिबार दिल्लीमा तय गरिएका विशाल सड़क र्यालीहरू अघि बढ़ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र शहरमा 20,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्, तर आयोग र सत्तारूढ़ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त खण्डी बज्ने प्रणालीलाई निष्क्रिय पारेर दुईवटा ठूला ट्रकमा हजारौं बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा तपाईलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरूद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भाँसिएपछि आवागमन रोकिएको हो। लाखौंको संख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैं मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भाँसिएको बाटो सञ्चालनमा ल्याउन करिब 2 साता लागेको थियो। आज गजुरी नजिक सड़क भाँसिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
2: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका 5 गलोजी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सड़क कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फे नै सवारी साधनहरू चाहिँ अवरूद्ध भएको अवस्था छ। अहिले भर्खर मैले दार्जीलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अहिले अब यो आजलाई चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र अब भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ। र अहिले चाडबाडको बेला भएको कारणले गर्दाखेरि अहिले उक्त सड़कमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
1: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात, अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
2: अब अहिले त्यो गलौजीमा चाहिँ सड़क भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिङ रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरमा चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौं र सवारी साधनहरूलाई चाहिँ अहिले रोकेको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
1: अब यो प्रमुख जिल्ला अधिकारीले भनेअनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
2: अब त्रिशुली नदीले चाहिँ अब जस्तो कृष्णभीमा जस्तै आधी बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रमुख जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्गको पनि हामीले विकल्प हेर्दैछौ, सम्भव भएसम्म वैज्ञ राजमा पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसले पनि हामीले चाहिँ सोचिरहेका छौं। र अहिले जुन पृथ्वी राजमार्गको गलौजी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरू चल्न सक्ने सम्भावना नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
1: उनी थिए नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्गाले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौं।
3: मैले चाहिँ यो अधिवेशनको चाहिँ हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट शुरू हुन्छ भनेको, अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन, अब चाहिँ 7:30 बजे मात्रै शुरू भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्गाएको। जम्मा 7,319 जना मतदाता थिए, अहिले लगभग चाहिँ

0: आता जात 200 चांगचुनही मत खसलो हो ठ्याक्क हिसाब निकालेथे नै 100 प्रतिशत मत खस्यो.
1: अब मतगणनाको कार्यक्रम के छ?
0: मतगणनाको त यस्तो छ, अरू चाहिँ पदको चाहिँ सम्पूर्ण चाहिँ मतगणना चाहिँ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पानेकामा हुन्छ. अब सभापतिको एउटाको मात्रै चाहिँ मतगणना अब अहिले नै चाहिँ यो सबै चाहिँ काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा शुरू गर्छु म. यसमा चाहिँ प्राविधिक रूपले हजुरले चाहिँ सम्प्रेषण पनि गरिदिनु पर्छ सबैसँग. हाम्रो चाहिँ विधानले चाहिँ के भन्छ 51% मत लिएर आएन भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ. त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको चाहिँ मतगणना पहिले गर्नुपर्ने अवस्था त्यसरी आएको हो. 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ. 51% नआयो भने आजै डिक्लेयर हुन्छ.
1: आज अबेला राति भयो भने पनि सिध्याउने नै भएको छ नि.
0: सिध्याउने अब मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ.
1: अनि अन्य पदहरूको मतगणना चाहिँ कहिलेदेखि सुरु हुन्छ?
0: अन्य पदहरूको चाहिँ उतातिर चाहिँ स्थानीयतामा गर्नुपर्छ. आज चाहिँ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राख्छु. अब त्यसपछि अब सुविधा हेरेर मतगणना काम चाहिँ भोलि नै पनि हुन सक्छ. यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु. र त्यो चाहिँ यहाँ हुन त 33 क्लस्टर छ. ज्यादै गाह्रो छ चुनाव गर्नलाई पनि. 800 जना उम्मेद्वार छन्. तै पनि म चाहिँ धेरै काउन्टरमा म चाहिँ माइन पावर खोज्न सक्छु. त्यसले गर्दा 2-3 दिनभित्रमा म रिजल्ट सबैको रिजल्ट गरिहाल्छु.
1: उनी थिए नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का. तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ. हामीले भोटे कोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं. कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ. एउटा संक्षिप्त प्रसंग. सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज धाललाई सेवाबाट हटाएको छ. गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसीसँग भने
2: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लंघन गरेको एवं अनुशासन काम गरेको नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा चाहिँ आज 83/26 गतेबाट लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कार्यवाही भएको छ. र यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू सम्पादन गरेको अवस्था छ.
1: अब बाँकी प्रसंग. नेपाल प्रहरीले काठमाडौँमा झण्डै 22 किलो अवैध सुनसहित 3 जना चिनिया नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ. उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड़ रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कार्यवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ. अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काले विशेष निगरानीपछि उक्त सफलता हात परेको जानकारी दिँदै भने
3: हिजो बिहान अन्दाजी 5:55 बजेको समयमा 3 जना चिनियर नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार पसार गर्नलाई प्रयोग भएको गाड़ी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौं. यो सुनको वजन प्लास्टिक सहित 21 केजी 750.68 ग्राम रहेको पाइयो. हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54.60 लाख 7,320.04 रूपियाँ हुन आउँछ.
1: दोभाषेको सहयोगमा सोधपूछ गरिए पनि अभियुक्तहरूले अनुसन्धानमा नसघाएको उनले बताए. त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ.
3: यद्यपि हामीले हाम्रो चाहिँ अन्य अनुसन्धानका विधिहरू प्राविधिक अनुसन्धानहरू र अहिले भइरहेका प्रविधिहरूलाई प्रयोग गरेर उहाँहरूको आवागमन उहाँहरूलाई भेट्न आउने मान्छेहरूको प्राविधिक विशेषज्ञहरू भइरहेको छ. फलान ठाउँबाट नै आइहाल्यो भनेर भन्ने अवस्थामा चाँडै नै पुग्छौं भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु.
1: प्रहरीका अनुसार भाडामा लिइएको घरबाट निस्किन लागेका बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो. त्यसैले उनीहरूले सुन कतै बेच्न लग्न लागेको अनुमान प्रहरीको छ. तर कहाँ लग्दै थिए भन्ने अझै पनि खुल्न नसकेको प्रहरीका एसएसपी सन्तोष खड्काले बताएका छन्. अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्त भोल्कर टर्कले मानव अधिकारमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पूर्ण रूपमा योग्य भएको बताएका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेलले तयार पारेको विश्लेषण प्रस्तुत गर्दैछन् साथी प्रदीप बस्याल।
4: नाभी पिल्लेलाई सम्मान गरेर नोबेल समितिले दोस्रो विश्वयुद्ध पछिको विश्व व्यवस्थाको स्पष्ट बचाउ गरेको छ। समितिका अनुसार अन्तर्राष्ट्रिय कानून अत्यधिक दबावमा छ भने यसका संस्थाहरू आक्रमणको चपेटामा छन्। यद्यपि उसकै शब्दमा बढ़दो रूपमा द्वन्द्वहरूको समाधान कूटनीति सन्धि र कानूनी संयन्त्र मार्फत भइरहेको र अन्तर्राष्ट्रिय कानून अझ शान्तिपूर्ण विश्वको आधार रहेको नोबेल समितिले जनाएको छ। तर युक्रेन, इरान, गाजा, सुडान, म्यानमार र अन्य ठाउँका त्यस्ता धेरै मानिसहरू यसमा सहमत नहुन सक्छन्। त्यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय कानून र सन्धिहरूले उनीहरूलाई निराश बनाएको तर्क गर्न सक्छन् र उनीहरूलाई आफ्नो हित र सुरक्षाका लागि हतियारको बल र शक्तिशाली सहयोगीहरूको साथ अझ बढ़ी प्रभावकारी लाग्न सक्छ। ब्रिटिश गुप्तचर निकाय एमआई6 का पूर्व प्रमुख सर एलेक्स योङ्गरले गत वर्ष बीबीसीसँग त्यस्तै कुरा गरेका थिए। उनले भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौं जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ। उनी उक्त तर्कको विपरीत पक्षको जीवन्त उदाहरण हुन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा बीबीसी हातीमालो कार्यक्रम भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी पाउने 9 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो साइनचेक अहिले रातिको 9 बज्यो साइनचेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
2: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
5: मोबाइल 98058 35537 र 98068 15899
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमाया पुन
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
4: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
10: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
4: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
7: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
11: ओके ल डन
12: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560 28543 र 9417000787।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
15: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
16: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
15: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर,
17: साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
18: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0865143177, मोबाइल 9556443।
14: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
19: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाई?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
21: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
3: यो चाडपर्व टिभीएसको साथमा, भाग्यको चाबी तपाईँको हातमा,
23: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु,
3: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
23: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
3: टिभीएस दुलेगौडा,
23: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन, 9855309082 र 9705620209।
14: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि,
0: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
23: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
0: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
23: फोन नम्बर 065414321,
0: मोबाइल 9805678634 र 97081107090।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
1: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
23: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
23: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9856031053।
24: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
25: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
24: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
26: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
24: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
24: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
27: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
24: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
27: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
28: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
29: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
24: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
25: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
28: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
25: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
25: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
8: आज पनि भाट अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने दिसोम र मोबाइलको

0: श्रेष्ठ 9856 83 507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: वरिष्ठ न्यूरोलोजिस्ट, नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना, यही असोज 24 गते शनिबार एस सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू:
6: माइग्रेन,
5: छारे रोग,
6: पक्षघात, प्यारालाइसिस,
5: पार्किङ सिनिजम,
6: नसा सम्बन्धी समस्या,
5: हात खुट्टा झमझमाउने, निदाउने,
6: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615529493552594 र 582778।
1: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदीको अत्यन्त जरुरी सूचना: यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू: इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी

0: संस्था लिमिटेड ढोलफिर्दी तनहुं फोन 0654111122।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891950630 र 9746780681।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9896613195 र 9847153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9465010950। यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
12: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
0: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
12: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
0: टीभीएस दुलेगौडा।
12: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम, दुलेगौडा। प्रोपाइटर बसन्त लालचन्द 9850309982 र 9705620209। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
1: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2, कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335। फुलै फुलको सुन्दर संसार, हरेक खुशीलाई बनाऊ यादगार। विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
14: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
13: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
14: इभर ग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर किरण मगर, सम्पर्क 9745542433 र 9840567031।
13: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
15: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
16: नरिसाउनुहोस् न, जाबो मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
17: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
14: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
16: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
14: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैङ्कको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9855956996 र 9701556996।
18: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
19: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
18: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
19: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
18: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
19: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
20: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
0: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100,
20: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
0: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
20: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
0: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
20: रसमाया गुरुङ दुलेगौडा, रु 55,555,
0: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
20: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
0: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
20: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
0: कोलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
20: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
0: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
20: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
0: कृष्णराज घिमिरे दुलेगौडा, रु 55,555।
14: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
21: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
14: हिन्दू नेपालीहरूको महान पर्व विजयादशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
22: गौड पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले सादाले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
21: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड लेप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
8: बडा दशैं र शुभ दीपावलीको अवसर पारे चण्डी कालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
9: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाड़ी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
8: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
9: आयोजक चण्डी कालिका मगर समाज बलाम्दी स्याङ्जा।
8: प्रथम पुरस्कार रु 50,000,
9: द्वितीय पुरस्कार रु 30,000,
8: तृतीय पुरस्कार रु 15,000,
9: सान्तोना पुरस्कार रु 10,000,
8: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
9: विधागत तर्फ सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
8: टिम दर्ता शुल्क रु 5,000।
9: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
8: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
9: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 98-495-87-751, 98-261-52-827 र 98-065-86-659।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
13: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
14: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
13: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
14: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
13: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9808216142।
16: बाराही लहरी बचत तथा ऋण सहकारी संस्था ढोलपिटीको अत्यन्त जरुरी सूचना। यस सहकारी संस्था ढोलफिर्दीको 1900 वार्षिक साधारण सभा यही असोज 25 गते आइतबार बिहान 11 बजेदेखि हिमाली टोल सामुदायिक भवनमा हुने भएको हुँदा सम्पूर्ण चेयर सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भई साधारण सभामा प्रस्तुत प्रतिवेदन पारित र निर्णय प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 थोर फिर्दी तनहु।
17: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
18: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
17: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
19: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
17: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
19: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
17: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
18: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
20: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
21: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
22: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
21: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
22: हो त है सामान लिन टाढा किन जानु पर्यो र
23: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
24: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
18: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
23: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
18: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461612020
25: टिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
26: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
25: हो र कहाँ छ र त्यस्तो
26: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
18: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
18: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
25: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
18: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
27: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
28: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
27: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
29: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9261653507
30: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना
0: सुकलागञ्जगी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। सुकलागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेकौडा तनहु।
1: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
0: मोबाइल 9808535537 र 9806615899।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9556028543 र 9847000787।
6: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029।
8: यसैले यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
30: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
31: म्याडम, धुम्रपान भनेको के हो?
30: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
31: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? प्रबन्धन मैडम।
30: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
31: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
30: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
31: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
26: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
31: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
26: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
31: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
26: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहु, प्रोपाइटर बद्री पौडेल। फोन नम्बर 98562465।
31: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौट।
25: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
25: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
25: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
25: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
25: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
25: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
11: जाम न, ढिला भइसक्यो।
31: एकैछिन पख न, के को भिडियो सुनौ।
12: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
10: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
31: नबोल न, सुन त,
12: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
10: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
31: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क 98460-86265 र 98-0141-1288।
25: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
26: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
25: हो र, कहाँ छ र त्यस्तो?
26: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
31: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपड़ा उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
31: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
25: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
31: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
13: कति बन्यो घर? अनि ढलान भयो त?
14: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
13: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
14: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
25: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
31: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
25: प्रोपाइटर राम भुजेल सम्पर्क 9091950630 र 9746680681।
31: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
25: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
31: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
25: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
31: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
31: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
25: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
31: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9041696769 र 9041156644।
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
15: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
17: धोरबाराही हाइलाइट्सको साथमा
31: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9041649304।
18: नमस्कार, रातिको 10 बजेको ढोरबाराई हाइलाइट्समा म समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आज राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। सभापति बाहेक अन्य पदका लागि खसेको मतपत्र भने आज पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिने र सभापतिको नतिजा आएपछि मात्रै गणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ। त्यसैगरी नेपाली कंग्रेसका निर्विरोध निर्वाचित वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले खुलामञ्च स्थित राई मध्यस्थ हलमा मतदान गर्नुहुनेछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि मंगसिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सम्बन्धी कार्यविधि पारित गर्दै महाधिवेशनको तयारी संगठन सुदृढीकरण र स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई अभियानको मुख्य उद्देश्य बनाएको हो। नेकपा नेता प्रकाश सवालका अनुसार कार्तिक 7 गते अभियानको उद्घाटन हुनेछ। अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड़ दिनेछ। सरकारका काम कार्यवाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारी समेत अभियान मार्फत गरिने नेता ज्वालाको भनाई छ। त्यस्तै पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न ओडा अधिवेशन र पालिका अधिवेशनको मिति पनि तय गरेको छ, जस अनुसार पुष 11 गते ओडा अधिवेशन र माघ 15 गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँचिँदा सवारी आउजाउ बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्सपेक्टर श्याम कुमार बस्नेतका अनुसार सड़क भाँचिँदा दुईतर्फी नै सड़क अवरूद्ध भएको हो। उहाँको अनुसार सड़कको बीच भागमा चिरा परेर भाँसिने क्रम जारी रहेको छ। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन महानगरले समिति गठन गरेको हो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। पोखरा महानगरपालिका 28 ओखलेको आज बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2X417 नम्बरको बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा 15 ममता तिवारी र शुभेच्छा तिवारी, 13 असीम कणेल, 65 स्थानीयवासी बाबुराम तिवारी रहेका छन्। एक छात्राको परिचय खुलेको छैन। बसमा 19 रहेकोमा 14 घाइते भएका छन्। उनीहरूको गण्डकी मेडिकल कलेज र गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। विवादमा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको ओडा अधिवेशन सम्पन्न भएको छ। आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुलीले जानकारी दिए अनुसार विवाद नगरपालिकाको ओडा नम्बर 1, 6, 7, 8 र 9 ओडा अधिवेशन सम्पन्न भएको हो। ओडा अधिवेशनले नीलकण्ठ सुवेदी, सूर्यभक्त सुवेदी, ध्रुवराज भण्डारी, नरबहादुर मल्ल र छविलाल आले ओडाको जिम्मेवारी सुम्पिनु भएको छ। ओडा अधिवेशन सम्पन्न भए लगत्तै स्थानीय तह र क्षेत्रको अधिवेशन सम्पन्न गरिने आमन्त्रित केन्द्रीय सदस्य पराजुलीले बताउनु भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट पशुपति शर्मा निर्विरोध अध्यक्षमा चुनिनु भएको छ। महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता हुँदा अध्यक्ष पदमा शर्माको मात्र उम्मेद्वारी परेको थियो। एकमात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो। यसअघि शर्मा प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत रहनु भएको थियो। प्रतिष्ठानको महाधिवेशन बिहिबारदेखि महोत्तरीको वर्दीवासमा शुरू भएको छ। नयाँ कार्य समिति चयनका क्रममा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षका केही पद उम्मेद्वारहरू निर्विरोध चयन भएका छन्। निर्वाचन समितिले शुक्रबार उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको थियो। उक्त नामावली अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दीपक खड्का र प्रथम उपाध्यक्षमा सुभाष केसी निर्विरोध भएका छन्। त्यसैगरी द्वितीय उपाध्यक्षको संगठनतर्फ राज ढकाल र प्रशासनिक तर्फ रमेश राज भट्टराई सर्वसम्मत चुनिएका छन्। महासचिव पदमा पनि शिव हमाल निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिष्ठानको उपाध्यक्षका पदका लागि भने देवी घरती, पूर्णकला विसी, श्रीकृष्ण बमल्ल, खुमन अधिकारी, खेमसेन चुरी र घनश्याम रिजालको उम्मेद्वारी परेको छ। त्यस्तै दीपक गरौजा मगर, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बमल्लले पनि उपाध्यक्षमा दावी गर्नुभएको छ। प्रतिष्ठानका अन्य बाँकी पदहरूमा भने आज शुक्रबार मतदान भइरहेको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कार्यवाही गरेको जनाएको छ। मन्त्रालयका अनुसार दाहालले आचरण सम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको गुनाकार कसुरमा कार्यवाही गरिएको हो। मन्त्रालयले दाहाललाई असोज 23 गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रेन्चाइज पुइग कुन्जाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्री गौतमसँग आज सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भुटेकुसी बारीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समावेदना व्यक्त गर्नुभएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानूनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देशबीचको सहमति गर्नका लागि प्रक्रिया सक्दो चाँडो गर्न दुवै पक्षबीच छलफल भएको छ। त्यस्तै सरकारले नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भएको छ। राजदूत उन्जाले मार्फत हवाई सुरक्षा कालोसूचीबाट हट्नका लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गर्नुभएको छ। भेटमा दुवै पक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकता अनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। भेटमा कानून र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो। तनहुँको ब्यास नगरपालिकाभित्र रहेका ऐतिहासिक धार्मिक तथा पुरातात्विक सम्पदाको पहिचान अभिलेखीकरण र संरक्षणका लागि विशेष अभियान अघि बढ़ाइएको छ। नगरको मौलिक इतिहास र संस्कृति पहिचान झल्काउने सम्पदाको व्यवस्थित अभिलेख तयारी गरी भावी पुस्ताका लागि सुरक्षित राख्ने उद्देश्यले ब्यास नगर प्रज्ञा प्रतिष्ठानले अभियान सञ्चालन गरेको हो। प्रतिष्ठानले नगरभित्रका 100 वर्षभन्दा पुरानो सम्पदाको विस्तृत विवरण संकलन गरी ब्यासनगर सम्पदा नामक पुस्तक प्रकाशन गर्ने, महत्वपूर्ण सम्पदाको फोटो ग्यालरी तयार गर्ने तथा वृत्तचित्र निर्माण गर्ने योजना सारेको छ। यसबारे प्रतिष्ठानले आज शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। ब्यासनगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ नेउपानेले ऐतिहासिक तथा पुरातात्विक सम्पदा नगरको पहिचान र इतिहासका महत्वपूर्ण आधार भएकाले तिनको खोज अभिलेखीकरण र संरक्षणलाई प्राथमिकता दिएको बताउनु भएको छ। गण्डकी र लुम्बिनी प्रदेशका 194 स्थानीय तहमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ। दूरसंचार क्षेत्रको पूर्वाधार विस्तार र डिजिटल पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकम बीच बिहिबार हिजो सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्यालले मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। ग्रामीण दूरसंचार विकास कोषबाट रु 2 अर्ब एक करोड़सम्म अनुदान उपलब्ध गराइने यस परियोजनाको कार्यान्वयन अवधि 36 महिना अर्थात 3 वर्ष तोकिएको छ। सम्झौता अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा करिब 2216 किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुका साथै उच्च क्षमताका उपकरण जडान गरिनेछ। यसबाट दुर्गम तथा ग्रामीण क्षेत्रसम्म भरपर्दो ब्रोडब्यान्ड सेवा विस्तार गरी डिजिटल विभाजन न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। बाढ़ी पहिरोको कारण रोकिएको प्रवेशयोग्य परमिट खुला भएपछि उपल्लो मुस्ताङमा विदेशी पर्यटकको आगमन बढ़न थालेको छ। पछिल्लो एक सातामा 33 देशका 296 विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेपछि पर्यटन व्यवसाय पूर्ण लयमा फर्किन थालेको हो। दुई साता अघि बाहेको बाढ़ी पहिरो र नदी कटानले सड़क तथा पदमार्गमा क्षति पुर्याएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक एपले उपल्लो मुस्ताङ प्रवेशका लागि परमिट जारी गर्न रोकेको थियो। प्राकृतिक विपत्तिका कारण मुख्य पर्यटकीय एपमै सुस्ताएको पर्यटन गतिविधि परमिट खुलेसँगै बढ़न थालेको एक एप लोमाङथाङका प्रमुख उमेश पौडेलले बताउनु भएको छ। अवस्था यी खबरहरूसँगै राति 10 बजेको ढोलबाराई हाइलाइट्स अलिक लागि सकिएको छ। भोलि बिहान थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट सम्पूर्ण सहकर्मी सहित म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेशन रहेछ र पो सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
9: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
13: फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार।
14: फुलै फुलको बगैँचामा मेरी माया,
13: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
15: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
13: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
15: इभर ग्रीन फ्लावर एण्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर किरण मगर, सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
13: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुशीको सम्झना।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
18: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
19: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98 560 62 891।
20: सत्य तथ्य निष्पक्ष समाज।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 24 गते शनिबार, नेपाल सम्बत 1146, असोज कृष्ण पक्षको औंसी तिथि सन् 2026 अक्टोबर 10 तारीक। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू।

नेपाली कांग्रेसको 15 महाधिवेशनमा गगन कुमार थापा सभापतिमा विजयी, थापाले 6584 मत प्राप्त गरे। चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन, कृत्रिम अभाव रोक्न संघ प्रदेश र स्थानीय तहको समन्वयमा सघन बजार अनुगमन तीव्र पारिँदै। रिक्त पदमा मनोनयन गर्ने विषयमा एमाले स्थायी कमिटी बैठकमा सहमति जुट्न सकेन, कार्तिक 7 देखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने नेकपाको निर्णय। पोखरामा हिजो विद्यार्थी बोकेको बस दुर्घटना हुँदा 5 जनाको मृत्यु, 14 जना घाइते, घटनाको छानबिन गर्न समिति गठन। मलेसियामा श्रमिकको न्यूनतम तलब 2000 रिङ्गिट पुग्ने, नेपाली पनि लाभान्वित हुने, देशभर सामुदायिक विद्यालय बन्द हुँदै जाँदा निजी विद्यालय संख्यामा वृद्धि। करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न विभागलाई अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको निर्देशन। महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिन बीच भेटवार्ता, सहयोगको प्रतिबद्धता। नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावती स्थित फलाखु खोलामा 74 मिटर लामो बेलीब्रिज जडानको काम अन्तिम चरणमा, कट स्थापना अघि नै सञ्चालनमा ल्याउने तयारी। ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इण्डक्सन चुलो, असोज 23 गते बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म र असोज 26 गते बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म चुलो वितरण। दशैं अघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशन। वामपन्थी नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने। गण्डकी र लुम्बिनी प्रदेशका 194 स्थानीय तहमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्य सहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता। नेपालले लाभ लिन संरक्षणमुखी नीतिभन्दा निर्यातमा प्रतिस्पर्धी क्षमता विकासमा जोड़ दिनुपर्ने, उद्योग वाणिज्य तथा आवृत्ति मन्त्री दीपक कुमार शाहको भनाई। सोह्र श्राद्ध आज समापन गरिँदै विभिन्न कारणले श्राद्ध रोकिनु परेमा अन्य तिथिमा गर्न सकिने शास्त्रीय व्यवस्था। बाँके जिल्लामा डेंगूको संक्रमण देखिन थाल्यो, हालसम्म 90 जनामा डेंगूको संक्रमण भएको पुष्टि। चाडपर्वमा यात्रु

0: अग्निलाई कार्यवाही गर्न प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको निर्देशन। सरकारले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशी राज दाहाललाई सेवाबाट हटायो। अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आज पुर्याएको कसुरमा कार्यवाही गरिएको गृह मन्त्रालयको भनाई। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट पशुपति शर्मा निर्विरोध अध्यक्षमा निर्वाचित। महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता हुँदा अध्यक्ष पदमा शर्माको मात्रै उम्मेद्वारी। विवादमा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको ओडा अधिवेशन सम्पन्न भए लगत्तै स्थानीय तह र क्षेत्रको अधिवेशन सम्पन्न गरिने आमन्त्रित केन्द्रीय सदस्य पराजुलीको भनाई। बाढ़ी पहिरोका कारण रोकिएको प्रवेश याग खुला भएपछि उपल्लो मुस्ताङमा विदेशी पर्यटकको आगमन बढ़्यो। पछिल्लो एक सातामा 33 देशका 297 विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेपछि पर्यटन व्यवसाय पूर्ण लयमा फर्किन थाल्यो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचिएपछि हिजो साँझदेखि सवारी साधन आवागमन पूर्ण रूपमा बन्द। राजमार्ग हुँदै काठमाडौँ भित्रिने तथा बाहिरिने सवारी साधन प्रभावित। एक्काइस किलो सुनसहित पक्राउ परेका चिनिया नागरिक र बरामद सामग्री सार्वजनिक। व्यास नगरपालिकाभित्र रहेका ऐतिहासिक धार्मिक तथा पुरातात्विक सम्पदाको पहिचान अभिलेखीकरण र संरक्षणका लागि विशेष अभियान अगाडि बढ़ाइँदै। बाढ़ी पहिरो र नदी कटानका कारण बेनी जमसुम सड़क अवरूद्ध भएपछि चीनबाट काठमाडौँ लैजान ल्याइएका करिब 27 लाख रूपियाँ बराबरको ड्रागन फल मुस्ताङको जमसुममा निशुल्क वितरण। अमेरिका र ग्रीसद्वारा आतंकवाद विरूद्धको अभियान। सूचना आदान प्रदान रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता। मेक्सिको सिनालोआस्थित कारागारमा दंगा 10 जनाको मृत्यु। सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण 1 जनाको मृत्यु। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद पिल्लेलाई प्रदान गरिने। भारतको नयाँ दिल्लीमा प्रदर्शन अघि 20,000 भन्दा धेरै प्रहरी तैनाथ। जापानमा सम्पन्न एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारको निर्णय। र अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम निङमाङ र महासचिव किरण राई विरूद्ध पक्राउ पुर्जी जारी। हवस् त यिनै खबरहरूसँगै आजका लागि धरोहराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म सृष्टि विदा हुन चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
9: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध
13: रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
15: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
13: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
13: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
4: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
13: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
4: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
13: टीभीएस दुलेगाउँदा
4: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा। प्रोप्राइटर बसन्त लालचन्द, 9855309982 र 9705620209। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
16: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
17: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
16: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
17: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
16: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाँडामा पनि पकाउन सकिन्छ।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811556606।
20: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाचे पानी।
18: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
20: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
0: सधैँ यही आउँदो असोज 24 गते शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
21: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
22: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
23: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
21: र 9868168087।
24: दिनको संकेत सधैँ बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी. रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु. म सृष्टि खत्री. आज मिति 2083 साल असोज 24 गते शनिबार, असोज कृष्ण पक्षको औंठी तिथि, 16 श्राद्ध अन्ते, विश्व मानसिक स्वास्थ्य दिवस सन् 2026 अक्टोबर 10 तारीख. श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुलेगौड़ा स्थित बन्केवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ. सुन र चाँदीका आधुनिक आकर्षण गर गहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक हामीलाई अवश्य सम्झनुहोला. अब लागौं तपाईँको आजको राशिफलतर्फ. सबैभन्दा पहिले मेष राशि. तपाईको आजको दिन सामान्य रहनेछ. काम गर्दा सचेत बन्नुपर्नेछ. राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ. मेहनतको फल गुम्ने जोखिम रहेको छ. शत्रु बढ्नेछन्. स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ. वृष राशि. शिक्षाको क्षेत्रमा जोश र जागर बढ़नेछ. वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ. परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ़नुपर्नेछ. प्रेम सम्बन्धमा धोका हुने जोखिम छ. राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ. मिथुन राशि. साना कुराले झन्झट थपिने जोखिम रहेको छ. धार्मिक व्यक्तिसँग भएको वार्ताले मनमा शान्ति मिल्नेछ. व्यापारमा ठूलो लगानी नगर्नु उचित हुनेछ. प्रेम सम्बन्ध सुमधुर बन्नेछ. कर्कट राशि. तपाईको आजको दिन राम्रो रहनेछ. निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ. धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ. परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ. परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ. सिंह राशि. धनलक्ष्मी योग परेको छ. यसलाई सदुपयोग गर्न सके फाइदा हुनेछ. उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ. परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ. प्रेम सम्बन्धमा सुधार हुनेछ. कन्या राशि. हरेक काम सहजै बन्नेछन्. साथीभाइको साथ मिल्नेछ. उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ. शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ. परिवारसँगको सहकार्य सहज बन्ने योग रहेको छ. तुला राशि. समय र सम्पत्ति खर्च हुने जोखिम रहेको छ. शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ. विपक्षी साथीले असहयोग गर्ने भएकाले